0: उनीहरूलाई इङ्गित गरेर हामी बोल्दैनौ फेरि, तर त्यो चाहिँ कमी देखिन्छ।
1: तपाईँले हिजो अस्तिको दिनमा चाहिँ शिक्षक भएर पढाउनु भयो, अहिले संसदमा प्रवेश गर्दै गर्दाखेरि कहीँ न कहीँ मैले पनि त्यो व्यावहारिक रूपमा एज अ शिक्षक र विद्यार्थी भएर भन्दा पनि तपाईँले जुन राजनीतिक जीवनमा लामो अनुभव तपाईँले हासिल गर्नुभयो त्यो कुरा पनि अरू सांसदहरू जसले भर्खरको अनुभव सङ्गाल्दै हुनुहुन्छ उहाँहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नै मैले सिकाइराखेको छु पढाइराखेको छु भन्ने खालको, अथवा
0: उहाँहरूलाई इङ्गित गरेर हामी बोल्दैनौ फेरि, तर त्यो चाहिँ कमी देखिन्छ।
1: तपाईँले हिजो अस्तिको दिनमा चाहिँ शिक्षक भएर पढाउनु भयो, अहिले संसदमा प्रवेश गर्दै गर्दाखेरि कहीँ न कहीँ मैले पनि त्यो

0: त्यसले डर त लाग्दैन, डर किन लाग्ने होइन, त्यस्तो यस्तो लाग्थ्यो त्यही त
1: होइन, मतलब तपाईँले लामो समय पढाउनु भयो, आफै एउटा शिक्षक जस्तो व्यक्ति मैले अरूको चित्त दुखाउनुहुन्न, अरूको जस्तो लहलहमा लाग्नुहुन्न भन्ने त्यो एउटा चेतना भनौँ न,
0: त्यो त्यो त हुन्छ, त्यो त हुन्छ, तर हामी सकभर मैले मलाई लाग्छ नेपाली काँग्रेसलाई अहिले जुन किसिमले हामी परीक्षित भएर आछौ नि, प्रशिक्षित भएर आछौ नि, जुन हामीलाई संस्कार दिएको छ नि पार्टीले, त्यो कारण सबै मान्यहरू नै त्यस्तै हुनुहुन्छ, कोही पनि कसैलाई तल देखाउने अथवा उहाँहरूलाई तुरन्तै बोलेर विरोध गरिहाल्नुपर्ने चाहिँ छैन अहिलेसम्म
1: नेपाली काँग्रेसमा,
0: नेपाली काँग्रेसमा
1: भलै केही केही सांसदहरूमा त्यो खालको अलिकति सामान्य तरिकाले भन्दाखेरि पनि त्यो अलि कठोर जस्तो अथवा तिखो जस्तो सुनिने त फेरि स्वाभाविक नै होला,
0: त्यो त प्रतिपक्षको दायित्व भनिहाले मैले, सचेत गराउने त्यो त सरकारले गराएको हो नि त, सत्ता पक्ष पुरैलाई गराएको हो नि, एउटा व्यक्तिलाई गराएको होइन नि।
1: अनि अहिले तपाईँ सांसद भइसकेपछि जनताहरूको नागरिकको कतिको गुनासोहरू आउने, यस्तो गर्नु पर्यो, यस्तो भएन उस्तो भएन भने त्यस्तो कस्तो छ?
0: आइरहेछ, अब जस्तो कि अब आफ्नो ठाउँबाट पनि आइरहेछ, क्षेत्रहरूबाट पनि आइरहेछ, जनकपुरबाट पनि धेरै कुराहरू आइरहेछ, यस्तो बोल्नु पर्यो, गर्नु पर्यो, हाम्रो क्षेत्रको बारेमा, आफ्नो गाउँघरको समस्याहरूको बारेमा बोल्नु पर्यो भन्ने कुरा आइरहेको छ। अब बोल्ने कुरा मात्रै हो, समयको कुरा हुन्छ, समय पार्टीमा पनि अब विशेष समय के समयहरू मिलाउँदा व्यवस्थापन गर्दा समय लिएरै बोल्ने हुनुपर्छ, त्यसैले अब बोल्छु।
1: तपाईँलाई सम्पर्क गर्नु पर्यो अथवा केही गुनासो सुनाउनु पर्यो भने टेलिफोन मात्रै हो कि अथवा अरू कुनै माध्यम पनि छ?
0: टेलिफोन छ, म त डाइरेक्ट सबै फोन उठाउँछु आफै।
1: उठाउनुहुन्छ?
0: हजुर,
1: कुरा गर्नु,
0: कुरा गर्छु सबैसँग, कुरा गर्छु अनि बोलाउँछु, भेट्छु, यता आएको बेलामा उहाँहरू काठमाडौँ आइपुगेको बेलामा भेट्छु, भेटेर कुरा गर्छु।
1: अनि यो जुन खालको तपाईँले अघि सांसदहरूसँगको निकटताको कुरा गर्नुभयो नि, पहिले त अब यो महिलाहरूको छुट्टै समिति बनाउने प्रावधान थियो, अहिले पछिल्लो समयमा त्यो नियमावलीबाट हटाइयो होइन, जस्तो संसदमा रहेका महिला सांसदहरूको एउटा एकता अथवा संगठनको हिसाबले अहिले त्यो नरहेन,
0: महिला अन्तर पार्टी थियो नि त,
1: त्यो चाहिँ अहिले रहेन होइन, त्यो नहुँदाखेरि पनि जुनसुकै पार्टीको भए पनि महिला सांसद भइसकेपछि तपाईँले अघि जसरी मधेसको विषयको कुरा उठाउनु भयो, त्यस्तो खालको माहौल अहिले छ कि छैन त?
0: होइन, छ, उहाँहरूमा छ, त्यस्तो नभएको होइन, हामी अब जुन समितिमा काम गर्दा पनि, समितिमै काम गर्दा पनि, जस्तो एउटा उपसमितिको म संयोजक पनि भएर काम गरेँ, बाल सुधार गृहको उहाँहरू नै हुनुहुन्थ्यो धेरै, तीनजना, हामी यता अर्को पार्टीबाट दुईजना थियौं, एकदमै समन्वयकारी भूमिका, उहाँहरूले मान सम्मान पनि एक किसिमले गरेर, कसरी गर्ने सुझाव सल्लाह गरेरै काम गरिरहेका छौं।
1: विकास निर्माणको लागि कतिको समन्वय दौड़धुप गर्नु पर्दो रहेछ?
0: गर्नु पर्ने रहेछ, तर म चाहिँ दौड़धुप गर्न गरिन।
1: किन गर्नु भएन?
0: किनभने सबैभन्दा पहिला त हामीलाई सुरुमा बजेट बुझाउनु, योजना बुझाउनु, सबैले एउटा एउटा योजना पाउनुहुन्छ होइन, त्यो योजना पार्नु भएन, मन्त्री त्यहाँ फेरि छ, अलिअलि ल्याकिङ छ गभर्मेन्टको होइन, अब मन्त्रीज्यूलाई भेट्न जाँदा भेटै नदिने, अनि कति दौडिने के?
1: तपाईँको कोसिसले कतिको पर्यो त योजना आफ्नो?
0: एउटा पनि परेको छैन।
1: अनि त्यसमा फेरि
0: एउटा पनि परेको छैन, जनताको प्रश्न छ, अब स्थानीय स्तरमै गएर, स्थानीयमै मैले कुरा गरिराखेको छु होइन, बजेटहरू स्थानीयको जुन जिल्लाको उसमा गएको छ, त्यसरी नै अहिले यसपालिलाई त्यसरी नै गर्नु पर्ला, अब दिँदैन, दिएपछि हुँदैन, पर्दैन, परेपछि बजेट त सबै मन्त्रालयमा बुझायो योजना, तर एउटा पनि परेन, के गर्ने त अब नपरेपछि?
1: अनि यो चाहिँ हामीले कतिपय ठाउँमा सुन्छौँ कि सांसदको काम भनेको कानून बनाउने हो होइन, सैद्धान्तिक रूपमा
0: मेन त काम त्यही हो,
1: तर कतिपय सांसदले फेरि कहाँ हुन्छ, हामीलाई विकास निर्माणको लागि सहजीकरण गर्ने अवसरता दिनु पर्यो भन्नुहुन्छ हामीसँगको संवादमा पनि।
0: होइन, त्यस्तो होइन, म त सांसद नहुँदा पनि जस्तो हाम्रो क्षेत्रको मैले योभन्दा अघिल्लो उसमा पनि तीन चारवटा कार्यक्रमहरू लगिदिएको थिएँ, लगिदिएर जिम्मा लगाइदिए
1: सांसद नहुँदा पनि,
0: यस्तो यस्तो कार्यक्रम जस्तो कि बोर्डिङको थियो होइन, त्यसपछि एउटा पोखरीको सौन्दर्यीकरणको थियो, त्यस्तै एउटा हाट बजारको थियो, जे आयो माग उहाँबाट होइन, त्यसरी चाहिँ कार्यक्रम लगेर प्रदेशबाट र यहाँ संघबाट पनि, त्यस्तै एउटा भवन बनाउने थियो, त्यो लगेर जिम्मा लगाइदिने हो, गर्नुहोस् तपाईँहरू।
1: तपाईँले सांसद हुँदा भन्दा नहुँदा काम गर्नुभएको
0: गरे,

0: अनि मध्य प्रदेश भनेपछि त आफैमा सांस्कृतिक हिसाबले पनि अत्यन्त धनी यसको भौतिक अभौतिक सबै सम्पदाको हिसाबले पनि महत्वपूर्ण जनकपुरमा त्यहाँ अब जुन विभिन्न प्रकारका यस्ता ऐतिहासिक जुन महत्व बोकेका पाटा र पक्षहरू छन् नि त्यसमा तपाईँको कतिको रुचि चासो अब आफै पनि तपाईँ अलिअलि गीत पनि गाउँदै त्यस क्षेत्र गीत संगीतको कुरा होला साहित्यको कुरा होला सम्पदाको कुरा होला त्यसमा कतिको चासो राखिरहनु भएको छ
1: चासो छ पक्कै पनि जनकपुर त अब यो संस्कृति र सांस्कृतिक धार्मिक हिसाबले नै विश्व सम्पदामै सूचीकृत हुनुपर्ने थियो सूचीकृतको लागि प्रयास भइराखेकै छ जस्तो त्रेतायुगिन एउटा इतिहास जोडिएको जनकपुर स्थल हो होइन राम सीताको स्थल छ त्यहाँ त्यसको त्यो सम्बन्धी चाहिँ अझ जनकपुरलाई चाहिँ अझ उजागर गर्नुपर्ने संस्कृतिको हिसाबले पहिला भन्दा चाहिँ राम्रो त भएको छ नभएको होइन प्रयासहरू राम्रो भएको छ जस्तो जनकपुरमा विवाह पञ्चमी जानकी नवमी रामनवमी पर्वहरू मनाउँदै गर्दाखेरि एकदम भव्यताको साथ मनाइन्छ छठ जस्तो मिथिलामा मनाइने छठ पर्व भयो त्यस्तै चौरचन छ जितिया छ होइन विभिन्न यो पर्वहरू छ त्यो पर्वहरूले पनि जनकपुरलाई पहिचान गराएको छ अब त्यो पर्वहरू जनकपुरमा मात्रै होइन कि मलाई लाग्छ देशभरि नै फैलिएको छ आखिर जनकपुरकै कारणले हो पहिचान भएको त्यो सम्बन्धी त अब अझै पनि अझै यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भने चाहिँ मेरो प्रयास रहन्छ
0: गीत संगीतको हिसाबले त असाधी धनी छ होइन गीत संगीतको कुरा गर्दा तपाईँ आफै पनि त्यो गुनगुनाउने गाउँदै त्यो सबै त्यो परम्परालाई निरन्तरता दिँदै आउनु भएको छ कस्ता कस्ता गीत हुन्छन्
1: यस्तो हुन्छ हाम्रो संस्कृतिमा जस्तो विवाह भयो होइन विवाहको शुरूआतको बेलामा सबैभन्दा पहिले हाम्रो सबै मधेसको घरमा कुलदेवताको स्थापना भएको हुन्छ अनि अब कसैको घरमा काली भगवती कसैको घरमा नरसिंह होइन यस्ता देवताहरू स्थापित हुन्छन् ती देवताको पहिला पूजा गर्नुपर्छ र त्यो देवतालाई प्रार्थना गर्ने देवतालाई निमन्त्रणा गर्ने अब तपाईँ आउनुहोस्
0: त्यो गीत गाएरै
1: हाम्रो घरमा अब पूजा हुँदैछ विवाह हुँदैछ फलानुको पहिलो निमन्त्रणा नै कुलदेवतालाई जान्छ त्यो कार्ड त्यसरी गीत शुरू हुन्छ जस्तो मेरो गाउँमा चाहिँ काली हुनुहुन्छ काली भगवती हुनुहुन्छ अनि हामी गीत गाउँछौ पहिलो काली

0: रही जुगे जुगे राही आही बात।
1: यो चाहिँ निमन्त्रणा
0: यो भनेको काली मातालाई।
1: त्यस पछाडि कस्तो गीत हुन्छ?
0: त्यसपछि अब कालीको अनि सँगै हनुमानको होइन, हनुमानको गीत हुन्छ।
1: कस्तो हनुमानको गीत चाहिँ कस्तो हुन्छ?

0: तेस्रो नम्बरमा कसको गीत?
1: त्यसपछि ब्राह्मणको
2: दुई भाइ चलिए ब्राह्मण असगर कियो ब्राह्मण बाबु।
0: यो भनेको चाहिँ के?
1: तपाईँ दुईजना दुई भाइ हुनुहुन्थ्यो तर तपाईँ यहाँ हामी कहाँ एक्लै किन आउनुभयो? आफूभन्दा अब यसपछिको लाइन हुन्थ्यो तपाईँ आफ्नो सानो भाइलाई कहाँ छोडेर आउनुभयो? अनि उहाँले भन्नुहुन्छ हामी चाहिँ त्यसपछि सेवकलाई भन्नुहुन्छ उहाँले
0: गीत मार्फत
1: कस्तो
0: भन्नुहुन्छ?

0: कुराकानीको लागि, समयको लागि यहाँलाई धेरै धन्यवाद सम्मानीजी।
1: हस् धन्यवाद, बोलाइदिनु भयो, बोलाएर आफ्नो मधेसको, आफ्नो स्थानको, आफ्नो संस्कृतिको बारेमा केही कुरा राख्ने अवसर दिनुभयो, त्यसको निम्ति पनि यो सीआईएन परिवारलाई नै धन्यवाद दिन्छु, आभार व्यक्त गर्दछु।
0: धेरै धन्यवाद। र यससँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा नेपाली कांग्रेसका सांसद निनु कुमारी कर्णसँग कुराकानी गर्यो। विशेषतः संसदको यात्रा र अनुभव र बनाइएका योजना र संस्कृति र साहित्यको विषयमा पनि मानिजीसँग कुराकानी भयो। हामी अर्को संवाद श्रृंखला हेलो सांसदमा अर्को व्यक्ति र विषयबारेका संवाद र कुराकानी सहितका अरू सामग्री लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धेरै धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठिक 6 बज्यो।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 8 गते सोमबार, अगस्त 24 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको द्वादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सीमावर्ती शहरमा तारे होटलको लहर, पौने 2 खर्ब लगानी, धनकुटाको तरकारी बंगलादेश र भारतीय बजारमा किसान लखपति बन्दै।
1: विद्यालय शिक्षा विधेयकमा निशुल्क शिक्षादेखि शिक्षकका सुविधा बढ़ाउन सुझाव, लगानी व्यापार तथा आर्थिक सहकार्य विस्तारमा एनआरएनएसँग समझदारी, मलेसिया कामदार पठाउन सिन्डिकेट गर्न खोजिएको भन्दै विरोध।
0: संचालनमा आउँदै 10 प्रसारण लाइन, नाडाको प्राथमिकतामा स्वदेशी उत्पादन, वनस्पति तेलले निर्यात धान्दै व्यापार घाटाको खाडल भने अझै उस्तै।
1: गिनीमा फोहोरको थुप्रो भत्किँदा पुरिएर 30 जना मजदूरको मृत्यु, बेलायतका प्रधानमन्त्रीको युक्रेन भ्रमणमा राजनीतिक चासो, क्यानाडालाई व्यापारी युद्ध नगर्न अमेरिकाको चेतावनी।
0: र 14 दक्षिण एसियाली खेलकुद आगामी 20 चैतमा 28 खेल समावेश हुने, नेपाली पूर्व राष्ट्रिय बुद्धिचाल खेलाड़ी मोना लिसाले बंगलादेशका 20 प्रशिक्षकलाई प्रशिक्षण दिने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा जापानिज इन्सेफ्लाइटिसको जोखिम र त्यसका लागि स्वास्थ्य मन्त्रालयले लिएको सतर्कताको प्रसंग।
1: जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ़न थालेपछि सबैभन्दा बढ़ी प्रभावित क्षेत्रमा खोप अभियान संचालन गर्ने तयारी थालिएको छ। बालबालिकाका लागि खरिद गरिएको खोप पहिलो चरणमा मृत्युदर उच्च भएको झापाका 30 वर्षभन्दा माथिका व्यक्तिलाई लगाइने निर्णय गरिएको छ। झापामा संक्रमण हुनेको मृत्युदर 60% छ। शुरूमा झापाका 30 वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाइने र पछि उच्च जोखिम भएका अन्य जिल्लामा पनि विस्तार गर्ने स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
3: जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम भयो, हामीले संक्रमणको पुष्टि भएको अनुपात हेर्दा 25 वटा जिल्लाका 59 स्थानीय तहहरू छन्। त्यसमध्ये अलि बढी जोखिम भएका ठाउँहरूमा बाल बालिकाहरूमा खोप लगाउनु पर्ने समयमा छुटेको छ भने त्यहाँ चाहिँ अभियानकै रूपमा हामीले खोपलाई निरन्तरता दिन्छौं, त्यसै अनुसार लिएर जान्छौं। कसैको पनि त्यसरी खोप लगाउनु पर्ने उमेर समूहका बाल बालिकाहरू जापानिज इन्सेफ्लाइटिसको खोप लगाउन छुट्नु भएको छ भने हामीले 5 वर्ष उमेर समूहका बाल बालिकालाई नजिकको स्वास्थ्य संस्थाको स्वास्थ्य कर्मीहरूसँग, महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग समन्वय गरेर खोप लगाउन सक्छौं। अर्को जापानिज इन्सेफ्लाइटिससँग जोडिएको कुनै पनि जिज्ञासा भयो भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको 1115 नम्बरको हटलाइन नम्बर छ।
1: यसैबीच पछिल्लो 6 सातामा कम्तीमा 21 जनाको मृत्यु भएको छ भने 59 जना संक्रमित भएका छन्। झापा जिल्लामा 10 जनामा संक्रमण पुष्टि भएकोमा 6 जनाको मृत्यु भएको छ। यो भनेको 60% मृत्युदर हुने मन्त्रालयले जनाएको छ, जुन देशभरिमै सबैभन्दा उच्च रहेको छ। यसैबीच पछिल्लो समय झाडा पखलाको संक्रमण बढ़दै गएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार पछिल्लो 2 सातामा झाडा पखलाका बिरामी करिब 3 गुणाले बढ़ेका छन्। यसको कारण दूषित खानेपानीलाई लिएको छ। ललितपुरका 3 स्थानीय तह, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाका सामुदायिक विद्यालय तथा सार्वजनिक कार्यालयबाट संकलन गरिएका खानेपानीका नमूनामा हानिकारक जीवाणु भेटिएको स्वास्थ्य संस्थाहरूले बताएका छन्।
0: अब शिक्षाको प्रसंग। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयक लेखनका लागि थालेको सुझाव संकलनमा सरोकारवालाहरूले संविधानले नै व्यवस्था गरेको अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान कार्यान्वयन हुनुपर्नेमा सुझाव दिएका छन्। 7 वटै प्रदेशबाट सुझाव लिएर फर्किएको शिक्षा मन्त्रालयले हिजो काठमाण्डुमा सरोकारवालाको बीचमा छलफल चलाएको थियो। त्यहाँ पनि अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनको विषय उठाइएको छ। प्रदेश स्तरीय छलफलबाट फर्केका शिक्षाविद विद्यानाथ कोइरालाले त्यहाँका सुझावहरू सुनाउँदै सबै प्रदेशमा अनिवार्य तथा निशुल्क शिक्षा लागू गर्नुपर्ने माग उठेको सुनाउनुभयो। संविधानले शिक्षालाई मौलिक हक राखेको छ। अनिवार्य तथा निशुल्क शिक्षा ऐनले कक्षा 8 अनिवार्य सहित कक्षा 12 शिक्षा निशुल्क हुने व्यवस्था गरेको छ। सरकारी तथ्याङ्क अनुसार नै 7.5 लाख बालबालिका विद्यालय भर्ना हुन नसकेर बाहिर छन्। कक्षा 8 पूरा नगरी विद्यालय छाड्ने प्रवृत्ति कायमै छ भने निशुल्क शिक्षा कार्यान्वयन हुन सकिरहेको छैन। कुनै न कुनै शीर्षकमा सामुदायिक विद्यालयले नै विद्यार्थी अभिभावकसँग शुल्क लिँदै आएका छन्। प्रदेश स्तरमा शिक्षकका सेवा सुविधा, बाल विकास तह ईसीडीदेखि कक्षा 12 शिक्षकका व्यवस्थापन, विद्यालय संरचना, भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, पाठ्यक्रम, विद्यालय व्यवस्थापन समितिका विषयमा सरकारवालाहरूले कुरा उठाएको शिक्षाविद कोइरालाले बताउनुभयो। काठमाडौँमा भएको छलफलमा स्थानीय तहका जनप्रतिनिधिहरूले पनि निशुल्क शिक्षा कार्यान्वयन हुनुपर्ने र विद्यालय शिक्षा पालिकाको एकल अधिकार भएको बताए। नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले संविधानले नै व्यवस्था गरेको स्थानीय तहको एकल अधिकार र अनिवार्य तथा निशुल्क शिक्षाको व्यवस्था कार्यान्वयन गर्न सुझाव दिनुभयो। संघ सरकारले आवश्यक शिक्षक दरबन्दी नदिए पनि कतिपय गाउँपालिका नगरपालिकाले निशुल्क शिक्षा लागू गरेको पनि उहाँले सुनाउनुभयो। स्थानीय तहले कक्षा 12 संचालन र व्यवस्थापन गर्न अधिकार पाएको जनाउँदै त्यसमा हस्तक्षेप नगर्न पनि ढुंगानाले सचेत गराउनुभयो। शिक्षा मन्त्री सशिन्त पोखरेलले भने तीनवटै सरकारको तालमेल मिलाएर शिक्षा क्षेत्रलाई अगाडि बढ़ाउने समय आएको बताउनुभयो। जिम्मेवारीबाट भाग्न नमिल्ने भन्दै विद्यार्थीलाई केन्द्रमा राखेर विधेयक अघि बढ़न लागेको उहाँले बताउनुभयो। स्थानीय प्रदेश र संघीय सरकार बीचको समन्वय बढ़ाएर अघि बढ़ने पनि उहाँले प्रतिबद्धता जनाउनु भएको छ। विद्यालय शिक्षा विधेयक अघि बढ़ाउँदा सबै समस्या समाधान गर्न नसके पनि समस्याको सम्बोधन हुन सक्ने शिक्षा मन्त्री पोखरेलको भनाई छ। निजी विद्यालय संचालक, अभिभावक, विद्यार्थी, शिक्षक प्रतिनिधिले छलफलमा आफ्ना गुनासो र सरोकार सुनाएका छन्। एक दर्जन भन्दा बढ़ी विद्यार्थी प्रतिनिधिले शिक्षकको नीति निर्माणमा विद्यार्थीको यसलाई फेरि सुन्नुहोला एक दर्जन भन्दा बढ़ी विद्यार्थी प्रतिनिधिले शिक्षाका नीति निर्माणमा विद्यार्थीको सहभागिताको खोजी गरे भने पाठ्यक्रम समय सापेक्ष सुधार हुनुपर्ने, सीप र प्रविधिलाई प्रश्रय दिनुपर्नेमा पनि सरोकारवालाको जोड़ छ।
4: प्रमुख प्रतिपक्ष दल कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी पूर्ववत फैसलामा सर्वोच्च अदालतले निस्ता प्रदान गरेपछि अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन प्रक्रिया अघि बढ़ाउन राजनीतिक र प्राविधिक चुनौती देखिएका छन्। यस अवस्थामा मंगिरभित्र महाधिवेशन गर्नै पनि पार्टी विधानको बाध्यता सम्बोधन नहुने र यसले पार्टीकै वैधानिकतामाथि प्रश्न उठ्ने सम्भावित जोखिम बढ़ेको विज्ञहरूले बताएका छन्। संविधान र राजनैतिक दलसँग सम्बन्धित ऐनले 6 म्याद थप्न सक्ने सुविधा दिए पनि यसको प्रयोगलाई लिएर पार्टीका दुवै पक्ष मात्र होइन कानूनविद पनि विभाजित भएको देखिन्छ। 5 महाधिवेशन गरिसक्नुपर्ने कांग्रेस विधानको बाध्यात्मक अवस्था छ। 14 महाधिवेशनको कार्यतालिका अनुसार आगामी मंगिरभित्र 15 महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने कांग्रेसलाई बाध्यता छ। तर 14 महाधिवेशन पक्षदलको माग अनुसार प्रक्रिया रोकिएर मंगिरभित्रै महाधिवेशन गर्न सहज हुने छैन। यस्तो अवस्थामा पुरानो लोकतान्त्रिक दल कांग्रेसको वैधानिकता नै अस्तित्वमै संकटमा पर्न सक्ने भन्दै नेताहरूले चिन्ता व्यक्त गर्न थालेका छन्। कांग्रेस विधानको परिच्छेद 12 विविध अन्तर्गत पदावधि सम्बन्धी व्यवस्था गरिएको छ, जसमा प्रत्येक 4 महाधिवेशन हुने उल्लेख गरिएको छ। यसबीचमा गगन थापा नेतृत्वको कार्य समितिद्वारा आगामी सोह्र र उन्नाइस असोजमा 15 महाधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको छ भने आधिकारिकताको फैसला निस्ता पाएपछि मात्रै उत्साहित मात्रै अगाडि बढ़न भन्दै देउबा पक्ष समूहले सर्वोच्चमा पुनः निवेदन दर्ता गर्ने प्रक्रियामा अगाडि बढ़ेको नेताहरूले बताएका छन्।
0: एशिया प्रशान्त प्रसारण विकास संस्था एआईबीडीको 24 साधारण सम्मेलन तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला आजदेखि काठमाण्डुमा शुरू हुँदैछ। एआई र डिजिटल रूपान्तरणको युगमा सुरक्षित तथा समावेशी समाजको लागि संचार माध्यम भन्ने मूल नारासहित शुरू हुन लागेको यो कार्यशाला 3 सञ्चालन हुनेछ। कार्यक्रमको आयोजना एआईबीडी र सामुदायिक रेडियो प्रसारक संघ अकोराबको संयुक्त तत्वावधानमा शुरू हुन लागेको छ र देश विदेशका विभिन्न विज्ञ तथा सरोकारवाला निकायले सहभागिता जनाउनेछन्। एआईले पछिल्लो समयमा प्रसारण क्षेत्रमा पारेको प्रभाव र यसको उपयोगिताको बारेमा पनि विभिन्न विषयमा छलफल हुनेछ भने आज पहिलो दिन विभिन्न 4 विषयमा सत्रहरू सञ्चालन हुनेछन्।
5: स
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा देश विदेशमा पुग्ने गरी तरकारी उत्पादन गर्ने किसानको आमदानी पनि राम्रो।
5: मैले सिद्धवर कृषि भण्डारकै नामबाट जाने हो, सिद्धवर कृषि भण्डारले नै बीसीडीएस बिल काट्ने हो। दिनको 15 गाडी चाहिँ पश्चिम बंगाल जान्छ, अनि बिहार जान्छ, उत्तर प्रदेश होइन बंगलादेश पनि जान्छ।
0: लगानी व्यापार तथा आर्थिक सहकार्य विस्तारमा एनआरएनएसँग समझदारी, मलेसिया कामदार पठाउन सिन्डिकेट गर्न खोजिएको भन्दै विरोध, सीमावर्ती शहरमा तारे होटलको लहर, पौने 2 खर्ब लगानी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
8: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
8: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको कारोबारको पहिलो पृष्ठमा ताक्सु गाडमा बाढ़ीले बगाएको भेरी करिडोर 9 दिनपछि खुल्यो शीर्षकमा हेमन्त किसले सुर्खेतबाट खबर लेख्नु भएको छ भने, मलेसिया कामदार पठाउन 25 कम्पनी छनौट, सिन्डिकेट गर्न खोजिएको आशंका, विवाद शुरू शीर्षकको खबर छ। नेपालबाट मलेसिया श्रमिक पठाउन सिन्डिकेट खड़ा गर्ने प्रयास गरिएको छ। मलेसियाले नेपालबाट श्रमिक लैजान हालै 25 मात्रै म्यान पावर कम्पनी छनौट गरेपछि सिन्डिकेट गरिएको आशंका गरिएको हो। यही कारण विवाद शुरू भएको छ। मलेसियाको यो नीतिप्रति नेपाली म्यान पावर व्यवसायी र सरकार दुवैले विरोध समेत जनाएका छन्। यसैबीच वैदेशिक रोजगार व्यवसायी संघले हिजो मलेसियाले छनौट गरेका कम्पनी मध्ये 2 कम्पनीमा ताला पनि लगाएको छ। संघका अध्यक्ष डिग बहादुर खत्रीले पत्रकार सम्मेलन मार्फत सांकेतिक कार्यवाही प्रक्रिया शुरू गरेको समेत उहाँले जानकारी दिनुभएको छ। त्यस्तै भित्रपृष्ठमा 3,500 लिए टेलिमेडिसिन सेवा शीर्षकको खबर छ भने त्यस्तै गरी पर्यटन क्षेत्रमा करोड़ौं लगानी आर्थिक गतिविधि न्यून शीर्षकमा दोलखाको खबर प्रकाशित छ। कान्तिपुरको भित्रपृष्ठमा वनस्पति तेलले धानेको निर्यात व्यापार घाटाको खाडल उस्तै शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। पछिल्ला चार महिनादेखि लगातार 2 खर्ब रूपियाँ भन्दा बढ़ी रहँदै आएको नेपालको मासिक वस्तु आयात चालू आर्थिक वर्षको पहिलो महिना साउनमा पनि 2 खर्ब रूपियाँ भन्दा तल झरेको छ। गत चैत्रदेखि असारसम्म हरेक महिना 2 खर्ब रूपियाँ भन्दा बढ़ीको वस्तु आयात भएकोमा साउनमा 1,87,44,36,00,00 रूपियाँको वस्तु आयात भएको छ। त्यस्तै नाडाको प्राथमिकतामा स्वदेशी उत्पादन शीर्षकमा पनि सुरज कुँवरले खबर लेख्नु भएको छ।
13: सीमावर्ती शहरमा तारे होटलको लहर पाउने 2 खर्ब लगानी शीर्षकमा भित्रीपन्नामा खबर छापिएको छ। भारतीय पर्यटक क्यासिनो धार्मिक पर्यटन डेस्टिनेशन वेडिङ व्यापारिक गतिविधि र क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावनाले सीमावर्ती शहरमा तारे होटल केन्द्रहरू बन्न लागेको बारेमा भवानी भट्टले महेन्द्रनगरबाट, रंजना विसीले कैलाली, रूपा गहतराजले नेपालगंज, दिपेन्द्र बडुवालले भैरहवा, नवीन पौडेलले प्रासीबाट, शंकर आचार्यले वीरगंज र पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको खबर छापिएको छ। कोशीमा 12 संचालन छन् तारे होटल, 6 निर्माणाधीन छन्। अनुमानित लगानी 50 अर्ब रूपियाँ छ। रोजगारी करिब 2,000 दिने तयारी गरिएको छ। मध्य प्रदेशमा 8 4 र 3 तारे सञ्चालन छन्, एउटा 5 तारे र 2 4 तारे निर्माणाधीन अवस्थामा छन्। लुम्बिनी प्रदेशमा रूपन्देहीमा 25 4 र 5 तारे सञ्चालन छन्, 8 निर्माणाधीन अवस्थामा छन् भने 1,25,000,000,000 रूपियाँ अनुमानित लगानी छ। 6,000 भन्दा बढ़ीलाई रोजगारी दिने भनिएको छ। सुदूरपश्चिममा 5 तारे होटल छन्, 3.5 अर्ब रूपियाँ अनुमानित लगानी छ भने करिब 1,000 रोजगारी दिएको होटल संचालक संघ तथा व्यवसायीका कुराकानी आधारमा उल्लेख गरिएको छ। अर्को खबर, नेपाली बिजुलीको सदाबहार बजार भारत बन्ला, शीर्षकमा गोकर्ण अवस्थी र सीमा तामाङले लेख्नु भएको छ। आगामी 1 दशकमा भारतमा बिजुलीको माग दुब्बर हुने प्रक्षेपण छ। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीईएको ऊर्जा योजना अनुसार सन् 2035 36 उच्चतम विद्युत माग 459 मेगावाट पुग्नेछ। 19 पुस 2080 नेपाल र भारतबीच 10 वर्षमा 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको छ। पूर्व उपाध्यक्ष इपान आशिष गर्गले संसार ऊर्जाका लागि जलविद्युत नै पर्खेर नबस्ने र हामीले उत्पादनमा तीव्रता दिनुपर्ने भनेर धारणा राख्नु भएको छ। 30-35 वर्षको अनुमति पत्र छ भनेर ढुक्क बस्ने अवस्था छैन, तर नेपाल कुम्भकर्ण जसरी सुतिरहेको छ यस संसार कहाँ पुगिसक्यो भनेर उहाँले टिप्पणी गर्नुभएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले भने सरकारले बिजुली व्यापारमा जोड़ नदिएको टिप्पणी गर्नुहुन्छ। उत्पादन क्षमता विस्तार नगरी विद्युत निर्यातको लक्ष्य पूरा गर्न नसकिने पनि उहाँले धारणा उल्लेख गर्नुभएको छ। फरार पक्राउको फर्जी तथ्याङ्क शीर्षकमा शिवपुरीले रौतहटबाट लेख्नु भएको छ। बाटामा जरिवाना असुली, कागजमा गिरफ्तारी शीर्षक दिइएको छ। बेजिङमा ह्युमनोइड रोबोटको भिडन्त, नेपाल भने कछुवा गतिमा शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ। बेजिङमा दोस्रो विश्व ह्युमनोइड रोबोट गेम्सको रोमाञ्चक भिडन्त भइरहँदा चीनले विश्व रोबोट बजारमा 97% निर्यात हिस्सा ओगटेर आफ्नो एकाधिकार जमाएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा बर्खायाममा बढ़ने विद्युत सहुलियत दरमा शीर्षकमा कोशी प्रदेश ब्यूरोबाट लेखिएको खबर छापिएको छ। उद्योग उत्पादन लागत घटाउने, विद्युत खपत बढ़ाउने र प्रणालीमा उपलब्ध अतिरिक्त विद्युतलाई स्वदेशमा उपयोग गर्ने उद्देश्यले विद्युत महसूललाई थप व्यावहारिक बनाउने विषयमा सरकारले काम गरिरहेको उल्लेख गरिएको छ। शुरू अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने शीर्षकमा खबर छापिएको छ। नारायण काफ्रेले लेख्नु भएको हो। सर्वोच्च अदालतले शुरू अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानूनले स्पष्ट रोक नलगाएको अवस्थामा, माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको अवस्थामा, राजनैतिक प्रतिस्पर्धामा बन्देज लगाउन नमिल्ने नजिर स्थापित गरेको छ। शुरू अदालतको फैसलाकै आधारमा निर्वाचनमा उम्मेद्वार रद्द गर्न नपाइने व्यवस्था अदालतले गरेको हो। शुरू तहको अदालतले गरेको फैसलाकै आधारमा उम्मेद्वार बन्न नपाइने प्रष्ट कानूनी व्यवस्था भएकोमा बाहेक निर्वाचनमा भाग लिन रोक लगाइनु राजनीतिक अधिकार संकुचन हुने व्याख्या पनि सर्वोच्चले गरेको छ। राष्ट्रसंघको नयाँ महासचिवमा 7 प्रतिस्पर्धी शीर्षकमा पनि खबर छापिएको छ। नयाँ पत्रिका दैनिकमा आन्तरिक विवादले वैधानिकताकै संकटोन्मुख कांग्रेस शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर
0: खबर छापिएको छ। पाँच वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने कांग्रेस विधानको बाध्यात्मक व्यवस्था मंगिरमा सकिँदैछ। संविधान र राजनैतिक दल सम्बन्धी ऐनले छ महिना म्याद थप्न सक्ने सुविधा दिए पनि यसको प्रयोगलाई लिएर पार्टीका दुवै पक्ष मात्र होइन कानूनविद पनि विभाजित बनेका छन्। बितेको 35 वर्षको हिसाब गर्ने होइन अबको 35 वर्षको योजना ल्याउनुहोस् भनेर केन्द्रीय सदस्यहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भन्नुभएको बारेमा पनि खबर छापिएको छ। 12 वर्षमा पनि अलपत्र काठमाडौँ भ्यू टावर ठेकेदार बेपत्ता शीर्षकमा अर्को खबर छापिएको छ भने भित्रीपन्नामा दोहोरो विपदको मारमा जाजरकोट, भेरीका पहिरो पीड़ित 237 परिवारको बास स्कूल र टेन्टमा, जुनी चाँदे र नलगाटका 66 परिवार आफन्तको शरणमा पुगेको बारेमा रेशम बहादुर खड्काले जाजरकोटबाट लेख्नु भएको खबर छ। सत्ता साझेदार दलभित्रको किचलोले दबावमा बागमतीका मुख्यमन्त्री शीर्षकमा पोस्ट राज अधिकारीले लेख्नु भएको छ भने धान सिंचाईका लागि मोटर चलाउन खोज्दा लाग्यो करेन्ट। सिरहामा एकै दिन 3 जनाको मृत्यु भएको बारेमा मणिलाल विश्वकर्माले लहानबाट लेख्नु भएको छ।
4: साझा खबरमा अब विदेशका खबर। गिनीमा फोहोरको थुप्रो भत्किँदा पुरिएर 30 जना मजदूरको मृत्यु भएको छ। थप 22 जना घाइते भएका छन्। घाइते मध्ये 6 जनाको अवस्था गम्भीर रहेको छ। भारी वर्षापछि सो क्षेत्रमा रहेको डम्पिङ क्षेत्रको फोहोरको थुप्रो भत्किएको थियो। घटनापछि जीवित व्यक्तिको खोजी तथा उद्धारका लागि सेना तथा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। बेलायतका प्रधानमन्त्री एन्डी वर्नहम पहिलो विदेश भ्रमणका क्रममा आज युक्रेनको राजधानी किव जाने हुनुभएको छ। युक्रेनको 35औं स्वतन्त्रता दिवसका अवसरमा उहाँको भ्रमणलाई विश्व राजनीतिमा चासोका रूपमा हेरिएको छ। भ्रमणका क्रममा उहाँले बेलायत र फ्रान्सको पहलमा गठन गरिएको युक्रेन समर्थक राष्ट्रहरूको गठबन्धनको पहिलो बैठकको अध्यक्षता समेत गर्ने बताइएको छ। र ट्रम्प प्रशासनले क्यानाडालाई अमेरिका विरूद्ध व्यापार युद्ध जित्न खोज्नु मूर्खता हुने चेतावनी दिएको छ। व्यापार वार्ता असफल भएपछि करिब 20 अर्ब डलरका क्यानाडाली वस्तुमा अमेरिकामा 50% महसूल लागू भएको छ। यो अमेरिकामा क्यानाडाको निर्यातको 5.5% हो। क्यानाडाले सेप्टेम्बर 8 जवाफी महसूल लगाउने घोषणा गरेको छ भने अमेरिकी वाणिज्य मन्त्रीले यसले क्यानाडालाई विनाशकारी असर पार्ने बताउनु भएको छ।
0: साझा खबरमा अब खेल खबर। 7 वर्षदेखि हुन नसकेको 14औं दक्षिण एसियाली खेलकुद साखको नयाँ मिति घोषणा गरिएको छ। पाकिस्तानको इस्लामाबादमा भएको शनिबार र आइतबार दक्षिण एसियाली ओलम्पिक काउन्सिल एनओसीको बैठकले प्रतियोगिता आगामी 20 28 चैतसम्म आयोजना हुने टुंगो लगाएको हो। सन् 2019 पाकिस्तानले नेपालबाट 14औं संस्करण आयोजनाको झण्डा बोकेर गएको थियो। यो अवधिमा COVID-19 साग आयोजना धकिलिएको थियो। भारत र पाकिस्तान बीचको आपसी टकरावका कारण प्रतियोगिता पूर्व निर्धारित समयमा हुन सकेन। यद्यपि भारतले साग भन्दा पनि अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामाथि ध्यान केन्द्रित गरेको पनि विभिन्न टीका टिप्पणीहरू हुने गरेका छन्। पाकिस्तानमै भएको बैठकले 14औं सागमा विभिन्न 28 खेल समावेश गर्ने निर्णय पनि गरेको छ। 10औं राष्ट्रिय खेलकुदको प्रारम्भिक छनौट पनि हुने जनाइएको छ। सिटी स्क्वायर मल सामा खुशीले 20औं एसियाली खेलकुदमा सहभागी हुने जुडो टोलीलाई प्रोत्साहन स्वरूप नगद प्रदान गरेको छ। बंगलादेशको ढाकामा भएको 10औं दक्षिण एसियाली कराती च्याम्पियनशीपमा पदक विजेता खेलाड़ीलाई सम्मान गरिएको छ। गत 15 19 जुलाईसम्म भएको प्रतियोगितामा मीनबहादुर तामाङले स्वर्ण जित्नु भएको थियो। यसैबीच नेपाली पूर्व राष्ट्रिय बुद्धिचाल खेलाड़ी मोनालिसा खम्बुले बंगलादेशका 20 जना प्रशिक्षकहरूलाई प्रशिक्षण दिनुहुने भएको छ। विश्व विद्युचाल महासंघ फेडेले मुभमेन्ट इन रिफ्यूजी र हिमालयन चेस एकाडेमीको सहकार्यमा सञ्चालन गरिने एक साता लामो प्रशिक्षणमा सहभागी हुन मोनालिसा आइतबार बंगलादेश प्रस्थान गर्नुभएको छ। र अस्ट्रेलियाले पाहुना टोली बंगलादेशलाई दोस्रो टेस्टको दोस्रो दिनमै इनिङ्स र 51 रनले हराएको छ। घरेलु मैदानमा अस्ट्रेलियाले बंगलादेशलाई दोस्रो इनिङ्समा 94 रनमै अलआउट गर्दै टेस्ट सकिनु 3 दिन अगाडि नै जीत निकालेको हो।
4: पूर्वी नेपाल र भारत अनि बंगलादेशमा तरकारी पुर्याउने धनकुटाको उन्नतिको कथा रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 को इन्टरनेट हैंडसेट बोनस संपर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
4: साझा खबरमा अब तरकारीबाट समुन्नत धनकुटाको कुरा गत आर्थिक वर्षमा धनकुटामा 157,004 मेट्रिक टन तरकारी उत्पादन हुँदा 7,97,58,00,000 रूपियाँ भित्रिएको छ पछिल्ला वर्षहरूमा सरकारले कृषि क्षेत्रमा गरेको लगानी विभिन्न परियोजना लगायतका कारण पनि तरकारी बिक्रीबाट धनकुटाका किसानले राम्रो आमदानी लिन सफल भएका छन्
15: धनकुटाको छतर जोरपाटे गाउँपालिका वडा नम्बर 6 का किसान मेघबहादुर खड्काले 42 रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आउनु भएको छ उहाँले आधा जति त टर्की खेती गर्दै आउनु भएको छ हिउँदको समयमा काउली र साग तथा बर्खाको समयमा भेडे खोर्सानी र काउलीको खेती गरेर वार्षिक 50,00,000 रुपियाँ आमदानी गर्दै आउनु भएको छ
16: भनेको जस्तो मूल्य पाइँदैन मूल्य पाएको खण्डमा चाहिँ 70-50,00,000 ट्रान्जेक्सनको कारोबार गरिन्छ
15: तरकारी उत्पादनको अर्को मुख्य केन्द्र धनकुटाको महालक्ष्मी नगरपालिका 1 को घुमाउने पनि हो 275 घर परिवारको बसोबास रहेको यहाँका 100% मानिसले तरकारी खेती गर्दै आएका छन् यहाँ वार्षिक 5,00,000 देखि 30,00,000 किसानको आमदामी छ महालक्ष्मीका अगुवा किसान ढल बहादुर गुरुङ
17: हामी 270-275 घरबाट पहिले विदेश जानेको मात्रा गर्दाखेरि मोटामोटी 15-20 भन्दा छैन सर सबै युवाहरू जति यही लागेका छन् कृषिमा तल्लो बेच्नेले पनि 5,00,000-6,00,000 र हामी अलिक ठुला खेती गर्ने मान्छेहरू चाहिँ हामी 25-30,00,000 बेच्छौँ सर त्यो चाहिँ अब बजार भाव अनुसार हुन्छ बजार अब राम्रो आउँदा राम्रै दाम पाउँदा पैसा पनि धेरै हुन्छ
15: पछिल्ला वर्षहरूमा धनकुटामा प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रम बिउ र औजारमा सहुलियत अनुदान लगायत कृषिका परियोजनाहरू सञ्चालनमा छन् छतर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा
18: व्यक्तिवादी चिन्तनको अन्त गर्दै सामूहिकताको विकास गर्दै समूहहरूको निर्माण गरी सबै कृषक समूहहरूलाई 75% अनुदानमा यान्त्रीकरणतर्फ छत्र जोरपाटी गाउँपालिकाले लगिरहेको अवस्था छ भने 70-80 समूहहरूले यो यान्त्रीकरणको सामानहरू प्राप्त गरेको छ अहिलेको हाइब्रिड क्रप्सहरू बिउहरूको उहाँहरूलाई प्रदान गरेको छ
15: धनकुटाको छत्र जोरपाटी गाउँपालिका पाखेवास र महालक्ष्मी नगरपालिकाका किसानले व्यावसायिक रूपमा बन्दा काउली गोलभेडा मुला साग लगाउँदै आएका छन् धनकुटामा उत्पादन भएको कृषिजन्य उत्पादन सिधुवा बहुद्देश्य सहकारी संकलन केन्द्र छतर जोरपाटी गुठीटार तरकारी केन्द्र धनकुटा लगायत 1 दर्जन तरकारी संकलन केन्द्र मार्फत पूर्वी नेपालको धरानको कृषि बजार इटहरी विराटनगर दमक र बिर्तामोड हुँदै भारत बंगलादेश र भूटानसम्म बिक्री हुने गरेको छ सिधुवा बहुद्देश्य सहकारी संकलन केन्द्रका व्यवस्थापक मेघेन्द्र गुरुङ
5: त्यहाँ जाने भनेको चाहिँ अब मैले सिद्धवा कृषि भण्डारकै नामबाट जाने हो सिद्धवा कृषि भण्डारले नै भिसिटिएस बिल काट्ने हो दिनको 15 गाडी चाहिँ अब पश्चिम बङ्गाल जान्छ अनि बिहार जान्छ उत्तर प्रदेश होइन बङ्गलादेश पनि जान्छ
15: अघिल्लो आर्थिक वर्ष 2081-82 1,64,218 मेट्रिक टन तरकारी बाली उत्पादन भएकोमा गत आर्थिक वर्षमा धनकुटामा कुल 157,004 मेट्रिक टन तरकारी उत्पादन भएको छ तरकारी उत्पादनको यो परिणाम कोशी पहाड़का भोजपुर तेह्रथुम र शंखुसभा जिल्लाको तुलनामा बढ़ी हो भन्नुहुन्छ कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर राणा
19: धरान धनकुटे रोड आयो त्यस पछाडि यहाँ धनकुटामा चाहिँ तरकारी खेतीहरूको विस्तार हुन थाल्यो र त्यसमा पनि पाखरीवास कृषि अनुसन्धान बस्यो अनि त्यो अनुसन्धान केन्द्रले विभिन्न जातका तरकारी बालीहरू अनुसन्धान गर्यो अनि त्यसले ट्रायलको रूपमा हाम्रो गाउँ गाउँमा किसानहरूलाई वितरण गर्यो निशुल्क व्यावसायिक रूपमा अरू जिल्लाको अनुपातमा चाहिँ यहाँ धेरै किसानहरू त्यस्तो व्यावसायिक किसानहरू हुनुहुन्छ
15: धनकुटामा 5,978 हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन हुने गरेको छ गोपाल बराइली CIN रेडियो धनकुटा FM धनकुटा
13: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
4: सीमावर्ती शहरमा तारे होटलको लहर पौने 2 खर्ब लगानी धनकुटाको तरकारी बंगलादेश र भारतीय बजारमा किसान लखपती बन्दै
13: विद्यालय शिक्षा विधेयकमा निशुल्क शिक्षादेखि शिक्षकका सुविधा बढ़ाउन सुझाव लगानी व्यापार तथा आर्थिक सहायता विस्तारमा एनआरएनएसँग समझदारी मलेसिया कामदार पठाउन
0: सिन्डिकेट गर्न खोजिएको भन्दै विरोध।
4: संचालनमा आउँदै 10 प्रसारण लाइन नाडाको प्राथमिकतामा स्वदेशी उत्पादन वनस्पति तेलले निर्यात धान्दै व्यापार घाटाको खाडल उस्तै।
0: गिनीमा फोहोरको थुप्रो भत्किँदा पुरिएर 30 जनाको मृत्यु। बेलायतका प्रधानमन्त्रीको युक्रेन भ्रमणमा राजनैतिक चासो। क्यानाडालाई व्यापार युद्ध नगर्न अमेरिकाको चेतावनी।
4: र 14 दक्षिण एसियाली खेलकुद आगामी 20 चैत्रमा हुने 28 खेल समावेश हुने नेपाली पूर्व राष्ट्रिय बुद्धिचाल खेलाड़ी मोनालिसाले बंगलादेशका 20 प्रशिक्षकलाई प्रशिक्षण दिने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माछापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ। गृहमन्त्री सुधन गुरूङले पछिल्लो समय आफ्नो गृह जिल्ला पुगेर आफ्नो असन्तुष्टि आफूमाथि केही विरोध र आलोचना भएपछि भोट फिर्ता लग्न भनेर दिनुभएको अभिव्यक्ति एउटा खुला चौर जस्तो देखिन्छ। जहाँ गृहमन्त्री सुधन गुरूङ जस्ता देखिने व्यक्ति अगाडि कुर्सीमा छन्, नजिकै एकजना पाको उमेर देखिएका व्यक्ति बसेका छन् टुक्रुक्क, र पछाडिपट्टि भने सिलिण्डर छ। त्यहाँ पुगेका ती पाको उमेरका व्यक्ति केही भन्दैछन् गृहमन्त्री जस्ता देखिने व्यक्तिसँग। माथि यस्तो देखिएको छ, गृहमन्त्रीज्यू भोट फिर्ता लिँदा चाहिँ नागरिकै चाहिन्छ कि रित्तो सिलिण्डर मात्रै देखाए पुग्छ?
4: हस्त प्राविधिक साथी रवि जितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको सोमबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम जीवन रक्षामा हामी विशेषतः शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्रबाट भए गरेका काम कार्यवाही, देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम जीवन रक्षा प्रसारण गर्ने गर्छन्। आजको जीवन रक्षामा हामीसँग सम्वादका लागि सिन्धुपाल्चोकको चौतारा साँका चोक गढी नगरपालिकाका उपमेयर सीता थापा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ उपमेयर। पाँच वर्ष मध्ये 4 वर्ष झण्डै बित्यो, अब 1 वर्ष बाँकी रहँदाखेरि हामी यो ढंगबाट यसरी अगाडि बढ्दैछौं भन्ने अलि नयाँ खालको योजना हो कि जसरी 4 वर्ष बित्यो त्यसरी नै फेरि बाँकी 1 वर्ष पनि बित्ने गरी काम कुरो यहाँहरूले गर्दै हुनुहुन्छ?
1: 4 वर्षको समीक्षाको विषयमा त आफ्नै पाटो छँदैछ, तर हरेक वर्ष भनौं अथवा हरेक अन्तिम समयसम्म पनि जिम्मेवारी पूरा गर्ने सवालमा, योजना बनाउने सवालमा र कार्यान्वयन गर्ने सवालमा चाहिँ उस्तै नै हो। भन्न खोजेको मतलब कस्तो भन्दाखेरि यो अन्तिम हो, त्यही भएर अब सकि त हाल्यो भन्ने पनि विषय होइन। यो अन्तिम हो, बाँकी रहेका जम्मै काम अहिले गरिसकौं भन्ने पनि होइन।
0: तर कतिपय जनप्रतिनिधिको कुरा हामीले सुन्दाखेरि चाहिँ 4 वर्ष त गइहाल्यो, अब जाँदा जाँदै 1 वर्ष पनि के विवाद हुनु अथवा के दुश्मनी कमाउनु भन्ने ढंगबाट कतिपयमा त्यस्तो खालको पनि महसुस हुँदो रहेछ। तपाईँलाई चाहिँ कस्तो छ?
1: हाम्रोमा अब विवाद निम्त्याउने या दुश्मनी बढ़ाउने भन्ने त विषय नै आउँदैन। अब आफ्नो जिम्मेवारी पूरा गर्ने भन्ने मात्रै विषय आउँछ, र त्यो 1 वर्ष बाँकी छ या 1 महिना बाँकी छ वा एकै दिन बाँकी हुँदाखेरि पनि अन्तिम समयसम्म आफूले जानेको, बुझेको, सकेको इफोर्ट लाउने कुरा त रहि नै हाल्छ। त्यस कारणले गर्दाखेरि अन्तिम वर्ष हो, हातै छोडेर हिँडिहालौँ पनि होइन, अन्तिम वर्ष हो जम्मै गरिसकौँ भन्ने पनि होइन। जस्तो
0: भनेको सुधारको लागि अब 1 वर्षमा जो 4 वर्षमा हामीले त्यो गल्ती दोहोर्याएका थिएनौ, अब 1 वर्षमा यसबाट चाहिँ बच्नुपर्छ भनेर केही योजना बनाएर काम गर्दै हुन्छ कि कस्तो छ?
1: यस्तो चाहिँ हुन्छ, अब कस्तो भन्दाखेरि यो चुनावी वर्ष पनि हो। अब त्यसो हुँदाखेरि साविकको चाहिँ जनप्रतिनिधि, प्रमुख, उपप्रमुख या वार्ड अध्यक्षहरू सबैजनाको पब्लिकको लेभलबाट र अन्य फरक राजनैतिक पार्टीहरूबाट चाहिँ कमीहरू औल्याउने र खोजी गर्ने काम चाहिँ अलि धेरै हुन्छ जस्तो
0: लाग्छ।
1: म त्यसलाई विरोधी पनि भन्न चाहदिन, जो सचेत जनताहरू अथवा सर्वसाधारण अथवा अन्य पार्टीका लिडरहरू उहाँहरूले चाहिँ उहाँहरूको कमी अलि धेरै पत्ता लाउन पाए, अब उहाँहरूलाई चाहिँ होइन भन्दा फरक मान्छे अथवा आफू चाहिँ त्यो ठाउँमा पुग्ने एउटा अभिलाषा पनि होला, र अलिकति जनतामा अवेरनेस अनि सचेतना बढी पनि वृद्धि पनि भएको हुन सक्छ।
0: तपाईँलाई यस्तो कुरा चाहिँ 4 वर्ष अगाडि नै लागिराखेको थियो कि अरूले कुरा काट्ने अथवा विरोध गर्ने बाटो ठाउँ दिनु हुँदैन भन्ने, र समय बिताउँदै जाँदाखेरि त्यो कुरा चाहिँ थाहा हुँदै गयो?
1: अब म चाहिँ अलिक धेरै आलोचना स्वीकार गर्ने मान्छे हो, किनभने हामीलाई जो चौघेराभित्र हामी हुन्छौँ, जुन परिधिमा, त्यहाँनेरि चाहिँ अलि धेरै प्रशंसै प्रशंसा गर्ने, राम्रै राम्रो भन्ने, होइन यो पनि ठिक छ त्यो पनि ठिक छ भन्ने जस्तोको जमात चाहिँ अलि धेरै हुन सक्छ कि। तर ठ्याक्कै अगाडि आएर आलोचना गर्ने अथवा सामाजिक सञ्जालमा विरोध गर्ने मान्छेहरू चाहिँ एउटा सच्चा चाहिँ आलोचक जस्तो लाग्छ, र त्यो कुरा हिजोको दिनमा पनि थियो, आज पनि छ। त्यसलाई हामीले स्वीकार्नु नै पर्छ, किनभने काम गर्दै जाँदाखेरि राम्रोको लागि गर्ने हो, फेरि राम्रो भन्नेको संख्या पनि त धेरै हुनुहुन्छ नि त। जजमेन्ट या मूल्याङ्कन भन्ने दुई वा दुई भन्दा बढीले मात्रै भन्ने हुँदैन नि त, नगरपालिकाभित्रकोले मात्रै भन्ने पनि हुँदैन होइन, नगरपालिका भन्दा बाहिरको राष्ट्रिय परिस्थितिको विषय अथवा अन्य नगरपालिकाले गरेको अथवा नगरेको कामहरू पनि हामीले गरिरहेका छौँ होइन। त्यसले गर्दाखेरि त्यो हिजो पनि थियो र अहिले पनि रहिरहन्छ, हुन्छ भनेर मानसिक हिसाबमा चाहिँ म चाहिँ तयार छु।
0: जस्तो अब हरेक आर्थिक वर्षको लागि हामीले बजेट बनाउने, त्यो अनुसारको कार्यक्रमहरू सबै ल्याउने, तर खर्च गर्दै जाँदाखेरि अथवा काम गर्दै जाँदाखेरि आर्थिक वर्षको अन्त्यमा अलि बढी काम गरेको जस्तो देखिने, जसमा गुणस्तरको विषयलाई लिएर विभिन्न पाटोहरू पक्षबाट चाहिँ प्रश्नहरू आउने हुने गर्छ। यो चौतारा साँगाचोक गढी यो अरू ठाउँमा सुनिने गुनासो भन्दा केही फरक छ कि, अथवा सिक्दै जाँदाखेरि भइराखेको अहिलेको बुझाइ अलि फरक अथवा कार्यक्रम अलि फरक हो?
1: यो तपाईँले भन्नुभएको यो आर्थिक वर्षको अन्तिममा चाहिँ बढी काम हुने भन्ने कुरा चाहिँ यो एउटा विडम्बना नै रहेछ। सबै ठाउँहरूमा त्यो समस्या छ, सबै स्थानीय तहमा, स्थानीय तहमा मात्र होइन प्रदेश र संघीय सरकारमा पनि त्यो समस्या छ होइन। अब हामीले जति पनि नीति विधि कानून बनाए पनि त्यसलाई अन्तिम अवस्थामै लैजानुपर्ने अथवा पुग्ने कुराले चाहिँ गर्दाखेरि विकासमा, सुशासनमा, पारदर्शितामा अनि कामको चाहिँ गुणस्तर सबै कुरामा चाहिँ त्यसले असर गरिरहेको छ। हामी पनि त्योबाट अछुतो रहन सकेनौं।
0: अनि अहिले चाहिँ सुरुबाट नै काम गर्दै जाउँ भन्ने खालको त्यस्तो केही सरसल्लाह?
1: अहिले चाहिँ नि यस्तो छ, हो अहिले हामीसँग थोरै समय पनि छ, त्यसो हुँदाखेरि कामलाई अलिकति व्यवस्थित र अलिक नयाँ ढंगले लिएर जाउँ भन्ने हिसाबले हामीले त्यो चाहिँ सुरुवात गरेका छौँ। अघि तपाईँले मलाई जोड्न खोज्दै हुनुहुन्थ्यो कि यो हामीले के फरक ढंगले गर्यौं भन्दाखेरि, यसपालि हामीले नगरपालिकाले चाहिँ विशेष अधिवेशन आह्वान गर्यो। किन भन्दाखेरि हाम्रो चाहिँ विगतको परम्परा यो जुन राजस्व वृद्धिको सवालमा हिजो चाहिँ हाम्रो यो 72-72 जुन ठेका प्रक्रियाबाट काम अगाडि बढेर हामीलाई राजस्व संकलन हुन्थ्यो, त्यो बेलामा हामीले आई प्रतिवेदनबाट जे आउँछ त्यसको रिपोर्ट त्यसकै आधारमा ठेका लगाउँथ्यौं। यो पटक चाहिँ हाम्रो अफिसको अलिकति सिस्टम चाहिँ हामीले परिवर्तन गर्यौं, जुन हिजो जीविसबाटै हुँदै हुँदै आएको भएर हामीले त्यसरी पनि गर्यौं, कति कुरा हामीलाई थाहा पनि थिएन। र अहिले चाहिँ हामीले जुन क्रसरमा स्टक रहेको माल हुन्छ गिटी ढुङ्गा बाल्ला त्यसलाई चाहिँ यो स्टक प्रमाणित गरिरहँदाखेरि हामीले चाहिँ 7,21,00,000 रुपियाँ चाहिँ हामीले यो राजस्वको सुनिश्चितता स्रोतको खोजी गर्यौं हामीले। त्यसो हुँदाखेरि विशेष आन सभा गरेरै जाउँ भन्ने खालको एउटा हाम्रो समझदारी भयो र यो कानून सम्मत हिसाबले पनि हिजो स्रोत सुनिश्चित नभइसकेको होइन 1,19,00,000,000 बजेटको चाहिँ विनियोजन विधेयकमा हामीले पेश गरेको, त्यस कारणले गर्दाखेरि अब यसलाई चाहिँ खर्च चाहिँ एउटा यसलाई पारदर्शी भन्दा पनि एउटा सिस्टमेटिक हिसाबमा नियमसंगत हिसाबमा जाउँ भनेर पनि हामीले त्यसरी गर्यौं।
0: यो चाहिँ के पालिकाको लागि, नगरपालिकाको लागि अलिक खतरा राम्रो हो कि, अथवा सुशासनको हिसाबले यसलाई कमजोर भन्ने कि बलियो भन्ने?
1: यसलाई त अब कसरी कमजोर भन्न सकिन्छ र, यसलाई त बलियो नै भन्नु पर्यो होइन। खतरा त अब त्यस्तो एकदमै खतरा भनेर भन्ने कुरा त त्यति सान्दर्भिक नहोला, तर के हो भन्दाखेरि हामी जब राजस्व वृद्धि गरेर एउटा चाहिँ होइन स्थानीय सरकारहरू स्वतै हिसाबले आत्मनिर्भर हुन्छन्, जति भन्दा जति धेरै चाहिँ राजस्व वृद्धि गरेर आफ्नो आमदानीको स्रोत बनाउन सक्यो त्यति नै एउटा विकास बाँड्ने अथवा आवश्यकताहरू पूरा गर्ने हो नि त। त्यसो हुँदाखेरि अब यति धेरै रकम एकैपटक होइन एउटा स्ट्राटेजीले एउटा प्लानले बढ्नु भने त नगरपालिकाको लागि राम्रै कुरा हो नि होइन?
0: अनि यो कार्यक्रम चलाउँदै गर्दाखेरि 5 वर्ष मध्ये 4 वर्ष बित्यो र जस्तो महिलाको होला, बालबालिकाको होला, किसानको लागि होला, यो कार्यक्रम बनाउँदै गर्दाखेरि हरेक वर्ष उस्तै दोहोरिँदै जाँदो रहेछ कि, अथवा एक वर्ष एउटा कुनै कार्यक्रम एउटा कुनै शीर्षक भयो भने अर्को पटक त्यसमा काम गरिसकेपछि फेरि काम नगर्नु पर्ने रहेछ, तपाईँको बुझाइ अनुभव?
1: होइन, यो हामीले देख्दाखेरि चाहिँ कस्तो देख्दो रहेछ भने ए पटक पटक किन चाहिँ यो गरिरहनु पर्यो अथवा सधैँभरि एउटै मोडालिटीको एउटै स्टाइलको किन कार्यक्रम गर्नु पर्यो भन्ने जस्तो लाग्दो रहेछ कि। तर एउटा कार्यक्रम त हामीले नगरभरि गर्दा त एउटा दुईटा तिनवटा पाँचवटा पो वडामा गर्न सक्छौँ त, हामी 14 वडामा जान सक्दैनौ नि होइन। हजुरले महिलाको कुरा गर्नुभयो, अब स्वास्थ्य शिविर गरौं 14 वडामा एउटै आर्थिक वर्षमा सबै चाहिँ महिलाहरूलाई अथवा सबै चाहिँ आङ खस्ने महिलाहरूलाई अथवा सबै ज्येष्ठ नागरिकलाई त्यो त हामी लैजान सक्दैनौ नि त. अनि उस्तै खालको कार्यक्रम देख्दाखेरि ए पहिला नि उस्तै थियो अहिले पनि उस्तै भन्ने जस्तो देखिन्छ. अब अझ यो सचेतनामूलक कामहरू होइन सामाजिक विकासका कामहरू त आज गर्यो अलिकति प्रोग्रेस हुन्छ, एक वर्ष गर्यो अर्को वर्ष गर्यो अलिकति त्यसले चाहिँ त्यसले पिकअप लिन्छ, अनि त्यसले अर्को वर्ष गर्दाखेरि मलाई एउटा खालको मोडालिटीको कार्यक्रम चाहिँ कम्तीमा पनि तीन वर्ष गर्नुपर्ने हुन्छ कि.
0: भनेको जनताको काम चाहिँ पाँच वर्षभित्र पनि गर्न नसकिने रहेछ,
1: जनताको काम
0: अथवा सबैलाई पुग्ने गरी सबैको चित्त बुझ्ने
1: पुग्ने गरी सक्दैन कसैले, कुनै पनि पालिकाले सक्दैन, स्थानीय सरकारले. तपाईँ हामी उदाहरण दिउन, हाम्रो एउटा राम्रो प्रभाव पनि भएको, आवश्यकताको पहिचान पनि हामीले गर्न सकेको जस्तो लाग्छ. जस्तो मानसिक स्वास्थ्य समस्या भएका अथवा मनोसामाजिक समस्या भएका बिरामीहरूको लागि चाहिँ मनोसामाजिक परामर्शको कार्यक्रम एक वर्ष गरेर सकिन्छ त सकिँदैन नि. तपाईँको चाहिँ आज 10 लाख रुपियाँ हामीले विनियोजन गर्यौं, 10 लाख त निकै ठूलो अमाउन्ट हो. अब त भयो, पर्याप्त हुनुपर्ने नि, तर त्यसको झन् धेरै ठूलो माग भइरहेको हुन्छ कि होइन. एउटा सानो काउन्सिलिङले एउटा मनोसामाजिक परामर्शकर्ता उपस्थित भएको हिसाबले उसको ज्यान बचेको छ. अब देख्दा त त्यहाँ त ठूलो भवन बनाएको जस्तो अथवा कुलो बनाएको जस्तो अथवा अन्य स्ट्रक्चर बनाएको जस्तो त देखिँदैन, तर त्यो कार्यक्रमको सान्दर्भिकता र आवश्यकता कति हो भन्ने कुरा त त्यसलाई न्यूनी हामीले त त्यसलाई निमिट्यान्न त पार्न सक्दैनौ, सकेका छैनौ. हाम्रो काम, हाम्रो आशय र उद्देश्य त त्यसलाई न्यूनीकरण गर्ने हो. भनेपछि अब यस्तो कामलाई एक वर्ष गर्यो अर्को वर्ष नगरे पनि हुन्छ भन्न त हामी सक्दैनौ नि. त्यसो भएको कारणले गर्दाखेरि खास गरी सामाजिक विकासका कामहरू चाहिँ दोहोरिएको जस्तो देखिँदो रहेछ. जस्तो अब हामी वार्षिक समीक्षा, अर्ध वार्षिक समीक्षा गर्छौँ, पोहोर समीक्षा गरौँ यसपालि नगरौँ भन्ने हुन्छ त. जस्तो जेसी अडिटको कुरा आउँछ होइन, ए हामीले पोहोर गरिसकेका थियो यसपालि नगरे पनि त्यस्तो हुँदैन रहेछ कि. त्यस कारणले गर्दाखेरि आवश्यकता अनि त्यसको महत्वको वर्गीकरण गरेर त्यसलाई कति धेरै गर्ने या थोरै गर्ने भन्ने कुरा चाहिँ निर्धारण गर्न सकिन्छ. तर यसपालि गर्यो अर्को पालि नगरौं भन्ने चाहिँ हुँदो रहेछ.
0: अनि चार वर्ष बित्दै गर्दाखेरि चौतारा साँगोचोक गढी नगरपालिकाले गरेका राम्रा कामहरूको संख्या त्यो हिसाब गर्दै जाँदा खोज्दै जाँदाखेरि आठवटा पुग्छ कि अथवा चारवटैमै हो कि अथवा सोह्र पुग्ने हो कि त्यस्तो केही छ?
1: यस्तो तपाईँले भन्न खोज्नु भएको चाहिँ आँखाले सिन गर्न सकिने कुरा हो अथवा
0: नगरपालिकाको कारणले अथवा नगरपालिकाले कार्यक्रम र बजेट खर्च गर्दाखेरि त्यो सम्भव भयो.
1: हामीले गरेको कामहरूमा चाहिँ नि भौतिक संरचनाको कुरा गर्नुहुन्छ भने हामीले कति ठाउँमा सड़क ढलान गर्यौं, कति ठाउँमा सड़क पिच गर्यौं, त्यसको एउटा लेखाजोखा र डाटा होला, त्यसलाई हामी काउन्टिङमा गर्न सक्छौ. अरू सामाजिक विकास र जनजीविकाको कुरा गर्ने हो भने हामीले दिएको कृषिमा एउटा चाहिँ ट्र्याक्टरले पनि एउटा किसानको जीवनमा त परिवर्तन त ल्याए नि, उसलाई कृषि कर्म गर्न सहजता त भए नि. आज दूधमा दिएको अनुदान, आलुमा दिएको अनुदान, घोलभेडामा दिएको अनुदान, यसले गर्दाखेरि कम्तीमा किसानहरू कृषि पेसा छोडेर पलायन हुने या अथवा उत्पादनमूलक कामलाई छोडेर चाहिँ खाडी मुलुक अथवा चाहिँ होइन अन्य जीविकोपार्जनको अन्य काममा त लाग्नु परेको छैन नि. त्यो एउटा भयो भन्दाखेरि फेरिस्ता गर्दाखेरि त हामीले धेरै नै संख्या पुर्याउन सक्छौ. तर संख्या पुर्याउनु भन्दा पनि आज हामीले गरेको मातृ शिशु सुरक्षा कार्यक्रमले गर्दाखेरि अथवा चाहिँ हाम्रो चाहिँ स्वास्थ्य शिविरहरूले गर्दाखेरि अथवा लक्षित वर्गबाट बाढिएका कतिपय तरकारी, व्यावसायिक तरकारी खेती र आइरन टनेलकै कारणले गर्दाखेरि कति धेरै दिदीबहिनीहरू आज होइन 15-20 हजार रुपियाँ कमाएर आफ्नो चाहिँ नुन तेल किन्नको लागि विदेशबाट आउने पैसा कुर्नु परेको छैन. अब हामीले गर्ने काम भनेको त त्यस्तै नै हो. आज कुनै घरमा चाहिँ हजुरको पानीको धारा छैन, हामीले दुई कोइल पाइप दिएर उसको घरसम्मै धारा ल्याउँदाखेरि पनि आधी घण्टा हिँडेर पानी डोकोमा पानी बोकेर ल्याउनु पर्ने समस्या त हामीले हल गर्यौं नि त.
0: संख्यामा छ कि अथवा कस्तो छ?
1: यस्तो छ, अब खानेपानीको सवालमा कुरा गर्दाखेरि चाहिँ यो चार वर्ष हाम्रो प्राथमिकताको काम चाहिँ खानेपानी र सिंचाई पनि हो. अब नगरपालिकाको मैले अघि सुरुमा नि भने नि 14 ओडामा त म भन्न सक्दिनँ, तर आज गएर अधिकांश ओडाका टोलहरूमा हेर्नुभयो भने 2 धारा छ के। किन 2 धारा भयो भन्दाखेरि कहिले ठूलो सुखा क्षेत्रको आयोजना भनेर एउटा धारा लियो, धारा त अनिवार्य चाहियो, अनि अब यो सुखा क्षेत्रको लिफ्टिङ परियोजनाको चाहिँ अलिकति भर भएन, यो अलिकति कस्टली पनि भयो बिजुलीको महसुल लगायतका कुरामा, अब यसलाई चाहिँ नजिकैको मुहानको पानी पनि लिइराखौँ न त भनेर 2 धारा चाहिँ हाम्रो कतिपय टोलहरूमा चाहिँ 2 धारा छ क्या। अप्सनमा कहिलेकाहीँ कुनै पानी आएन भने अर्को प्रयोग गर्ने, हामीले त कहिले पनि कल्पना गर्दैनथ्यौँ नि हाम्रो घरमा 2, हामी सानो बेलामा हामी चाहिँ 10-12 वर्ष 15 वर्ष हुँदा स्कुल जाँदाखेरि हामी बिहान दिउँसो आउने बित्तिकै गाग्री बोकेर पानी लिन जान्थ्यौँ होइन, तर आज हामी घरमै नुहाउँछौँ, लुगा धुन्छौँ, हामीसँग करेसा बारीमा त्यही पानी हाल्छौँ भने पछाडि हामीले गरेको काम, हामीले गरेको पहल कदमी र जनताको जीवनसँग जोडिएको काम त अभियसली यस्तै हो नि होइन, मलाई चाहिँ त्यस्तो लाग्छ। र अर्को कुरा भनेको चाहिँ सिंचाइ, हजुरको अब कस्तो छ भने उत्पादनसँग प्रत्यक्ष प्रभाव राख्ने भनेको चाहिँ सिंचाइ होइन, हामीले अब मलाई के लाग्छ भने अब सिंचाइको ट्याङ्कीहरू सिंचाइको पोखरीहरू बनाउनको लागि कमै बाँकी छ क्या। हामीले बरु हामीले चाहिँ 10 लाख रुपियाँ 5 लाख रुपियाँ चाहिँ बाटोमा नहालेर सिंचाइको सिंचाइ कुलो अथवा सिंचाइको चाहिँ पोखरी बनाउनलाई हामीले प्राथमिकता दिएका छौँ क्या। एउटै ओडामा तपाईँको 27 पोखरी हामीले यो 4 वर्षको बीचमा बनाएका छौँ, ओडा नम्बर 12 जहाँ चाहिँ नि तपाईँको 5 लाखदेखि 6 लाखको अनुपातमा एकदम मजलोको ठिक्कको पोखरी चाहिँ बनाउन सकिँदो रहेछ कि।
0: अनि त्यसो हुँदाखेरि यो स्रोतको दोहोरोपन अथवा कतै अभाव भइराख्ने कतै खनिराख्ने त्यस्तो खालको स्थिति त भएन?
1: यस्तो छ, हामी चाहिँ नि खास गरी सिंचाइको कार्यक्रमहरू छनौट गर्दाखेरि र सिंचाइ पोखरी बनाउनलाई हामीले प्राथमिकता दिएका छौँ कि। एउटै ओडामा तपाईँको 27 पोखरी हामीले यो 4 वर्षको बीचमा बनाएका छौँ, ओडा नम्बर 12 जहाँ चाहिँ नि तपाईँको

0: रोपनी खेतबारीहरू सिंचित गर्न सकिन्छ। त्यो ठाउँमा चाहिँ खेतीबारी बाँझो छ या उत्पादन गरिरहनु भएको छ त्यो हेरेर चाहिँ हामी बजेट राख्छौँ कि। त्यो बजेट राखिसकेर त्यो पोखरी बनिसके पछाडि त्यो पोखरीमा पानी टिलटिल भइराख्ने, तल खेत बाँझो भएर त काम भएन होइन। तपाईँको जहाँ चाहिँ कर्मशील किसानहरू हुनुहुन्छ त्यो ठाउँलाई हेरेर हामीले त्यसरी चाहिँ पोखरीको बजेटहरू चाहिँ विनियोजन गर।
1: भनेको विकास निर्माणमा कम प्राथमिकता हो कि अथवा चार वर्षमा विकास निर्माण पनि उत्तिकै दरमा गर्नु पर्यो, त्यसको लागि बजेट छुट्याउनु पर्यो अथवा प्राथमिकता निर्धारण गर्दा त फेरि विकास निर्माणमै पहिलो नै होला फेरि प्राय हरेक पालिका नगरपालिकाहरूको।
0: त्यो अटोमेटिकली हुँदो रहेछ कि विकास निर्माण चाहिँ है, भनेको प्राथमिकतामा पर्दो रहेछ। जस्तो सामाजिक विकासको कुरा गर्दाखेरि हामी उदाहरणको लागि 10 छुट्याउँछौ भने तपाईँको भौतिक पूर्वाधार निर्माणको कुरा भयो भने एक करोड छुट्टिन्छ क्या, कति गुणा 10 गुणा बढी गयो होइन। त्यसले गर्दाखेरि अब विकास निर्माणको प्राथमिकीकरण गर्दाखेरि हामीले कृषि शिक्षामा पनि हामीले गरेका छौँ, हुन त केलाई आधार मानेर हामीले राम्रो गर्यौं या राम्रो गरेनौं भन्ने त्यो चाहिँ अलिकति गाह्रो नै विषय छ। र हामीले स्वास्थ्यमा कृषिमा होइन पशुमा पनि हामीले ठिकै गरेका छौँ, बजेटको भोल्युम चाहिँ अलिकति कम।
1: सबभन्दा राम्रो गरेको चाहिँ कहाँ हो, केमा हो, कुन
0: विषय? सबैभन्दा राम्रो गरेको चाहिँ हामीले कृषिमा सिंचाईमा नै हो। र अब तपाईँको सिंचाईको कुरा गर्दाखेरि पहिले पनि तपाईँहरूले चाहिँ यो हाम्रो रिपोर्ट पनि बजाउनु भएको थियो, यो जुन रिचार्ज पोखरीवाला रिचार्ज पोखरीको प्र्याक्टिस चाहिँ कस्तो भयो भन्दाखेरि कुनै ग्राउन्ड खेल मैदान छ त्यहाँ अलिकति सम्म नभएर केही डोबिलको जस्तो भयो किनभने ठूलो हुन्छ नि त, र त्यहाँनेरि पानी जम्दाखेरि तपाईँको तल पानीको मुहान हुँदा त्यो पानीको मुहान चाहिँ बढेको यथार्थ त्यो प्र्याक्टिस पनि हामीले हेऱ्यौँ कि। अनि जहाँ सानो सानो डोबिल्काहरू या रिचार्ज पोखरीहरू हामीले बनाएका छौँ त्यहाँ तलतिर चाहिँ हरियो घाँसहरू पलाएको, किनभने पानी बगेर गइसक्नुभन्दा जमेर बस्दाखेरि चाहिँ त्यो एकदमै इफेक्टिभ पनि हुँदो रहेछ। अनि जल र जमिनलाई चाहिँ सदुपयोग गरेर यो भोलि चाहिँ पछि पनि सिंचाइ गर्न मिल्ने भन्ने हाम्रो वडा नम्बर 11 को त एउटा कन्सेप्ट नै थियो, त्यो अहिले पनि चलिरहेछ। अब साइलेज मिसिनहरू प्रयोग गरेर पछिसम्म चाहिँ एउटा हरियो घाँस खुवाउने
1: त्यो विषयमा त हामीले
0: कुरा गर्नुभएको थियो होइन, त्यसरी चाहिँ हामीले गरेका छौँ। अब स्वास्थ्यमा अलि धेरै राम्रो गर्ने भन्ने थियो, अनि यो चाहिँ हामीसँग नगरपालिकाको अस्पताल छैन, जिल्ला अस्पतालसँगै भएको कारणले गर्दाखेरि हामीले सुदृढीकरण गर्ने भनेको चाहिँ स्वास्थ्य संस्थाहरूलाई नै हो। त्यहाँ मार्फतै हामीले अपाङ्गताको शिविर, ज्येष्ठ नागरिक होइन, गाउँघर क्लिनिक, खोप कार्यक्रमहरू चाहिँ नियमित रूपमा सञ्चालन गरिरहेका छौँ।
1: विशेष त विभिन्न नगरपालिका अथवा स्थानीय तहमा हेर्ने हो भने मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षको कामको कर्तव्य अधिकारको विषयलाई लिएर विभिन्न कुराहरू बाहिर आउँछन्। भलै उपमेयरसँग पनि विभिन्न अधिकारहरू जिम्मेवारी छ, अनुगमन समितिको नेतृत्व तपाईँले गर्नुपर्ने, न्यायिक समितिको नेतृत्व उपमेयर अथवा उपाध्यक्षले गर्ने भन्ने छ। यो अनुगमन समिति र न्यायिक समितिको नेतृत्वकर्ताको हिसाबले चाहिँ चार वर्षको कस्तो भयो?
0: यो अनुगमन समितिको हकमा त मैले सुरुवातदेखि नै पहिले तपाईँहरूसँग कुरा गर्दाखेरि पनि यो प्राविधिक अनुगमन गर्नुहुन्छ हाम्रो कर्मचारी इन्जिनियर साथीहरूले, हामीले गर्ने भनेको पोलिटिकल अनुगमन भन्दा रहेछन् कर्मचारी
1: राजनीतिक,
0: किनभने चेक एण्ड ब्यालेन्सको लागि। र हामी प्राविधिक मान्छे होइनौ, हामी टेक्निकल मान्छे नभएको कारणले गर्दाखेरि उहाँहरूले बनाएको चाहिँ इस्टिमेटमा त्यही इस्टिमेट अनुसार काम भयो कि भएन, र भोलि कार्य सम्पन्न प्रतिवेदनसम्म बनाइरहँदाखेरि तपाईँले बनाउनु भएको चाहिँ जे बनाउनु भन्नुभएको थियो त्यो बनेको छ त भन्दा बनेको छ भनेर चाहिँ भनेपछि, र हामीले त्यसलाई चेक पनि गर्न सक्छौँ, गरेपछि हामीले गर्ने हो। अब न्यायिक समितिको सवालको कुरा गर्दाखेरि त अब त्यहाँ मान्छेको जीवन पढ्न पाइन्छ, मान्छेको द्वन्द अथवा विवाद होइन, समग्रमा एउटा चाहिँ समाजको चित्र पढ्न पाइन्छ।
1: भनेको अनुगमन समिति प्रभावकारी हुने नहुने विषयमा चाहिँ तपाईँले प्राविधिक रूपमा त्यो जनशक्तिबाट अथवा त्यो समूहबाट कति सहयोग पाउनुभयो भएन भन्ने कुरा
0: छ। अब यो चाहिँ अलिकति बहस पैरवीकै विषय छ, बहस पैरवीको मानेमा अलिकति कानूनहरू नै यो प्रमुख उपप्रमुखको कार्यक्षेत्रको बारेमा चाहिँ त्यति धेरै न्यायसंगत छ जस्तो
1: भनेको त्यति प्रश्न कानून नभए

0: प्रष्ट कानून नभएको त भन्न मिल्दैन, कानून प्रष्ट नै छ. तर के छ भन्नुहोला भन्दाखेरि त्यो के त जम्मैमा अनुगमन हुनु पर्यो नि, सबै कुरामा अनुगमन हुन्छ त आजको मितिमा. ल हामीसँग भएका स्थानीय तहहरूमा सबैमा हामी हेर्दाखेरि सबै विषयमा अनुगमन हुन्छ त. त्यो अनुगमन भनेको चाहिँ कस्तो भन्दाखेरि त्यो कामको बाँडफाँड गर्ने क्रममा भौतिक पूर्वाधारको मात्रै अनुगमन गर्नुपर्छ. अझ मेरो नगरपालिकामा तपाईँलाई म आज बताइदिऊ, ठेक्का प्रक्रियाको कामको अनुगमनै हुँदैन रहेछ.
1: त्यो कानूनमै त्यस्तो लेखिएको
0: व्याख्या त्यसरी गरिएको. हेर्नुहोस् है, कोटेसनको काममा त अनुगमनै नहुने. कोटेसन कहाँबाट जान्छ, के प्रयोजनको लागि जान्छ भनेर हेर्ने बुझ्ने अलिकति खोतल ल्यायो भने त्यो अर्कै हिसाबले जाँदो रहेछ. तपाईँको ठेक्कामा किन अनुगमन पर्दैन भनेको त्यो चाहिँ अब त्यो परम्परा. हिजो मेरो हाम्रो भन्दा अगाडिको कार्यकालमा ठेक्का सबैको गर्नुपर्छ नि अनुगमन, पर्यो नगरे कसैको पनि पर्दैन.
1: त्यो लेखेको अधिकारको विषयमा लेखेको चाहिँ कतिसम्म छ, अथवा सबैलाई अनुगमन गर्ने भन्ने आशय हो कि, के कुराको तालमेल नमिलेर यस्तो अन्यल भयो त?
0: एक त उपप्रमुखहरूले आफ्नो भूमिकाको बारेमा कामको बोझ धेरै लिएर अब्जस धेरै लिने भन्दा अलिकति ब्याकै बसौँ भन्ने पनि हुने, कहीँ कतै त्यस्तो भावनाहरू पनि आउने, कहीँ कतै कुनैको गर्नुपर्ने कुनैको नगर्नुपर्ने के हो यो भन्ने पनि आउने. अब अहिले चाहिँ तपाईँको अहिले अन्तिम वर्षमा आएर मैले यो पटकको भुक्तानी प्रक्रियामा ठेक्का प्रक्रियाबाट आएका चाहिँ जुन हाम्रो टेन्डरबाट आउँछन् त्यसको पनि अनुगमन गरे कि. यो चाहिँ तपाईँको प्रमुख प्रशासकीय अधिकृत नगरको या गाउँको पालिकाको मेयर अध्यक्ष उपमेयर उपाध्यक्षको आपसी अन्डरस्ट्यान्डिङ कस्तो छ त्यही अनुसार हुँदो रहेछ कि.
1: कुरा यदि त्यो समझदारी कुराकानी सम्वाद राम्रो छ भने त्यहाँ अनुगमन प्रभावकारी हुने
0: भयो.
1: नत्र भने
0: मैले त मेरो हाम्रो नगरपालिकामा प्रमुखज्यूलाई पनि प्रमुख प्रशासकीय अधिकारीज्यूलाई पनि उहाँहरूलाई पनि हामी संयुक्त अनुगमन गरौं, किनभने एउटा सिग्नेचर गर्ने या सबै कुरामा अनुगमन गर्ने एउटा पाटो हो, त्यसलाई म गर्छु. तर सबैजना भएर गरौं, इट्स ओके, इफेक्टिभ हुन्छ. होइन अनुगमन चाहिँ उपमेयरको मात्रै हो या तपाईँहरूले किन हेर्न पर्यो भन्ने हिसाबले गयो भने चाहिँ अब त्यहाँ टिमवर्क पनि हुँदैन अनि त्यो प्रभावकारी पनि हुँदैन.
1: त्यस्तो खालको मनस्थिति भनेको सबै सकारात्मक अथवा सबैले एकै ढंगबाट सोच्दाखेरि चाहिँ सजिलो हुँदो रहेछ. त्यसो भए अनुगमनलाई
0: मैले त्यसरी सोच्छु र मैले आफ्नो काम र यो चार वर्षको बीचमा मैले त्यसरी नै समय पनि कार्यकाल पनि मैले अगाडि बढाउँदै
1: भनेको. त्यसरी बाँकी एक वर्षमा अनुगमनको पाटोमा थप मैले ध्यान दिनुपर्ने छ भन्ने चाहिँ के लागिरहेको छ तपाईँलाई?
0: अनुगमनको पाटोमा हाम्रो चाहिँ आफ्नो तर्फबाट हेर्दाखेरि चाहिँ हाम्रो यो जुन ल्याब टेस्ट गर्ने विषयहरू हामीले त अन्त पठाउने हुन्छ नि त, त्यो कुराहरू चाहिँ हाम्रोमा छैन. त्यो चाहिँ हामी आफ्नैमा लाग्दाखेरि चाहिँ अझ इफेक्टिभ हुने रहेछ. त्यसो हुँदा त्यसको लागि चाहिँ तपाईँको जनशक्ति व्यवस्थापन होइन ल्याब चाहिँ स्थापना गर्ने कुराहरू ती कुराहरू चाहिँ छन्. अरू
1: अनुगमन समितिलाई अझ प्रभावकारी बनाउनको लागि जस्तो उपमेयर अथवा उपाध्यक्षले अथवा नगरपालिकाको सिङ्गो टिमले बाहेक नागरिकले जनस्तरबाट कसरी सहयोग गर्न सक्छन् यो अनुगमनलाई प्रभावकारी बनाउनको लागि, कि उनीहरूको कुनै भूमिका नै हुँदैन?
0: होइन, उहाँहरूको भूमिका हुन्छ नि. सर्वदलीय सर्वपक्षीय हिजो स्थानीय सरकार नहुँदाखेरि होइन सर्वदलीय हिसाबमा कामको अनुगमन हुन्थ्यो, इभन बजेटहरू पनि बाँडफाँड हुन्थ्यो. अहिले पनि स्थानीय स्तरमा आम सर्वसाधारणहरूको भूमिका हुन्छ नहुने होइन. र अहिले मलाई चाहिँ यो यदि उपप्रमुखले नै यो ऊ गर्ने हुँदाखेरि पूर्वाधार भौतिक पूर्वाधार लगायतको अनुगमन गर्ने कानूनी अधिकार भएको हुँदाखेरि केही खालका पैसा तिरेर अथवा पैसा दिएर या नदिएर पनि केही सल्लाहकारहरू राख्न सकिने नगरपालिकाले नै, जस्तो नगरपालिकाले सल्लाहकार राख्छ, कानूनी सल्लाहकार राख्न मिल्ला, प्राविधिक सल्लाहकार, त्यस्तो खालको एउटा टेक्निकल टिम राख्यो भने चाहिँ उहाँहरूले गाइड गर्न सक्नुहुन्छ नि त. उहाँहरू
1: राखिन्छ अब एक वर्षमा,
0: यो बीचमा चाहिँ राखिँदैन सर,
1: हुँदैन
0: यो बीचमा. अब किन भन्दाखेरि यो सल्लाहकार लगायतको कतिपय कुराहरू पनि कार्यविधि अथवा नियम कानूनले मिल्ने नमिल्ने अलिकति विवादका विषयहरू पनि हुँदा रहेछन्. अब अहिले त्यसरी सल्लाहकार राखेर जाने भन्दा पनि भएको साथीहरूसँग सल्लाह लिने काम चाहिँ हुन्छ.
1: न्यायिक समिति कतिको प्रभावकारी भयो तपाईँको?
0: न्यायिक समितिको बारेमा चाहिँ म सन्तुष्ट छु, किनभने जे जति निवेदनका प्रक्रियागत हिसाबमा जे जति उजुरीहरू आउँछन् निवेदनहरू आउँछन् तिनलाई चाहिँ हामीले एकदमै प्राथमिकतामा राखेर किन भन्दाखेरि जुन काम गरेर बिग्रिएको परिवार हामीले मिलाउन सफल भएका.
1: चार वर्षमा कति परिवार मिलाउनु तपाईँले?
0: नसकेका उदाहरणहरू पनि छन् होइन, तर झगडा भएका विषयहरूलाई होइन, जस्तो एउटा कुरा हाम्रो नगरपालिकामा एउटा स्वास्थ्यको चाहिँ भवन बनाउनु पर्ने थियो कि, त्यो चाहिँ हाम्रो एउटा संस्थाले बनाइदिने थियो, अनि त्यहाँनेरि चाहिँ टोल टोलको बीचमा ठूलो विवाद भयो। त्यो काम पहिल्यै कार्यकालमा पनि अगाडि बढेको थियो, तर हिजो बहुसरकारवाला केस भयो, अनि फिल्डको निरीक्षणदेखि लिएर त्यो हामीले एक महिनासम्म दुईटा टोललाई सँगै राखेर बहुसरकारवाला केस भएकोले हाम्रो मेलमिलापकर्ताहरू बस्नु भएर न्यायिक समिति हामी पनि उपस्थित भएर उहाँहरूलाई कन्भिन्स गरेर उहाँहरू राजी भएर अहिले हामीले हाम्रो वडा नम्बर 3 खालेमा चाहिँ स्वास्थ्य संस्थाको भवन बनाएको छ। दुवैतिर जग्गा दिन राजी, तर आफ्नो ठाउँमा भन्नु पर्यो उहाँहरूको माग, तर उहाँहरूलाई पछि हामीले कन्भिन्स गरेर त्यसरी स्वास्थ्य संस्था बनायौं। अनि त्यसपछि ज्येष्ठ नागरिकको हकमा चाहिँ नि कस्तो एउटा इन्ट्रेस्टिङ भने, उहाँको तीनजना छोरा, अनि तीनजना छोरा चाहिँ अब सबैले बराबरी माया गर्ने बुबा मात्रै हुनुहुन्थ्यो, अनि त्यसपछि एउटा छोरा सबै छोरालाई अंश लगाएर दिइसक्नु भएको रहेछ, एउटा छोराले चाहिँ आफ्नो पारिवारिक समस्या पर्यो, बिरामी पनि भए, त्यसो हुँदाखेरि यो जग्गा बेचेर चाहिँ अलिकति ऋण निखल्नु पर्यो, ऋण तिर्नु पर्यो भनेर लाग्नु भएछ। अनि बा आउनुभयो, भाएर रुवावासी गर्नुभयो, हेर्नुहोस् है, अनि हामी तपाईँको कुरा सुन्छौं के हो विषय भनेर भन्दाखेरि, अनि होइन मेरो छोराले मेरो सम्पत्ति चाहिँ मेरै पालामा अर्कोलाई बेच्न लाग्यो, म त्यो त कहाँ दिन्छु, अनि हजुरको हो त यो चाहिँ जग्गा भन्दा, होइन मैले उसलाई दिइसकेँ, अनि त्यसो भए त अनि पायो नि त, उहाँलाई समस्या भयो यता भयो भन्दाखेरि, होइन म रौन्जेल यो जग्गा उसले बेच्न पाउँदैन भनेर। कारण के रहेछ भन्दाखेरि, जसलाई जग्गा उहाँले बेच्ने तयारी गर्नुभयो उहाँसँग चाहिँ बुवाको अलिकति पुरानो तिक्तता रहेछ।
1: कुराकानीको लागि समयको लागि धेरै धन्यवाद छ उपमेयरजीलाई।
0: यो समय यो संवादको लागि हजुरलाई पनि धेरै धेरै धन्यवाद।
1: यो सँगै आजलाई जीवन रक्षा कार्यक्रमको समय सकिन लागेको छ। कार्यक्रम जीवन रक्षाको आजको अंकमा विशेषतः जनप्रतिनिधिहरूको 5 कार्यकाल मध्ये 4 सकिएको छ र बाँकी 1 बनाइएका योजना र विगतको 4 समीक्षाको हिसाबले सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिकाका उपमेयर सीता थापाज्यूसँग कुराकानी गर्यौं। हामी अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका अरू सामग्री लिएर उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धिताललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
0: अहिले बिहानको ठिक 8 बज्यो।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC.
2: चुनौती नाराका साथ नेपालमा पनि लामखुट्टे दिवस मनाइएको हो। विश्वमा 3500 प्रजातिका लामखुट्टे देखा परे पनि नेपालमा 168 प्रजातिका लामखुट्टे पाइएको अध्ययनहरूले देखाएका छन्। लामखुट्टे जुनसुकै ठाउँमा देखा परे पनि सबै प्रकृतिका लामखुट्टेले रोग भने नसार्ने विज्ञहरू बताउँछन्। सरकारले 4 वर्ष अघि सबै प्रदेशमा कीटजन्य रोगको प्रयोगशाला स्थापना गरेसँगै यसको अध्ययन अनुसन्धान र खोज थालेको छ। सरकारले काला जारलाई यही वर्षमा र मलेरिया तथा हात्तीपाइले रोग अबको 5 वर्षमा निवारण गर्ने लक्ष्यका साथ अघि बढ़दै गर्दा डेंगी र जापानिज इन्सेफ्लाइटिस जस्ता रोग नियन्त्रणमा चुनौती थपिएका छन्। आजको कार्यक्रममा हामी लामखुट्टे लगायतका कीटजन्य रोगको नेपालमा अवस्था, चुनौती र न्यूनीकरणका लागि सरकारी प्रयासका बारेमा कुराकानी गर्छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ स्वास्थ्य सेवा विभागको एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोकर्ण दाहाल। नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
3: नमस्ते, धन्यवाद।
2: विशेष गरेर हामी अहिले यो लामखुट्टे दिवस पहिलो पटक नेपालले मनाएको छ, अलिकति लामखुट्टेकै बारे चर्चा गरौं न। लामखुट्टे जन्य रोग भन्छौ कि सबै प्रकारको लामखुट्टेबाट रोग सर्छ?
3: यहाँले असाध्यै राम्रो प्रश्न गर्नुभयो। खास गरी नेपालमै पनि 168 भन्दा बढी प्रजातिका लामखुट्टेहरू देखिएका छन्। संसारभरिको तथ्याङ्क हेर्यो भने त झण्डै 3500 भन्दा बढी प्रजातिका लामखुट्टे छन्। सबै लामखुट्टेले हामीलाई रोग लाउँदैनन्, तर कतिपय लामखुट्टेहरू जो चाहिँ हामीलाई विभिन्न थरीका रोगहरू, कसैले कुनै प्रकृतिको रोग लाउँछ, कसैले कुनै प्रकृतिको रोग लाग्छ, फरक फरक रोगहरू लाग्छ। र यहाँले भने जस्तो सबै लामखुट्टे रोगका बाहक चाहिँ होइनन्। कतिपय अवस्थामा लामखुट्टेले हामीलाई हाम्रो वातावरणीय अनुकूलता मिलाउनका निम्ति पनि सहयोग गरेको हुन्छ भने कतिपय लामखुट्टेहरू प्राणघातक रूपमा चाहिँ हामीलाई रोगहरू लगाउने माध्यमको रूपमा पनि रहन्छन्।
2: हामीले धेरै जसो लामखुट्टे भन्ने बित्तिकै अब यसले टोक्छ, हामीलाई रोग सार्छ भन्ने त्यसरी नै लिन्छौं। यहाँले एउटा थप चाहिँ के भन्नुभयो भने सकारात्मक रूपमा वातावरण अनुकूल बनाउन पनि सहयोग पार्छ लामखुट्टेले, भनेपछि त्यस्ता खालका लामखुट्टे पनि छन्।
3: छ, त्यसले चाहिँ तपाईँको इको सिस्टममा सहज बनाउने, त्यो प्रणाली चक्रलाई सहज बनाउने लामखुट्टेहरू पनि हुन्छन्। र अब धेरै जस्तो लामखुट्टेहरू फेरि अब रोग सार्न सक्ने माध्यमकै रूपमा रहन्छन्, जसले चाहिँ हामीलाई मृत्युसम्मको जोखिम त पुर्याउन सक्ने रोगहरू पनि लगाउँछन्।
2: विगतका केही दशक अगाडि चाहिँ हामीले लामखुट्टे भन्ने बित्तिकै तराई र पहाड़ी क्षेत्रमा मात्र पाइन्छ भन्ने बुझ्थ्यौ, खास गरी हिमाली र चिसो ठाउँ कहाँसम्म पुगिसकेको छ लामखुट्टे अहिले?
3: अहिले हामीले लामखुट्टे नेपालको कुन कुन धरातलमा पाइन्छ अथवा कुन कुन क्षेत्रमा पाइन्छ भनेर विस्तृत रूपमा अध्ययनहरू गरिरहेका छौं। कतिपय अनुसन्धानमूलक अध्ययनहरू भएका छन्, कतिपय कार्यक्रमको हिसाबले रोगलाई रोकथाम नियन्त्रण गर्नका निम्ति क्रियाकलापहरू मार्फत पनि लामखुट्टेहरूको सर्वेहरू भएको छ। त्यसले गर्दा विभिन्न थरीका लामखुट्टेहरू, उदाहरणका लागि औलो सार्ने लामखुट्टे नेपालको 55 जिल्लाबाट रिपोर्ट भएको छ। तराईदेखि लिएर हिमाली जिल्ला मुगु जुम्ला सम्मबाट पनि रिपोर्ट भएको देखिन्छ भने कतिपय लामखुट्टेहरू यहाँले भने जस्तै अहिले जापानिज इन्सेफ्लाइटिस बनाउने लामखुट्टे नेपालको 27 जिल्लाबाट रिपोर्ट भएको छ, र त्यो चाहिँ तराईदेखि लिएर काठमाडौँ उपत्यका सँगसँगै अन्य पहाड़ी जिल्लाहरूबाट पनि रिपोर्ट भएको छ। त्यसले गर्दा लामखुट्टे, हरेक रोग लगाउने लामखुट्टेको आनी बानी फरक हुन्छ। उनीहरू कस्तो ठाउँमा हुर्कन सक्ने, कस्तो ठाउँमा आफ्नो सन्तान उत्पादन गर्न सक्ने भन्ने विज्ञानका आधारमा कुनै लामखुट्टे अलि धेरै ठाउँमा पाउँछन्, कुनै लामखुट्टेहरू तराईमा अलि बढी पाइएर यो हिमाली तथा पहाड़ी जिल्लामा केही कम पाउने पनि हुन सक्छन्। समग्रमा भन्दा अबको हाम्रो भाष्य कस्तो हुनुपर्छ भने नेपालमा तराईमा मात्रै कीटजन्य रोगहरू पाइँदैनन् अथवा कीटजन्य रोग सार्ने प्रमुख वाहकको रूपमा रहेको लामखुट्टेहरू तराईमा मात्र हुँदैनन् भन्ने किसिमको अबको हाम्रो अण्डरस्ट्याण्डिङ भयो भने हामीलाई यस्ता रोगहरूलाई नियन्त्रण गर्न, निवारण गर्नका निम्ति सहज हुन्छ। त्यसैले लामखुट्टे यहाँले भने जस्तै नेपालको सबै ठाउँमा पाइएको छ, कुनै प्रजातिका लामखुट्टेहरू कुनै जिल्लामा पाइन्छ भने कुनै प्रजातिका लामखुट्टेहरू अरू कुनै जिल्लाहरूमा पनि पाइन सक्छ अथवा हिमाली पहाड़ी जिल्लामा पनि पाइन सक्छ।
2: हजुर, अब यहाँले भन्नुभयो जस्तो धेरै ठाउँमा यो लामखुट्टे पाइएको पनि छ होइन, अध्ययनहरूले देखाएको पनि छ। अब लामखुट्टे मात्र नभइकन विभिन्न किटजन्य रोगहरू चाहिँ अहिले बढ्दैछ नेपालमा। अब लामखुट्टे लगायत के कस्ता खालका किटले किटाणु भनौँ अझ होइन किराले गर्दाखेरि चाहिँ रोगहरू चाहिँ बढ्दैछ, के रोगहरू चाहिँ देखिँदैछ त अहिले?
3: खास गरी अहिले हामीलाई ठूलो समस्याको रूपमा राखेको डेंगी भयो। डेंगी पनि एक प्रकारको लामखुट्टे, जसलाई एडिस प्रजातिको लामखुट्टे भन्छौ, एडिस एजिप्टाई एल्बोपिप्टस नामका लामखुट्टेहरूले डेंगी हामीलाई सारेको छ। त्यसै गरी औलोको हकमा कुरा गर्यो, मलेरियाको सार्ने लामखुट्टेको रूपमा चाहिँ एनोफिल जातका लामखुट्टेहरू धेरै चाहिँ रोगको वाहकको रूपमा रहेका छन् भने हात्तीपाईले बनाउने अथवा जेई बनाउने जापानिज स्प्लाइटिसहरू बनाउने लामखुट्टेहरू पनि क्युलेक्स प्रजातिका लामखुट्टेहरू पनि नेपालमा प्रतिवेदन भएका छन्। सँगसँगै लामखुट्टे मात्र नभएर स्यान्ड फ्लाईहरू किरणाहरू जसको कारणले चाहिँ अन्य चाहिँ किटजन्य रोगहरू पनि भएको छ, उदाहरणका लागि स्कब टाइफस यहाँले सुन्नुभएकै छ, त्यसै गरेर कालाजार रोग सुन्नुभएको छ। यस्ता रोगहरू पनि कुनै भुसुनाले गर्दा हुन्छन्, कुनै किरणाले गर्दा हुन्छन्, कुनै स्वयं लामखुट्टेकै कारण पनि हुन्छन्। अब धेरै रोगहरूमध्ये कतिपय रोगहरू चाहिँ पहिला देखिएको विगतका वर्षहरूमा धेरै अगाडि देखिएका त्यसपछि हराएर फेरि शुरूआत नलागेका रोगहरू पनि देखिन्छन् भने कतिपय चाहिँ अहिले नयाँ इमर्जिङ रूपमा चाहिँ अहिले नयाँ डिजिजहरूको रूपमा पनि यस्ता किटजन्य रोगहरू नेपालमा मात्र होइन संसारभर देखिरहेको अवस्था छ।
2: धेरै पहिला देखिएको, बीचमा नदेखिएको, फेरि देखिन थालेको, भनेपछि यो के जलवायु परिवर्तन यिनीहरूकै कारण हो कि के देखिएको छ?
3: यहाँले भने जस्तै हामीले सन् 1960 अहिलेसम्म नेपालमा लामखुट्टेहरू अथवा यस्ता रोग सार्ने वाहकहरू माध्यमहरूको कस्तो अवस्था छ भनेर एउटा बेस लाइन रिपोर्ट तयार गरेका छौं, जसले 75-80 वर्ष यता चाहिँ यस्ता रोग सार्ने माध्यमहरू अथवा वाहकहरू नेपालमा कहाँ कहाँ देखिएको छ, कस्तो अवस्थामा छ, तल्लो तराईदेखि लिएर माथि पहाड़ हिमालसम्म कुन अवस्थामा देखिएको छ भन्ने एउटा बेस लाइन आधार हामीले तयार पारेका छौं। अब यो भन्दैमा यी आधारहरू भएका जिल्लामा अथवा सर्वे भएका जिल्लाहरूमा मात्रै यी वाहकहरू छन् भन्ने चाहिँ होइन, कतिपय ठाउँमा हामीले अहिले पनि सर्वेक्षणहरू गर्न सकेका पनि छैनौ। ती सबै हिसाबले चाहिँ अब सुरु सुरुमा देखिएको औलो रोग अलि धेरै थियो, मलेरिया रोग धेरै थियो, बीचमा फेरि हामी अलिकति कम भयो, अनि बिस्तारै फेरि अब हामी अहिले निवारणको अन्तिम अवस्थामा त पुग्दैछौं, तर हामीसँगै हाम्रै संक्रमित लामखुट्टेले टोकेर बनेको औलो नभए पनि आयातित औलोको रूपमा फेरि चाहिँ बढ्दैछ कि बढ्छ कि भन्ने हामीलाई ठूलो चुनौती छ। डेंगी यहाँले थाहा पाइहाल्नुभयो, हामी विगत 8-10 वर्ष यता चाहिँ प्रत्येक वर्ष डेंगी बढ़िरहेको छ, यद्यपि विगत 2 वर्ष यता चाहिँ साँगुरेको छ, तथ्याङ्कहरूले अलिक कम देखाएको छ। कालाजार पनि हामीले कुनै बेला कालाजारलाई 20-22 वर्ष अगाडि चाहिँ कालाजार निवारण गर्छौं भनेर लागेका थियौं, त्यसको 8-10 वर्षमा हामीले कालाजारलाई एउटा निश्चित थ्रेसहोल्डमा संक्रमणलाई राखेका थियौं, तर बिस्तारै फेरि जुन जुन ठाउँबाट कालाजार रिपोर्ट भएको थियो त्योभन्दा बाहेकका जिल्लाहरूबाट कालाजार फेरि रिपोर्ट भइसकेपछि त्यसले अलिकति हामीलाई चुनौती बनायो। र जेई यहाँलाई थाहा छ, शुरूमा नेपालका तराई क्षेत्रमा जेईका कारण धेरै मृत्यु भयो, राज्यले यो देशव्यापी रूपमा बच्चाहरूमा भ्याक्सिनेशन क्याम्पेन शुरूआत गर्यो राष्ट्रिय कार्यक्रमको रूपमा, केही कम थियो, तर विगत 2 वर्ष यता फेरि जेई चाहिँ विभिन्न जिल्लाहरूमा फाटाफुट्टो रूपमा चाहिँ देखिरहेको अवस्था छ। त्यसले गर्दा सबै रोगहरू चाहिँ एउटै लाइनमा अथवा सबै किटजन्य रोगहरू एक नाशले देखिएको अवस्था त छैन, कतिपय कम छन्, कतिपय पहिला कम भएर फेरि बढ़न खोजेको हो कि जस्तो देखिन्छ। यसका विभिन्न कारणहरू छन् यहाँले सोधे जस्तो, एउटा त क्लाइमेट चेन्जले ती रोग सार्ने लामखुट्टे लामखुट्टेहरूको आनी बानीमा थोरै परिवर्तन गरेको छ। तराईतिर मात्रै हुर्कन सक्ने त्यो वातावरणमा हुर्कन सक्ने बाघहरू अहिले पहाड़तिर हिमालतिर पनि उनीहरूले आफूलाई बदल्न त्यहाँको वातावरणसँग हेलमेल हुन चाहिँ त्यो विकास गरे। सँगसँगै यातायातको सुविधा भयो। एक ठाउँको लामखुट्टे सहजै गाड़ी मार्फत अथवा अन्य कुनै साधनहरू मार्फत अर्को ठाउँमा अथवा पहाड़तिर जान सक्ने भयो। पहाड़तिरको वातावरणीय अनुकूलता मिल्दै गयो अनि त्यहाँ चाहिँ उसले चाहिँ रोग सार्न सक्ने भयो। अर्को चाहिँ मान्छेहरूको मोबिलिटी बढ़्यो अथवा संक्रमण भएको व्यक्ति चाहिँ तराईको कुनै एक ठाउँबाट एकै दिनमा पहाड़ वा हिमालमा पुग्ने भयो अनि त्यहाँ चाहिँ यस्ता रोग सार्ने माध्यमहरू अलरेडी छँदैछन्। अब उसको शरीरमा रोग सार्ने भाइरस अथवा ब्याक्टेरिया भयो भने त्यसरी चाहिँ रोग संक्रमणको चक्र पनि बढ़िरहेको छ। त्यसकारण धेरै कुराहरूले प्रभाव पारेको छ अहिले किर्जन्य रोगहरूको बढ़नका निम्ति।
2: जापानिज इन्सेफ्लाइटिस यो चाहिँ दुई वर्षदेखि अलिक फेरि समस्याको रूपमा देखा परिरहेको छ होइन। कुन उमेर समूहमा चाहिँ यो समस्या चाहिँ देखिरहेको छ? हामीले त खोप दिइरहेका छौं, खोपबाट हामीले कम गर्ने प्रयास पनि गरिरहेका छौं भने चाहिँ अहिले देखिरहेको समस्या चाहिँ कस्तो व्यक्तिमा हो?
3: खास गरी अहिले जापानिज इन्सेफ्लाइटिसका बिरामीहरू फाटफुट रूपमा नेपालका धेरै जिल्लाहरूबाट रिपोर्ट भइरहेको छ। यो रिपोर्ट भइरहँदा पनि विशेष गरेर तराईकै जिल्लामा छ। अहिले पनि 25 जिल्लाबाट यो वर्ष पनि पुस महिनादेखि यता चाहिँ 25 जिल्लाबाट प्रतिवेदन भएको छ। 80 जापानिज इन्सेफ्लाइटिस कन्फर्म भएको र त्यसमध्ये 21 मृत्यु भएको छ। यहाँले भने जस्तै नेपालले जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप देशव्यापी रूपमा चलाउँदै आएको छ राष्ट्रिय कार्यक्रम मार्फत। अहिले मृत्यु भएको संक्रमण भएको तथ्याङ्कलाई हेर्यो भने करिब करिब 86% भन्दा बढ़ी जनसंख्या चाहिँ खोपले नभेटेको जनसंख्या अथवा खोप नलगाएको जनसंख्या चाहिँ देखिन्छ। यद्यपि अब हामीले अझ त्यसभन्दा पनि गहिरिएर हेर्नुभयो भने 50 वर्षभन्दा माथिल्लो जनसंख्या जसले खोप नपाएको अवस्थाको जनसंख्यामा चाहिँ बढ़ी मात्रामा देखिन्छ। त्यसले गर्दा खोप कार्यक्रमले कभर गरेको जनसंख्यामा चाहिँ जेही देखिने सम्भावना कमै देखिन्छ। कोही बालबालिका छुटेर खोप लाउँदा चाहिँ नपाएर त्यस्तो कारणले हुने कुरा चाहिँ त्यो अपवादको रूपमा रह्यो। तर खोप नपाएको जनसंख्यामा चाहिँ त्यो अझै पनि चुनौती छ। त्यो चुनौतीलाई अब हामीले रोकथाम गर्नका निम्ति यो रोग सार्ने माध्यमकै रूपमा रहेको लामखुट्टे अथवा यो रोग खास गरी देखिने भनेको यो उसमा चाहिँ रहने खास गरी सुँगुरहरू बुङ्गुरहरू पालन गर्ने ठाउँहरू अथवा पानीमा खेल्ने चराहरू हाँसहरू लगायतका त्यस्तो पशुपक्षीहरूमा चौपायाहरूमा देखिने र त्यसको लामखुट्टेको माध्यमबाट सर्ने भएको हुनाले हामीले सतर्कता अप्नाउन सक्यौं भने जसरी हामी डेंगी रोकथाम र नियन्त्रण गर्नका निम्ति एडभोकेसी गरिरहेका छौं त्यही रूपमा गर्यौं र साना बाल बच्चाहरूलाई खोप चाहिँ हामीले नछुटकान लायौं भनेदेखि चाहिँ आगामी दिनमा यसलाई नियन्त्रण गर्न सकिन्छ।
2: डेंगी सार्ने प्रजाति र जापानिज इन्सेफ्लाइटिस सार्ने प्रजाति पनि फरक छ र वातावरण पनि फरक फरक वातावरणमा हुने भयो। अलिकति डेंगीको बारे चर्चा गरौं न।
3: हो, यहाँले भने जस्तै अब यो रोग कति माथि पुग्छ, रोगको ग्राफ कति माथि पुग्छ भन्ने कुरा चाहिँ ती रोग सार्ने लामखुट्टेहरू हाम्रो वरिपरि कति हुन्छन् भन्ने हो। उदाहरणका निम्ति डेंगी सार्ने लामखुट्टे सफा पानीमा बस्ने अथवा हाम्रै घर वरिपरि हामीले राखेका सजाउन राखेका गमलामा रहेको पानीहरूमा अथवा हामीले प्रयोग गर्ने सफा पानीमा ट्याङ्कीहरूमा त्यस्तो ठाउँहरूमा बस्ने भएको हुनाले चाहिँ त्यो लामखुट्टे विशेष गरेर शहरी बस्तीहरूमा अथवा जहाँ चाहिँ शहरीकरण बढ़दो रूपमा देखिएको छ त्यस्तो ठाउँहरूमा चाहिँ बढ़ेको देखिन्छ। अहिले यहाँले नेपालको 77 जिल्लाबाट डेंगी प्रतिवेदन भए पनि अझ हामी भित्री रूपमा गएर त्यसको विश्लेषण गर्यौं भने त्यस्ता ठाउँहरू छ जहाँ चाहिँ ठ्याक्कै शहर केन्द्रित ठाउँहरूबाट यो रोग बढ़ेको छ। उदाहरणको लागि अहिले बागलुङ जिल्लामा नेपालमा सबभन्दा बढ़ी डेंगी देखिएको छ। त्यो बागलुङ देख्दा हामीलाई पहाड़ी जिल्ला जस्तो लाग्छ तर बागलुङको पनि खास गरी बागलुङ नगरपालिकाको निश्चित क्षेत्र जहाँ चाहिँ शहरी क्षेत्र त्यो ठाउँमा देखिएको छ। त्यसले गर्दा
2: स्यान्ड फ्लाई होइन, यो कस्तो खालको रोग हो?
3: स्यान्ड फ्लाई खास गरी भुसुना भन्छौ हामी, भुसुनाको कारणले अहिले नेपालमा यो नेपालमा देखिने ठूलो रोग मध्ये कालाजार, जो चाहिँ संख्यागत रूपमा शुरू शुरूका दिनहरूमा अलिक बढ़ी थियो 20-25 वर्ष अगाडि नेपालमा, नेपालको ठूलो पपुलेशनमा चाहिँ यो जनसंख्यामा कालाजार रोग प्रभावित थियो। नेपालले कालाजार रोग निवारण गर्छौं भनेर हामीले प्रतिबद्धता गर्यौं। 2026 भनेको यो वर्ष हामी कालाजार रोगलाई नेपालको जनस्वास्थ्य समस्याको रूपबाट निवारण गर्ने लक्ष्यका साथ अघि पनि बढ़ेका छौं। अब यो यहाँले भने जस्तै यो स्यान्ड फ्लाईले कालाजार रोग बनाउँछ, संख्यागत रूपमा अहिले नेपालमा कमै छ, संख्या हिसाबले हामी अन्तिम चरणमा पुगेका थियौं र कुनै बेला फेरि यो नेपालको ठूलो समस्याको रूपमा रहेको थियो। र यो खास गरी यो भुसुनाको हिसाबमा कुरा गर्दा यहाँलाई अचम्म लाग्छ होला, नेपालको हिमाली जिल्लाहरूमा चाहिँ कालाजारको ठूलो समस्या देखिन्छ। तराईको जिल्लामा हामीले किटजन्य रोगको अघि कुरा गर्दै जाँदा अब अहिले डोल्पा जिल्लामा अथवा कालीकोट जिल्ला अथवा ओखलढुङ्गा जिल्ला जस्ता जिल्लाहरू जो पहाड़ी जिल्लाहरू छन् त्यस्तो जिल्लाहरूमा चाहिँ कालाजार रोगको हामीलाई ठूलो चुनौती छ, यद्यपि हामी त्यसलाई निवारण गर्ने अन्तिम चरणमा पनि छौं। अब यी भुसुनाहरू खास गरी यो गरीबीसँग आर्थिक सामाजिक संरचनासँग जोडिएका चाहिँ रोग हो यो, जहाँ चाहिँ माटोले बनेका घरहरू, फुस्रो छानाले बनेका घरहरू अथवा जुन घरको नजिकै पशु चौपायाहरू सँगै छ, आफू त्यसैको अर्को कोठामा आफू सुत्ने, पशु चौपाया नजिक राखेर सुत्ने, त्यस्तो प्रकृतिका चाहिँ समुदायमा चाहिँ यो बढ़ी मात्रामा देखिएको अवस्था छ। र अब अहिले चाहिँ हामी अन्तिम अवस्थामा पुगेका छौं र यसले पनि चुनौती त हामीसँग अझै पनि छ, हिमाली जिल्लाहरूमा पनि छ। त्यस्तै अघि यहाँले कुरा गरेको एउटा किर्नाको कुरा गर्नुभएको थियो, यहाँले बेला बेलामा भनी पनि राख्ने र मीडियामा पनि आउने स्क्रब टाइफस नेपालमा नजानिदो तरिकाले बढ़िरहेको छ। यद्यपि यो भूकम्प आउनुभन्दा 72 सालको भूकम्प आउनुभन्दा अगाडि त्यति धेरै स्क्रब टाइफसको प्रतिवेदन भएको थिएन, तर बिस्तारै जब चाहिँ यसको रिपोर्ट हुँदै गयो अथवा यसको निदानका निम्ति सहज रूपमा निदान साधनहरू उपलब्ध हुँदै गए, प्रत्येक वर्ष चाहिँ बढ़िया अवस्था देखिन्छ। र यो रोग यो चाहिँ किर्नाको कारणले हुने, चिगर माइस भन्छौ हामी त्यो कारणले हुने, तर यो ब्याक्टेरियल रोग हो अथवा यसको औषधि चाहिँ छ। अघि हामीले गरेका कतिपय रोगहरू चाहिँ जस्तो अघि मैले कुरा गरेँ डेंगीको कुरा गरेँ, अरू रोगहरू जो चाहिँ भाइरसका कारणले हुने रोगहरू भएको कारणले ठ्याक्कै तिनीहरूको औषधि चाहिँ देखिँदैन, लक्षणको आधारमा उपचार गर्नुपर्ने हुन्छ। तर स्क्रब टाइफस हामीसँग प्रतिवेदन भयो भने पनि यो ब्याक्टेरियल रोग हो, हामीसँग प्रशस्त मात्रामा यस काम गर्ने औषधि एन्टिबायोटिक्सहरू भएको हुनाले यस्ता रोग कारण समयमै निदान भयो भने मृत्यु जोखिमता चाहिँ कम हुन्छ। तर समस्या के हो भने समयमै निदान भइदिनु पर्यो अथवा स्वास्थ्य कर्मीको चिकित्सकको प्राथमिकतामा ज्वरो आयो व्यक्तिहरूलाई भने ल है नेपालमा स्क्रब टाइफस पनि छ है, नेपालमा चाहिँ यो कालाजार पनि लामो समयसम्म ज्वरो भयो भने कालाजार पनि छ है भन्ने किसिमको एक लेभलको प्राथमिकता पर्यो भने यस्ता रोगहरू छिटै निदान हुन्छन् र यसलाई उपचार गर्न पनि सम्भव छ।
2: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं। कार्यक्रम बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं लामखुट्टे लगायत किटजन्य रोगको नेपालमा अवस्था, चुनौती र न्यूनीकरणका लागि सरकारी प्रयासका बारेमा। र कुराकानीमा हामीसँग हुनुहुन्छ स्वास्थ्य सेवा विभागको एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख गोकर्ण दाहाल। अब हामीले चर्चा गरिरहेका यो लामखुट्टेजन्य र किटजन्य रोगको चर्चा गरिरहँदाखेरि यो लक्षण देख्यो भने चाहिँ यो समस्या हो है भनेर पहिचान गर्ने केही मुख्य चाहिँ ठ्याक्कै यो लक्षण चाहिँ यसको हो है भनेर भन्ने चाहिँ आधारहरू के छन्?
3: यहाँले भने जस्तो खास गरी कतिपय भाइरस जन्य किटजन्य रोगहरूमा सजिलै छुट्याउन गाह्रो हुन्छ। जुनसुकै भाइरस जन्य रोगहरू चाहे चाहिँ हाम्रो जेई होस् अथवा डेंगी किन नहोस्, यस्ता रोगहरूमा चाहिँ सबैमा ज्वरो आउने, टाउको दुख्ने, यस्ता प्रकृतिका लक्षणहरू जो सामान्य प्रकृतिका हुन्छन्, तर केही लक्षणहरू अलिकति रोगको समयमा उपचार भएन भनेदेखि चाहिँ छुट्याउनलाई सहज हुन्छ। उदाहरणका निम्ति डेंगीको हकमा चाहिँ कतिपय अवस्थामा चाहिँ सामान्य रहँदा रहँदै पनि हामीले लापरवाही गर्यौं भने व्यक्तिलाई कड़ा प्रकृतिका डेंगीका लक्षण देखिन्छन्। उदाहरणका निम्ति व्यक्तिलाई असाध्य चाहिँ पेट दुख्यो भनेदेखि, तारन्तार बान्ताहरू भइरह्यो भनेदेखि, अथवा शरीरका कुनै पनि ठाउँबाट रक्तस्राव भएका लक्षणहरू देखिन शुरू गरे, चाहे चाहिँ छालामा रगत चाहिँ बगेको डाबहरू होला अथवा शरीरका भित्री अङ्गबाट चाहिँ रगत बगेका लक्षणहरू देखिए भने, बिरामी बेहोस हुन खोज्ने अथवा छटपटाउने त्यस्तो प्रकृतिका लक्षण देखियो भने त्यो डेङ्गीतिर हो भन्ने एउटा अनुमान गर्न सकिन्छ, जसलाई हामीले वार्निङ साइन भनेर पनि भन्छौं, अथवा अब जटिल डेङ्गी बनाउँछ है, यसले मृत्युको जोखिमतासम्म निम्ताउन सक्छ भन्ने लाइनमा हामी कुरा गर्छौं। अब जापानिज इन्सेफ्लाइटिसको हकमा चाहिँ अघि भने जस्तै टाउको दुख्ने अथवा ज्वरो आउने, सुरु सुरुमा रुगाखोकी जस्ता सामान्य लक्षण देखिने, तिनी एकै प्रकृतिका देखिन्छन्। तर जेईको हकमा चाहिँ बिस्तारै न्यूरोलोजिकल लक्षणहरू देखिन शुरू गर्छन्, अथवा शरीर काँपेको जस्तो हुन सक्छ, बिरामी लर्बराएको जस्तो हुन सक्छ, त्यस्ता प्रकृतिका न्यूरोलोजिकल लक्षणहरू देखियो भने यो जेई हो कि भन्ने अनुमान गर्न सकिन्छ। मलेरियाको हकमा यहाँले कुरा गर्नुभयो भने यसका केही टिपिकल लक्षणहरू हुन्छन्, बिरामीलाई अत्याधिक ज्वरो आउने, केही समयमा फेरि चाहिँ पसिना धेरै आउने, असाध्य जाडो हुने, त्यस्ता प्रकृतिका पुराना लक्षणहरू पनि देखिन्छन्। त्यसले गर्दा यस्ता रोगहरूमा लक्षणकै आधारमा पनि सजिलै भन्न त सकिँदैन। सुरु सुरुमा कतिपय जाँच गरेर पत्ता लाग्छ भने कतिपय अवस्थामा बिरामीको ट्राभल हिस्ट्री भन्छौँ हामी, त्यसको ऊ बिरामी कहाँबाट आएको हो, कुन क्षेत्रबाट आएको हो भन्ने कुराले पनि भूमिका राख्छ। उदाहरणका निम्ति तराईको अहिले बढी जेई संक्रमण भएको क्षेत्रबाट बिरामी आएको छ, उसमा चाहिँ अघि भनेका जस्ता लक्षण देखेका छन् भने कतै यो जेई हो कि भनेर अनुमान लाउन सजिलो हुन्छ। यो भुसुनाबाट सर्ने रोग कालाजार भन्ने भन्नुभयो, यसको चाहिँ अलिक फरक छ। फेरि बिरामीलाई कम्तीमा पनि 14-15 दिनभन्दा बढी लामो ज्वरो आयो, बिरामी चाहिँ दुब्लाउँदै गयो, बिरामीको फियोहरू अथवा बिरामीको पेट ठूलो हुँदै गयो, खान मन लाग्ने त्यस्तै प्रकृतिको भयो भने, पछि पछि गएर शरीरको छाला चाहिँ कालो हुँदै गयो भने कतै कालाजार हो कि भन्ने अनुमान गर्न सकिन्छ। स्क्रब टाइफसको हकमा पनि त्यस्तै प्रकृतिका छन्। ठ्याक्कै हामीले व्यक्तिले मलाई यो लक्षणका आधारमा यो रोग लाग्यो भनेर भन्न सक्ने अवस्था त छैन, तर चिकित्सक स्वास्थ्य कर्मीले त्यो रोगको वा कुन ठाउँबाट बिरामी आएको हो, सिजन कस्तो छ, त्यसको आधारमा पनि अनुमान गर्न सकिन्छ र निदानका टुलहरू प्रयोग गरेर पत्ता लगाउने कन्फर्म गर्ने कुरा त छँदैछ।
2: विशेष गरेर हामीले अघिदेखि चुनौतीको कुराकानी गरिरहेका छौं होइन, अहिले सरकारलाई चाहिँ निकै चुनौती भएको, जोखिमको धेरै नै समस्याको रूपमा देखिएको रोगहरू चाहिँ कुन कुन हुन् त?
3: अब यहाँले भन्ने जस्तो खास गरी हामीले अहिले यी रोगहरूलाई नियन्त्रण गर्नका निम्ति फेरि सहज पनि छ, सजिलो पनि छ। किन सजिलो छ भने हामीले लामखुट्टेको टोकाइबाट हरेक नागरिकले बस्नुपर्छ, सावधानी अप्नाउनुपर्छ भन्ने सचेतना फैलाउन सक्यौं भने लामखुट्टेले टोकेन भनेदेखि यी रोगहरू लाग्दैनन्। त्यसकारण पहिलो अप्नाउनु पर्ने सावधानी भनेको आम नागरिकबाटै हो। उहाँहरूले आफ्नो गाउँ टोल समुदायमा लामखुट्टेको टोकाइबाट बस्नका निम्ति आफूले व्यक्तिगत रूपमा अप्नाउनु पर्ने सावधानी, यो सिजनमा पूरै शरीर ढाक्ने कपड़ा लाउने उपाय हुन सक्ला, घरमा शुद्ध झूल प्रयोग गर्न उपाय हुन सक्ला, अथवा झ्याल ढोकामा जाली प्रयोग गर्न सकिन्छ भने यस्ता उपायहरू अप्नाउने त छँदैछ। अर्को उपाय भनेको आफ्नो घर अथवा आफ्नो टोल छिमेकमा चाहिँ कतै लामखुट्टेको वृद्धि र विकास हुनका निम्ति पानी त अवश्य चाहिन्छ। यस्ता पानी जमेका ठाउँहरू छन् कि यस्तोमा चाहिँ आफूले अप्नाउनु पर्ने सावधानीहरू अप्नाउने कुरा चाहिँ सहज छँदैछ। त्यो अप्नाउँदा अप्नाउँदै पनि कहिलेकाहीँ चाहिँ हामीलाई त्यस्ता समस्याहरू चाहिँ आइ पनि रहेका हुन्छन्। त्यसले गर्दा अहिले हामीले भोगेको ठूलो समस्या भनेको डेंगी सार्ने लामखुट्टेको नियन्त्रण गर्नलाई गाह्रो भएको छ। त्यो नियन्त्रण गर्नका निम्ति चाहिँ एउटा क्षेत्रको मात्रै जिम्मेवारी नभइकन स्वास्थ्य क्षेत्र बाहेकका हरेक निकायको पनि भूमिका रहन्छ, आम नागरिकको भूमिका त रहने नै भयो। त्यस्तै अब जेई सार्ने लामखुट्टेको नियन्त्रण गर्नका निम्ति पनि हामीले थोरै नागरिक तहबाटै सावधानी अप्नाउनुपर्छ, अथवा त्यस्तो क्षेत्रमा आफूले पाल्ने हाँस अथवा कुखुरा होला अथवा सुँगुर बुङ्गुर होला आफू बस्ने ठाउँभन्दा अलिक टाढा हामीले खोर बनाउन सक्यौं भने, अथवा आफूले घर बनाउँदा चाहिँ खेतीपाती गर्ने धान खेतको बिच भन्दा अलिक साइडमा बनाउन सक्यौं भने, अथवा त्यहाँ भए पनि हामी कम्तीमा चाहिँ पाँच सात दिन सात आठ दिनमा चाहिँ त्यो खेतको पानीलाई सुकाइदिन मात्रै सक्यौं भने फेरि हामी त्यसलाई राख्न सक्छौ। त्यस्ता किसिमका सावधानी अप्नाउन सक्ने कुराहरू त हामीले गरि पनि
2: समुदायले गर्नुपर्ने कुराका बारेमा हामी फेरि अन्त्यतिर चर्चा गर्छौ नै। अहिलेलाई चाहिँ सरकारले विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ होइन, यो विभिन्न रोग निवारणको लागि अहिले के कस्ता कार्यक्रमहरू चाहिँ भइरहेछ त?
3: हो, हामीले हरेक रोग सार्ने लामखुट्टेको नेचरको आधारमा, उसको आनी बानीको आधारमा रोकथाम र नियन्त्रणका क्रियाकलाप सञ्चालन गरेका छौं। म यहाँलाई भनौं, खास गरी हामी डेंगीको हकमा चाहिँ हामीले हाम्रो घर वरिपरि पानी जम्न दिनु हुँदैन, अथवा टायर राख्ने ठाउँहरू, अटो वर्कसप होला, ग्यारेज होला, यस्तो ठाउँहरूमा चाहिँ पानी थोरै पनि जम्न दिनु हुँदैन, एक हप्ताभन्दा बढी भन्ने हिसाबले हामी त्यो एडभोकेसी गरिरहेछौं। साउन भदौ र असोज तीन महिने डेंगी सचेतना अभियान अन्तर्गत चाहिँ लामखुट्टेको वासस्थान लार्वा खोज्ने नष्ट गर्ने त्यो एउटा पाटो चलिरहेको छ। सार्वजनिक स्थानहरूमा प्रत्येक शुक्रबार हामी 10 मिनट मात्रै भए पनि अभियान गर्ने, सरसफाईको अभियान सञ्चालन गर्ने त्यो क्रियाकलाप सञ्चालन गरिरहेका छौं। नागरिकलाई यसको जोखिमता संचार गर्नका निम्ति रेडियो, टेलिभिजन अथवा विभिन्न ठाउँबाट प्रदेश, संघ र स्थानीय सरकार सबै ठाउँबाट सचेतनाको क्रियाकलाप सञ्चालन भइरहेको छ। त्यसरी हामी चलाइरहेका छौं, जेईको हकमा पनि त्यसरी चलाएको छ। अब यहाँलाई भनौं, यो औलो सार्ने लामखुट्टे अथवा कालाजार सार्ने भुसुनामा हामी दुईटा एप्रोचबाट काम गर्छौं। हामीले जोखिम क्षेत्रहरू निर्धारण गरेर कि त हामीले नागरिकलाई झुलबाट प्रोटेक्सन गर्छौं अथवा विषादी मिसिएको झुलबाट जसले चाहिँ लामखुट्टेलाई नियन्त्रण गर्न सहज बनाउँछ, अथवा हामीले केही निश्चित विषादीहरू छिटकाउ गर्छौं। जुन विषादीहरूले लामखुट्टे सार्ने, जो औलो सार्ने लामखुट्टेलाई नियन्त्रण गर्न संसारभर अचूक औषधिको रूपमा रहेका विषादीहरू, जस्तो अघि मैले भने कालाजार चाहिँ जहाँ कालाजार बिरामी देखिएको छ त्यो बिरामीको घरको निश्चित सीमाभित्र हामीले हरेक वर्ष हरेक बिरामीको घर वरिपरि विषादी छिट्किन्छौं, किनभने त्यो कालाजार सार्ने भुसुनाको नेचर अनुसार त्यसलाई नियन्त्रण गर्ने संसारभरिले विश्वास गरेको अचूक उपाय त्यही नै हो। त्यसै गरेर औलोको रोग सार्ने लामखुट्टी नियन्त्रण गर्न हामीले कि त विषादी छिटकाउ गर्छौं, विषादी जनस्वास्थ्यमा ठूलो समस्या नपार्ने गरेर अहिले नयाँ खालका विषादीहरू पनि विकास भएका छन्, ती विषादीहरूलाई विश्व स्वास्थ्य संगठन लगायत मापदण्ड प्राप्त गरेका विषादीहरू छिटकाउ गर्छौं भने कतिपय क्षेत्रहरू जहाँ चाहिँ हामी विषादी छिटकाउ गर्न नमिल्ने होला अथवा व्यावहारिक रूपमा त्यो गर्न नसकिने कन्टेक्स्टमा चाहिँ हामी झुल पनि वितरण गरेका छौं। यसरी हरेक लामखुट्टेहरूको अथवा हरेक किटजन्य रोग सार्ने बाहकहरूको भेक्टरहरूको आनी बानीको आधारमा राज्यले रणनीतिहरू विकास गरेको छ, त्यही आधारमा हामी अगाडि बढ़िरहेका छौं।
2: लामखुट्टेको नेचरमा चाहिँ परिवर्तन कतिको भइरहेको छ?
3: यहाँले भने जस्तै अब अघि पनि हामीले कुरा गर्यौं, यो क्लाइमेट चेन्जले लामखुट्टेको आनी बानीमा विकास गर्ने अथवा हुर्कन सक्ने प्याटर्नमा विकास गर्ने कुरा त छँदैछ। त्यसले अरू के पनि असर पारेको छ भने कुनै पनि किटजन्य रोगमा लामखुट्टेले कुनै किटजन्य रोग लागेको व्यक्तिलाई एकैछिनमा टोकेर अर्को व्यक्तिलाई टोकिहाल्यो भने तत्कालै रोग नसर्न पनि सक्छ। त्यस्तो कन्टेक्स्टमा चाहिँ ती भाइरसहरू लामखुट्टेको शरीरमा विकास हुन केही समय लाग्छ। अब अहिले यो जलवायु परिवर्तनले त्यो विकास हुने क्रमलाई छिटो छिटो बनाइदिएको छ भन्ने चाहिँ तथ्याङ्कहरू पनि पाइएको छ। सँगसँगै लामखुट्टेले अण्डा उत्पादन गर्ने प्रक्रियालाई अलि छिटो छिटो बनाइदिएको छ भन्ने पनि छ। चुनौतीहरू जो हामी आफैले सजिलै व्यवस्थापन गर्न सक्दैनौं, ती चुनौतीहरू त हामीसँग छँदैछन्। त्यति गर्दा गर्दै पनि हामीले गरेका प्रयासले यहाँले हेर्नुभयो भने यो वर्ष यो नेपालमै संक्रमित भएको लामखुट्टेले टोकेको औलोको बिरामी जम्मा एकजना छ, भनेको संक्रमणलाई हामी त्यसरी नियन्त्रण गर्दैछौं। नेपालभरि कालाजारका बिरामीहरू 200 भन्दा कमको संख्यामा हामीले सीमित गरेका छौं। यो भनेका हामीले नागरिक तहमा गरेको सचेतनाको प्रयास, नागरिकको एकाउन्टेबिलिटी जवाफदेहिता अप्नाइदिएको प्रयास, सबै प्रयासले कम हुँदै भएको छ। डेंगी 5 वर्ष अगाडि 50-60 हजारको संख्यामा थियो, गत वर्ष हामी करिब करिब 60% कम भयो, यो वर्ष पनि कम छ। यस्ता चीजहरू बिस्तारै बिस्तारै नागरिकको सचेतना बढ्दै गयो भने चाहिँ अगाडि बढ्दै जान्छ।
2: विभिन्न यी लामखुट्टेजन्य र किटजन्य रोगमा सबैभन्दा चुनौती र सबैभन्दा समस्याको रूपमा चाहिँ कुन रोगले चाहिँ ठाउँ लिइरहेछ त?
3: जुनसुकै रोग जुनसुकै समयमा जति बेला पनि आउन सक्छ,
2: मृत्यु दर बढाइरहेको छ।
3: मृत्यु दरको हिसाबले संक्रमण भइहाल्यो भने ज्यान जाने जोखिमता त जापानिज इन्सेफलाइटिसमा भइहाल्यो। यहाँलाई सरदर 10 जना व्यक्तिमा जापानिज इन्सेफलाइटिस देखियो भने अस्पताल पुगे पनि करिब करिब 3 जनाको मृत्यु हुन्छ। करिब 30% जति चाहिँ मोर्टालिटी भन्छौँ हामी, मृत्युको दर देखिन्छ। अब त्यो मृत्युको दर डेङ्गीमा कम छ। अब कालाजारको हकमा चाहिँ हामीले उपचार गर्यौँ भने 100% ठिक हुन्छ, त्यसको औषधि छ। उपचार गरिनौ भने 50% भन्दा बढी मृत्युको जोखिमता हुन्छ। त्यसकारण रोगको आधारमा पनि मृत्युको ऊ हुन्छ, तर जेईमा चाहिँ हामीलाई मोर्टालिटी मृत्युको जोखिमता बढी छ।
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामीले लामखुट्टे लगायतका किटजन्य रोगको नेपालमा अवस्था, चुनौती र न्यूनीकरणका लागि सरकारी प्रयासका बारेमा कुराकानी गरिरहेका छौ। स्वास्थ्य सेवा विभागको एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोकर्ण दाहालसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
1: एनबीएल अटो लोन,
4: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: कृषि मन्त्र नार्कसँग।
7: धान रोपेको 2-3 हप्तापछि खेतमा पानी जमिरहेमा जरा कुहिने रोग लाग्न सक्छ। त्यसैले पानीको उचित निकास गर्नुहोस् र रोगी बोट देखिएमा तत्काल हटाउनुहोस्।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले लामखुट्टे लगायतका कीटजन्य रोगको नेपालमा अवस्था र चुनौतीका बारेमा स्वास्थ्य सेवा विभागको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोकर्ण दाहालसँग कुराकानी गरिरहेका छौं। अब भने हामी उहाँसँग लामखुट्टे लगायतका कीटजन्य रोग नियन्त्रणका लागि भइरहेको सरकारी प्रयासका बारेमा कुराकानी गर्छौं। म यहाँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा।
3: हस् धन्यवाद।
2: एक हप्ता अगाडि चाहिँ यो लामखुट्टे जन्य रोग र यसबारे चाहिँ एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुभएको छ। यो प्रतिवेदनले चाहिँ के देखाउँछ, केही विशेष नयाँ कुरा चाहिँ के ल्यायो?
3: खास गरी अब हामीले संसारले धेरै अगाडिदेखि नै लामखुट्टे दिवसको रूपमा मनाउँथ्यो। खासमा मलेरिया रोग बनाउनका निम्ति, सार्नका निम्ति लामखुट्टे प्रमुख चाहिँ वाहक हो भनेर एकजना विद्वानले पत्ता लगाइसकेपछि मलेरियाको नियन्त्रण गर्नका निम्ति सहज भयो। अनि त्यही अवसरलाई पारेर संसारका कतिपय देशले लामखुट्टे दिवस अगस्त 20 मनाउने प्रचलन थियो। हामीले पनि अब प्रत्येक वर्ष लामखुट्टे जन्य रोगहरू, कीटजन्य रोगहरू बढ्दै जाँदा एटलिस्ट त्यो दिवस मनाउन शुरू गर्यौं भनेदेखि चाहिँ यो सबै तहमा, चाहे त्यो नीति निर्माता होला, कार्यक्रम व्यवस्थापन गर्ने होला, नागरिक तहसम्म पनि सचेतना फैलाउँछ र यसले चाहिँ यी रोगलाई नियन्त्रण गर्न सहज हुन्छ भन्ने अभिप्रायले हामीले पनि शुरूआत गरेका छौं। र त्यो शुरूआत सँगसँगै एउटा प्रतिवेदन, यहाँले भने जस्तै एउटा चाहिँ नेपालको अहिलेसम्मको यी कीटजन्य रोग सार्ने वाहकहरू, खास गरी धेरै हामीलाई च्यालेन्ज बनेका कीटजन्य रोग सार्ने वाहकहरूको एउटा चाहिँ अध्ययन प्रतिवेदन निकालेका छौं। त्यसमा हामी लामो समयदेखि अरूले गरेका अध्ययनहरू, जो चाहिँ प्रकाशितहरू भइसकेका अथवा कार्यक्रमको हिसाबले गरेका अध्ययनहरूलाई सबलाई कम्पाइल गरेर राखेर चाहिँ त्यसलाई निकालेका छौं। त्यसको जिस्ट हामीले दिन खोजेको कुरा के हो भने, एउटा चाहिँ नेपाल अब अहिले यस्तो क्षेत्रको रूपमा परिभाषित भइसक्यो, नेपालको जुनसुकै क्षेत्र पनि, चाहे तराई, पहाड, हिमालसम्मका सबै ठाउँहरूमा चाहिँ अब कीटजन्य रोग सार्ने वाहकहरू प्रशस्त मात्रामा छन्। जति बेला जुनसुकै समयमा जुनसुकै ठाउँबाट पनि यी रोगहरू आउन सक्छन् भन्ने एउटा म्यासेज पनि दिन खोजेको। दोस्रो म्यासेज भनेको, नेपालले कीटजन्य रोगहरू आइरहँदा हामीसँग यस्ता रोग सार्ने माध्यमहरू कहाँ कहाँ छन् त भन्ने प्रश्न पनि आउँथ्यो। उदाहरणका निम्ति चाहिँ मनाङमा कुनै व्यक्ति मा डेंगी संक्रमण भएको पत्ता लाग्यो भने, अथवा त्यहाँको अस्पतालले पत्ता लायो भने, त्यहाँ चाहिँ डेंगी अब थप अरू मान्छेमा संक्रमण हुन सक्छ कि सक्दैन भन्ने आइडिया पनि हामीलाई आवश्यक थियो। उदाहरणका निम्ति तराईको कुनै ठाउँमा संक्रमित भएको व्यक्ति अर्को दिन मनाङ अथवा मुस्ताङ अथवा कुनै हिमाली जिल्लामा पुगेर लक्षण देखियो, त्यही अस्पतालमा रिपोर्ट भयो भने, ल मानौ हामी त्यो अस्पतालमा मनाङ अथवा त्यो ठाउँमा चाहिँ डेंगी आयो भनौंला। तर हामीले दिन खोजेको अथवा ल्याउन खोजेको जिक्स्ट के हो भने, ती ठाउँहरूमा कुनै बिरामी पुग्यो भनेदेखि, अहिले त ग्लोबलाइज छ नि हजुर, संसारको जुनसुकै ठाउँको मान्छे, अमेरिकामा लामखुट्टेले टोकिदिएको मान्छे नेपालको हिमाली जिल्लामा गएर लक्षण देखिन सक्छ, पुग्यो भने
2: रोग
3: पनि सार्न सक्छ। त्यस कारण हामीले एउटा आइडिया बनाउनु पर्ने थियो त्यस्ता ठाउँहरूमा छ कि छैन भनेर। यो चाहिँ निरन्तर रहने, निरन्तर गर्ने प्रक्रियामा छ। नेपालले 7 प्रदेशमा कीटजन्य रोगहरूको प्रयोगशाला स्थापना गरेको छ। हामीले प्रत्येक वर्ष लंगिट्युडनल रूपमा अध्ययनहरू गर्छौं, सबै ठाउँमा गर्न सकेका छैनौं, निश्चित ठाउँहरूमा नियमित अध्ययन गर्छौं, कस्तो छ अवस्था, हामी कस्ता सजगताहरू अप्नाउने भन्ने त्यसले हामीलाई आइडिया पनि दिन्छ। कीटजन्य रोगहरू अध्ययन गर्ने इन्टोमोलोजिस्ट भन्छौं, त्यसको खाँचो चाहिँ नेपालमा छ। कुनै पनि एकाडेमिक इन्स्टिच्युसनमा त्यही विषयवस्तुको पढ़ाइ नहुँदा चाहिँ त्यसलाई पाउन केही चुनौती छ। तर पनि हामीले तालिमको माध्यममा मार्फत चाहिँ ट्रेन पनि गरेका छौं। त्यो काम निरन्तर रूपमा नेपालका सबै जिल्लाहरूमा भइ पनि रहेको छ।
2: यतिखेर सरकारले चाहिँ विशेष गरेर यो विभिन्न लामखुट्टे र किटजन्य रोग निवारणको लागि चाहिँ के कस्ता प्रयासहरू चाहिँ गरिरहेको छ त?
3: खास गरी हामीले अब नेपाल सरकारले ठूलो प्राथमिकतामा किटजन्य रोग राखेको छ। उदाहरणका लागि यो मलेरियालाई सन् 2030 भनेको आगामी चार वर्षभित्र निवारण गर्ने भन्ने लक्ष्य छ। अन्तर्राष्ट्रिय रूपमै हामी त्यो कमिटमेन्ट गरेका छौं र त्यो कमिटमेन्टका आधारमा हामी लक्ष्यको नजिक नजिक पनि पुग्दैछौं। अथवा हामीसँगै नेपालमै संक्रमित भएको लामखुट्टेले टोकेर बनाएको मलेरिया चाहिँ औलोलाई हामीले शून्य बनाउने हाम्रो लक्ष्य छ। पुस यता चाहिँ हामीसँग जम्मा एकजना मात्रै छ। हामीले अब लगातार 3 वर्षसम्म स्थानीय औलो भन्छौं हामी, त्यो स्थानीय औलोलाई शून्य बनाउन सक्यौं भने त्यो निवारणको लक्ष्य प्राप्ति गरेको देखिन्छ। त्यसमा हामीले काम गरिरहेका छौं। यद्यपि आयातित रूपमा अफ्रिकन देशहरूमा जाने अथवा अन्य विभिन्न ठाउँहरूमा गएर त्यहीको लामखुट्टेले टोकेर संक्रमित भएर नेपालमा चाहिँ लक्षण देखिने रोग जसलाई हामी आयातित भन्छौं त्यस्तो चाहिँ हुन सक्छ, त्यसलाई हामी निवारणको पाटोमा राखेका छैनौं। यद्यपि त्यस्ता व्यक्तिहरूबाट नेपालमा अरूमा नसरोस् भन्नका निम्ति ठूलो सर्भिलेन्सको कामहरू भइरहेको छ। अथवा काहीँ कुनै मलेरियाको बिरामी देखिने बित्तिकै एक दिनमा त्यो बिरामीलाई पत्ता लगाइहाल्नुपर्ने, त्यसलाई औषधि खुवाइहाल्नुपर्ने, 3 दिनमा त्यो बिरामीको घर समुदायमा गएर अरू सबै क्षेत्रमा अरूलाई छ कि छैन भनेर हेरिहाल्नुपर्ने, 7 दिनमा चाहिँ जहाँ जुन ठाउँमा बिरामी बस्छ त्यो ठाउँमा गएर त्यहाँ चाहिँ लामखुट्टे छ कि छैन, लामखुट्टे नियन्त्रण गर्नका निम्ति विषादी छिट्किने अथवा झुल बाँड्ने लगायतका क्रियाकलाप गरिराख्नुपर्ने, त्यो चाहिँ राम्रो सर्भिलेन्स एप्रोच छ। त्यसमा हामी अगाडि बढ़ाएका छौं। यो मलेरियालाई निवारण गर्ने सरकारको कमिटमेन्ट, नेपाल सरकारको, त्यसको आधारमा हामी लक्ष्यको नजिक पनि छौं। त्यसै गरेर कालाजारको हकमा चाहिँ हामीले जनस्वास्थ्य समस्याबाट निवारण गर्ने भनेका छौं र नेपालको 77 जिल्लामा चाहिँ यो निश्चित सीमामा चाहिँ कालाजारका बिरामी राख्ने भन्ने लक्ष्य छ। त्यो लक्ष्य हामीले यो 26 प्राप्त गरिसक्नुपर्नेछ। 24 हामीले प्राप्त गर्यौं, 25 पनि त्यसलाई बचायौं, 26 पनि हामीले त्यसलाई बचाउन सक्यौं भने 27 विश्व स्वास्थ्य संगठनबाट हामी त्यो काला
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: हामी ट्र्याकमा छौं, अन्तिम अवस्थामा छौं, सफलता प्राप्त गर्ने अन्तिम तयारीमा छौं। तर कतिपय रोगहरू छन्, जस्तो यहाँले हेर्नुभयो डेंगी भनौं, डेंगीलाई हामीले अहिले यसको संक्रमणलाई कम गर्ने तर संक्रमित भइहाले पनि मृत्युलाई चाहिँ झारेर शून्य बनाउने हाम्रो लक्ष्य छ अथवा शून्य बनाउनतिर जानुपर्छ। डेंगीलाई अहिले हामी संक्रमणलाई जेरो बनाउँछौं भन्न गाह्रो अवस्था छ। हाम्रो परिवर्तन, हाम्रो शहरीकरण, यो लामखुट्टेको नेचर, हाम्रा अभ्यास सबै कारणले चाहिँ यसको संक्रमणलाई केही हामी कम गर्दै जाने र संक्रमित भए पनि मृत्यु चाहिँ शून्य बनाउनुपर्छ भन्ने लक्ष्यका साथ हामी अगाडि बढ़िरहेका छौं। त्यो पाटोमा हामी काम गरिरहेका छौं भने जेईको हकमा त्यहाँले भनि पनि हाल्नुभयो, यो चाहिँ बाल बालिकाहरूमा यो राष्ट्रिय अभियानकै रूपमा चाहिँ जेईको भ्याक्सिनेसन राष्ट्रिय खोप कार्यक्रम मार्फत हामीले दिइरहेका छौं भने कतिपय अवस्थामा अहिले जो भ्याक्सिन नलाएका व्यक्तिहरूमा कतिपय ठाउँहरूमा देखिएको अवस्थामा आम नागरिकहरूमा त्यस्तो ठाउँहरूमा सिलेक्टेड रूपमा चाहिँ भ्याक्सिनेसन क्याम्प पनि राज्यले शुरूआत गर्दैछ, त्यसबाट पनि हामी बचाउन सक्छौं भने अर्को त नागरिकतामा सचेतना फैलाउने कुरा सँगसँगै रह्यो। र स्क्रब टाइफस अलि बढ़ी जोड़िएको कुरा, त्यसमा चाहिँ हामी त्यसको निदान सहज रूपमा र छिटो होस् भन्ने चाहना हो, किनभने त्यो किरणाले सारे पनि यो ब्याक्टेरियल रोगका कारण औषधि सहज सजिलै पाइने, स्वास्थ्य चौकीसम्म वर्षभरि निशुल्क रूपमा पाइने औषधि, खालि निदानमा स्वास्थ्य कर्मीको प्राथमिकता हामीले पुर्याउन सक्यौं भने त्यसलाई पनि हामी सहज रूपमा नियन्त्रण गर्न सक्छौं भन्ने चाहन्छौं।
2: यहीँनिर मैले जोड्न चाहे, अघि यहाँले भन्नुभयो कि स्थानीय हो कि आयातित हो त्यो संक्रमण भनेर एउटा त पहिचान गर्नुपर्नेछ, अर्को भनेको अब तत्काल कुनै पनि समस्या देखिहाल्यो भने चाहिँ कुन प्रकृतिको रोग हो भनेर पहिचान गर्नु पर्यो होइन। त्यसको लागि चाहिँ हामीसँग दक्ष जनशक्ति शहरी क्षेत्र मात्र होइन कि ग्रामीण भेगसम्मै उपलब्ध छ कि छैन, त्यसको लागि चाहिँ सरकारले कस्ता खालका अभियानहरू तालिमहरू दिइरहेको छ?
3: मलेरिया जाँच्ने रोग निदान पत्ता लगाउने किट अहिले नेपालको जुनसुकै ठाउँमा, चाहे हिमाली पहाड़ी तराई जुनसुकै लेभलको स्वास्थ्य संस्थामा पाइन्छ, भनेको सामान्य स्वास्थ्य संस्थामा पनि त्यसलाई निदान गर्न सकिन्छ, त्यसको समस्या रहेन। अहिले डेंगीको हकमा पनि यो चाहिँ जुनसुकै ठाउँमा पनि सहजै डेंगी पत्ता लगाउन सकिन्छ, कालाजारको हकमा पनि सकिन्छ। अहिले कस्तो पछिल्लो पटकको विकासले किटजन्य रोगमा सहजता प्राप्त भएको छ, निदान पत्ता लगाउनका निम्ति अथवा अनुमान गर्नका निम्ति चाहिँ सजिलैसँग किट उपलब्ध छन्, थोरै पैसामा ठूलो जनशक्ति अथवा एकदमै दक्ष जनशक्ति नभए पनि चाहिँ त्यसलाई निदान गर्न सकिने त्यो विकास भएको छ भने, केही रोगको हकमा चाहिँ शंका लागिसकेपछि त्यसको सेम्पललाई अथवा त्यसको नमूनालाई परीक्षण गरेर ठूलो विशिष्टीकृत ठाउँहरूबाट मात्रै कन्फर्मेशन, इभन जेईको हकमा चाहिँ अब हामीले जिल्लामै पनि अथवा कतिपय अवस्थामा स्थानीय तहका आधारभूत अस्पतालमा पनि अनुमान गर्न सकिए पनि त्यसको कन्फर्मेशन गर्नका निम्ति केही असहजता छ, त्यस्ता केही रोगहरू छन्। त्यसले गर्दा अहिले किटजन्य रोग, धेरै किटजन्य रोगहरूमा निदान गर्नका निम्ति समस्या छैन, त्यसको पहिचान गर्नका निम्ति लाक्षणिक रूपमा कस्तो हुने भनेर जनस्वास्थ्य कर्मीहरूलाई हामीले ओरिएन्टेशन अभिमुखीकरण पनि गरेका छौं। शुरूमा डेंगी नेपालमा 22-23 अंग्रेजी वर्षमा देखिए पछाडि ठूलो मृत्यु भएको थियो, हामीलाई के बुझाइ भयो भने अब हामी डेंगी संक्रमण पश्चात मृत्युको जोखिमता अथवा मृत्युको संख्या अलिक बढ़ेको हामीलाई अनुभव भयो। त्यसपछि हामीले हरेक स्वास्थ्य संस्थामा रहेका स्वास्थ्य कर्मीलाई जूमको माध्यम होला अथवा फिजिकली होला, अस्पतालमा इमर्जेन्सीमा काम गर्ने चिकित्सक स्वास्थ्य कर्मीहरूलाई पनि अभिमुखीकरण गर्दै गर्यौं, जसले गर्दा त्यो लेभलको एउटा चाहिँ केस म्यानेजमेन्टमा विद्यमान अथवा नयाँ अपडेटेड नलेजहरूको विकास पनि भयो। ती सबैको आधारमा चाहिँ अहिले यी रोगहरूमा चाहिँ उपचार व्यवस्थापनमा पनि समस्या छैन, निदानमा पनि समस्या छैन, मात्र समस्या के छ भने थोरै संख्यामा भएको हुनाले शुरूमा निदानका निम्तिको प्राथमिकतामा भन्छौं हामीले, ज्वरो आयो केही आयो भने मुगुको मान्छे ज्वरो आएर चाहिँ शुक्रा सरुवा रोग अस्पतालमा आयो भने त्यहाँको चिकित्सक डाक्टर साहबहरूले ओहो मुगुमा चाहिँ आउने मान्छे चिसो मात्रै हुन्छ होला अथवा निमोनिया मात्रै भएको हुन सक्छ होला भन्ने भन्दा फरक एंगलबाट किटजन्य रोग चाहिँ मलेरियाको आउटब्रेक वा महामारी मुगुमा भएको थियो भन्ने अथवा त्यहाँ चाहिँ डेंगी पनि हुन सक्छ भन्ने एंगल मात्रै हामीले बुझाइदिन सक्यौं भने किटजन्य रोगहरूमा निदान र उपचारमा समस्या छैन।
2: विशेष गरेर यो किटजन्य रोग नियन्त्रणको लागि कि सरकार कि समुदायको मात्रै जिम्मेवारी हो जस्तो पनि ठान्छौं, यो बाहेक पनि जस्तो स्वास्थ्य बाहेक खाने पानी, सरसफाई, शहरी विकास र स्थानीय पालिकाहरू, यी सबैको चाहिँ जिम्मेवारी चाहिँ कस्तो हुनुपर्छ लामखुट्टे नियन्त्रणमा?
3: हो, यहाँले असाध्यै राम्रो प्रश्न उठाउनुभयो। हामीले लामखुट्टे अथवा किटजन्य रोगहरूलाई सार्ने लामखुट्टे किटहरू नियन्त्रण गर्न स्वास्थ्य क्षेत्रको मात्रै नभएर होल अफ सोसाइटीको एप्रोचमा, होल अफ गभर्नमेन्टको एप्रोचमा हामी लाग्यौं भने मात्रै नियन्त्रण गर्न सक्छौं भन्ने अण्डरस्ट्याण्डिङ पनि हो। त्यही भएर अहिले भर्खरै 10 दिन अगाडि चाहिँ डेंगूको अलि बढ़ी चर्चामा भएको डेंगूको हामीले बहुक्षेत्रीय डेंगी रोकथाम नियन्त्रण कार्ययोजना 82-83 यो 86-87 हामीले कार्ययोजना पनि पास भएको छ। त्यसमा हामीले सबै मन्त्रालयको भूमिकालाई, मैले राष्ट्र सरकारका एजेन्सीहरूमध्ये सबै मन्त्रालयको भूमिकालाई स्पष्ट रूपमा लेखिएको छ। स्वास्थ्य मन्त्रालयको भूमिका के हुने, खानेपानी मन्त्रालय अथवा भवन निर्माणसँग सम्बन्धित मन्त्रालय, फोहोर व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय लगायत सबै शिक्षा मन्त्रालय, नागरिक तहसम्म विद्यालय मार्फत सचेतना दिने अभिप्रायले सबै मन्त्रालयको भूमिका स्पष्ट रूपमा लेखिएको छ। त्यो मात्रै नभएर प्रदेशमा पनि र स्थानीयमा पनि, स्थानीय त सरकारमा पनि त्यहाँ रहेको स्वास्थ्यको मात्रै नभएर अन्य सबैको भूमिका, त्यति मात्रै नभएर आम नागरिकको जवाफदेहिता भूमिका, आम संचार माध्यम, विभिन्न किसिमका चाहिँ गैर सरकारी संस्थाहरू लगायत सबैको भूमिकालाई समेटिएर चाहिँ बहुक्षेत्रीय बहुनिकाय डेंगू रोकथाम नियन्त्रण कार्ययोजना चाहिँ स्वीकृत पनि भएको छ। त्यो हिसाबमा हाम्रो बुझाइ के हो भने यस्ता चाहिँ रोग सार्ने बाहकहरू नियन्त्रण गर्नका निम्ति चाहिँ एउटा क्षेत्रले मात्रै पुग्दैन, यसमा सबैको हातेमालो, सबैको साझेदारी हुनुपर्छ भन्ने हो। आम नागरिक स्वयंदेखि लिएर राज्यका सबै संरचना, राज्यलाई सहयोग गर्ने अन्य विभिन्न निकायहरू सबैको चाहिँ साझेदारी चाहिँ रहनुपर्छ।
2: हजुर, अब विशेष गरेर जनसमुदायसँग प्रत्यक्ष सरोकार राख्ने निकाय भनेको पालिका नै भयो होइन, र पालिका र समुदाय मिलेर चाहिँ
3: हिसाबमा हाम्रो बुझाइ के हो भने यस्ता चाहिँ रोग सार्ने बाहकहरू नियन्त्रण गर्नका निम्ति चाहिँ एउटा क्षेत्रले मात्रै पुग्दैन, यसमा सबैको हातेमालो, सबैको साझेदारी हुनु

0: फोकस गर्यौं तर सबै रोगहरूको हकमा चाहिँ हामीले चार पाँचवटा क्रियाकलापलाई पैरवी गरेका छौं। यद्यपि संघ मार्फत केही स्रोत संघीय सशर्त मार्फत स्थानीय तहहरूमा पनि पठाइएको छ, प्रदेश र स्थानीय सरकार स्वयंले पनि आफ्नो आन्तरिक स्रोत परिचालन भएको पनि छ। हामीलाई चार पाँचवटा क्रियाकलापमा उहाँहरूको सहयोग मागेका छौं। एउटा चाहिँ विभिन्न किसिमका किटजन्य रोग सार्ने वाहकहरूको वृद्धि र विकास हुने काम अथवा त्यसको चक्रलाई तोड्नका निम्ति अप्नाउनु पर्ने सावधानी, जस्तो सर्च एण्ड डिस्ट्रोय क्रियाकलाप होला, घर वरिपरि पानी जाम नदिने, घर छिमेकहरूको निगरानी गर्ने, भवनहरू बनेका ठाउँहरूमा पानी अनावश्यक जमेको छ कि त्यहाँ चाहिँ लामखुट्टेहरूको वृद्धि र विकास भएको छ कि, त्यस्तो प्रकारको निगरानी गर्ने, सर्च एण्ड डिस्ट्रोय क्रियाकलापहरू, खोज नष्ट अभियान सञ्चालन गर्ने, एउटा त्यो पाटोमा हामीले उहाँहरूलाई अनुरोध गरेका छौं। दोस्रो भनेको दीर्घकालीन रूपमा प्रभाव पर्ने गरेर यो विद्यालय शिक्षा कार्यक्रम मार्फत सरकारी अथवा गैर सरकारी सबै ठाउँहरूमा चाहिँ विद्यालयमा आम विद्यार्थीहरू मार्फत उहाँहरूलाई संस्कारको विकास गरिदिने, पानी सञ्चय गर्ने संस्कार, सरसफाईको संस्कारको विकास गर्नका निम्ति विद्यालयमै पुग्ने, विद्यालय मार्फत अभिभावकमा म्यासेज पुग्दा त्यो दीर्घकालीन रूपमा पनि त्यसले चलायमान बन्ने, त्यो हिसाबले विद्यालय शिक्षा कार्यक्रमलाई पनि सँगसँगै अगाडि बढ़ाएका छौं। र अर्को भनेको नागरिकलाई जोखिमको संचार गरिदिने, कतिपय कुरा थाहा नभएर पनि भएको छ, लामखुट्टे कहाँ वृद्धि र विकास हुन्छ भन्ने पनि थाहा नहुन सक्छ, अथवा लामखुट्टेले डेंगी नै बनाउँछ भन्ने पनि थाहा नहुन सक्छ, त्यो सचेतना सँगसँगै यस्तो रोग लाग्यो भने ज्यानै जान सक्छ भनेर त्यो जोखिमको संचार पनि हामीले गर्ने भन्ने हिसाबले त्यसलाई पनि हामीले एडभोकेसी सँगसँगै गरेका छौं। भने त्यो बाहेक अन्य रोगहरूको नेचरका आधारमा यहाँलाई भनौं, कतिपय अवस्थामा हामी विभिन्न रोगको नेचरका आधारमा उहाँहरूलाई चाहिँ त्यही हिसाबमा, जस्तो जापानिज इन्सेफ्लाइटिसको हकमा चाहिँ अथवा कालाजारको हकमा चाहिँ एटलिस्ट आफूले पाल्ने पशुपालनहरू आफू सुत्ने ठाउँभन्दा केही टाढा राख्न सकिन्छ भने त्यसको व्यवस्थापन गरौं, अथवा पशुपालन भएको घर कटेराहरूलाई कम्तीमा पनि दिनमा एकपटक सफा गर्ने अभ्यास बनाऊ, घर वरिपरि मुसाका दुलाहरू छन् अथवा त्यस्तो ठाउँ छ भने सरसफाई गरौं, ती लगायतका क्रियाकलापमा पनि हामीले सँगसँगै लागिरहेका छौं, भइ पनि रहेको छ, हामीले तथ्याङ्क पनि निकालेका छौं। अब मैले यहाँलाई अहिले तथ्याङ्क देखाउन नसकुला, तर गत वर्ष कतिवटा यस्ता कामहरू भए भनेर डेंगीको कन्टेक्स्टमा चाहिँ हामीले त्यो तथ्याङ्कलाई पनि निकालेका छौँ।
1: अब केही जानकारी चाहिँ यहाँले समुदाय स्तरबाट गर्नुपर्ने, घर परिवारले गर्ने कुराहरू पनि जोड्नु भयो। म अलिकति अझै बुँदागत रूपमा भन्नुपर्दा, छोटोमा भन्नुपर्दा चाहिँ समुदायले, घर परिवारले चाहिँ यो लामखुट्टेको जीवन चक्र नै तोड्नको लागि होइन, लामखुट्टेको वृद्धि विकासलाई नै कम गराउनको लागि के गर्न सकिन्छ?
0: सबैभन्दा पहिला त व्यक्तिगत सावधानी अप्नाउनु पर्यो, व्यक्ति स्वयंले के गर्ने। लामखुट्टे बढ्ने सिजनमा अथवा यो बर्खा शुरूआत भइसकेपछि बर्खा सकिएको केही समयसम्म पनि लामखुट्टे नटोकाउनका निम्ति अप्नाउनु पर्ने उपाय, शरीर ढाक्ने होला, अथवा ढाक्नै नसकिने अवस्थामा चाहिँ यो शरीर नढाकिएको ठाउँमा चाहिँ अहिले त विभिन्न किसिमका लामखुट्टे भगाउने रिपिलेन्टहरू मलमहरू पनि आएको छ, त्यसलाई प्रयोग गरेर होला, अथवा घरमा चाहिँ जाली लगाउने अथवा लामखुट्टेबाट टोक्नबाट बच्नका निम्ति झुलहरू प्रयोग गर्ने, त्यो व्यक्तिगत सावधानीहरू एउटा परिवारले अप्नाउनु पर्ने सावधानीहरू चाहिँ भइ नै रहे। दोस्रो भनेको लामखुट्टेको वृद्धि विकास हुन नदिनका निम्ति चाहिँ आफ्नो घरको माथि छतमा अनावश्यक रूपमा काहीँ पानी जमेको छ कि त, अथवा आफूले प्रयोग गर्नका निम्ति ट्याङ्कीमा पानी सञ्चय गरेको छ, बिरको कभर लगाएको छैन कि त, अथवा आफू तल आफ्नो विभिन्न ठाउँमा जथाभावी फालिएका ड्रम होला, सानो बट्टा होला, अथवा मिनरल वाटरको माथिल्लो बिर्कोमा पनि 4 ml 5 ml मात्रै पानी भयो भने पनि यो लामखुट्टे चाहिँ को आफ्नो सन्तान उत्पादन गर्न सक्छ। हामीले सजावटका रूपमा राखेको गमलाको तल प्लेटमा जम्मा गरेको पानी होला, घरमा कुलर एसी छ फ्रिज छ भने त्यसको पछाडि थोरै पानी जम्मा भइरहेको हुन्छ, त्यही पानीमा चाहिँ लामखुट्टे छ कि त, अथवा ती सबै कुरालाई हेरेर हामीले पानी सञ्चय गर्ने अभ्यासलाई थोरै परिमार्जन गर्नुपर्छ। हामीले पानी सञ्चय नै नगर्ने भन्या होइन, एटलिस्ट त्यो 7 दिनको अवधिमा त्यो लामखुट्टेको लार्वा बढेर हुर्केर

0: चाहिँ वयस्क हामीलाई टोक्ने लामखुट्टे बन्ने भएको कारणले सात दिनभित्र चाहिँ हामीले प्रयोग गरेको पानीलाई सञ्चय गरेको पानीलाई प्रयोग गरिसकौं अथवा प्रयोग गर्न सक्दैनौ भने लामखुट्टे नछिर्ने गरेर ढाकेर राखौं भन्ने हाम्रो एउटा त्यो पाटो भयो। त्यति मात्रै गरेर भएन, आफूले त गरौंला। लामखुट्टे त तपाईँको यो त्यस्तै पर्यो 2 किलोमिटरसम्म उड्न सक्छ। त्यस्तो अवस्थामा चाहिँ आफ्नो छिमेकीमा त्यस्तो भएको छ कि छैन, आफ्नो घर सबै सफा गर्ने छिमेकीको घरमा त्यस्तो भयो भनेदेखि त्यहाँबाट उडेर हामीलाई टोक्न सक्छ। त्यसकारण आफू मात्र होइन छिमेकी गाउँ टोलमा पनि हामी सँगसँगै जानुपर्छ, सँगसँगै लाग्नुपर्छ। त्यो गर्न सक्यौं भने हामी लामखुट्टेको नियन्त्रण गर्न सक्छौं र आफूले जहाँ देख्यो जहाँ पुग्यो त्यही एडभोकेसी गर्नुपर्छ। जान्नेले एडभोकेसी गर्यो भने नजान्नेहरूमा पनि त्यो म्यासेज पुग्न थाल्न सुरु गर्छ। सुरु सुरुमा चाहिँ आफू मात्रै जान्ने भन्छ भन्ने ठान्ने होला, तर अल्टिमेटले आफ्नो त ज्यान बचाउँछ बचाउँछ, अर्को व्यक्तिको ज्यान बचाउन पनि ठूलो भूमिका खेल्न सक्छ। त्यो पाटो हामीले अप्नाइदिनुपर्छ र राज्यले बेला बेलामा जोखिमका संचारहरू दिइरहेको हुन्छ, सूचनाहरू प्रभाव गरिरहेको हुन्छ। त्यस्ता सूचना प्रभावलाई पनि हो राज्यले केही कुरा बोलिसकेपछि यो समस्या छ त बोलेको होला भन्ने किसिमको मात्रै फिलिङ्स ल्याइदियो भने पनि यस्ता रोगहरू अथवा यस्ता लामखुट्टेहरूलाई नियन्त्रण गर्न सकिन्छ।
1: धन्यवाद दिन चाहन्छु यो महत्वपूर्ण विषयमा हामीलाई स्टुडियोमै आएर जानकारी गराइदिनु भयो। यहाँलाई फेरि पनि धेरै धन्यवाद।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद आम नागरिकतामा यो सचेतना सूचना फैलाइदिएकोमा।
1: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभागको एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोकर्ण दाहाल। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय पनि सकिएको छ। भोलि बदलिदो नेपालमा देश परदेश सुन्न सक्नुहुन्छ भने अर्को सोमबार स्वास्थ्य सम्बन्धी कुराकानी लिएर आउनेछौ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556493333, 4935555।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जापानिज इन्सेफलाइटिसको जोखिम बढ़दो, सतर्क रहन स्वास्थ्य सेवा विभागको आग्रह। आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाड़ी भेगमा ठूलो पानी पर्ने सम्भावना। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिन महाशाखाको सुझाव। नाडा अटो शोमा गाड़ीका नयाँ प्रविधि र नयाँ ब्राण्डको प्रदर्शनी हुने। सरकारवाला बीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको समेत अवसर। एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरूको प्रयास। भविष्यमा जलवायु प्रभाव तथा खर्च घट्ने अपेक्षा। र भारतका केएस भरतले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। नेपालमा पछिल्लो समय लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफलाइटिस अर्थात जेई रोगको जोखिम बढ़दै गएको छ। संक्रमणका कारण बिरामी हुने र ज्यान गुमाउनेको संख्या बढ़ेपछि स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार देशका 25 जिल्लाका 59 पालिकामा 80 जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्य 86% जेई विरूद्धको खोप नलगाएको पाइएको छ। यसैगरी संक्रमणका कारण अहिलेसम्म 21 जनाले ज्यान गुमाइसकेका छन्। जापानिज इन्सेफलाइटिसका संक्रमित मध्ये सबैभन्दा धेरै झापामा 10 जना, कैलाली र मोरङमा 7-7, सप्तरी र कञ्चनपुरमा 6-6 तथा चितवन, सुनसरी र नवलपरासी पूर्वमा 5-5 जना संक्रमित भेटिएका छन्। रोगको जोखिम मुख्यतः तराई तथा भित्री मधेसका जिल्लामा बढ़ी देखिए पनि इलाम, काभ्रे, काठमाडौँ, सिन्धुली र सुर्खेत लगायत पहाड़ी जिल्लामा समेत संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका अनुसार जापानिज इन्सेफलाइटिस मुख्यत संक्रमित क्यूलेक्स जातको लामखुट्टेको टोकाईबाट सर्छ। उच्च ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा चेतनामा परिवर्तन हुने जस्ता लक्षण देखिएमा घरेलु उपचारमा समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्थामा लैजान परिवार कल्याण महाशाखाले आग्रह गरेको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती केही ठाउँमा सामान्य वर्षा भए पनि अहिले बिहान पख कुनै पनि ठाउँमा पानी परेको छैन। काठमाडौँ उपत्यका सहित धेरैजसो ठाउँमा घाम लागेको छ। महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मधेस र कोशी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। अरू ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना भनेछ। ठूलो वर्षाको सम्भावना भएका पहाड़ी तथा नदी आसपासका क्षेत्रमा पहिरो, गेग्रान, बहाव तथा स्थानीय खोला नालामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ। विशेष गरी यात्रा गर्दा मौसमको अवस्था र सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान महाशाखाले सुझाव दिएको छ। गाड़ीहरूको प्रदर्शनी नाडा अटोसो 2026को 18 संस्करण भोलिदेखि काठमाडौँको भ्रिकुडी मण्डपमा शुरू हुँदैछ। यसपटकको नाडा अटोसोमा अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी सहित नाम चलेका 2 र 4 पाङ्रे नयाँ ब्राण्ड लन्च गर्ने तयारी छ। आयोजक नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अनुसार यस वर्षको स्वर्ण जयन्ती संस्करणमा 200 भन्दा बढ़ी स्टल रहनेछन्। प्रदर्शनीमा यात्रुवाहक गाड़ीका 23, हल्का व्यावसायिक गाड़ीका 17 र 2 पाङ्रे गाड़ीका 13 गरी 53 वटा गाड़ीका ब्राण्ड सहभागी हुँदैछन्। प्रदर्शनीमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ गाड़ी, विद्युतीय गाड़ी, अत्याधुनिक प्रविधि तथा विभिन्न अटोमोबाइल उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछ। यस्तै झण्डै 70 वटा स्टलमा अटो पार्ट्स, टायर, ब्याट्री, लिब्रिकेन्ट्स, एक्सेसरीज तथा ग्यारेज उपकरण लगायत सामग्री प्रदर्शन हुनेछन्। बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ। आयोजकका अनुसार नाटा अटो शोमा नयाँ गाड़ी र प्रविधिको प्रदर्शनीसँगै उपभोक्ता, व्यावसायिक, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अरू सरकारवाला बीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको अवसर समेत उपलब्ध हुनेछ। यस वर्षको प्रदर्शनीमा मेड इन नेपाल र मेड फर नेपाल समेत रहनेछ। नेपालमै उत्पादन तथा एसेम्बल भएका गाड़ी, ईभी, ब्याट्री, हेलमेट तथा अन्य मोटोमोबाइल कम्पोनेन्ट्सको प्रवर्धन गर्ने तयारी गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भञ्जङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत तीन दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाँड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमणले त्यहाँका स्थानीयवासी तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। प्रधानमन्त्री शाहको भ्रमणसँगै मुस्ताङको पर्यटन, धार्मिक क्षेत्र र सड़क पूर्वाधार विकासले थप प्राथमिकता पाउने अपेक्षा गरिएको छ। यसअघि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की पनि मुस्ताङ पुग्नु भएको थियो। उहाँ काठमाडौँबाट पोखरा आउँदै नेपाली सेनाको हेलिकप्टर मार्फत सिधै मुक्तिनाथ क्षेत्र पुग्नु भएको थियो। तर प्रधानमन्त्री शाह भने बर्खायाममा समेत बेनी जोमसम सड़क खण्डको कठिन यात्रा गर्दै आफै गाड़ी चलाएर अस्ति शनिबार जोमसम पुग्नुभयो। प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणले त्यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु प्रसाद लालचन्दले बताउनुभयो। प्रधानमन्त्रीको पहिलो स्वदेश भ्रमण मुस्ताङबाट शुरू हुनु र सड़क मार्गबाट यात्रा गर्नुले जिल्लाको सड़क पूर्वाधारतर्फ समेत सरकारको ध्यान जाने आशा बढ़ेको उहाँको भनाई छ। उहाँले कोरला नाकालाई व्यवस्थित र प्रभावकारी बनाउन सके मुस्ताङको पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिने समेत बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले पुराना राजनैतिक दलसँग 35 वर्षको हिसाब माग्दै नहिड्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ। हिजो काठमाडौँमा भएको नीति संगठन र नेतृत्व कार्यशालालाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो। विगतमा अरू नेता तथा दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भए पनि अब त्यस्तो ठाउँ रासपासँग नरहेको उहाँको भनाइ छ। उहाँले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आउँदो पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बलात्कार तथा यौन हिंसाका पीड़ितको पहिचान खुल्ने तस्विर, भिडियो वा अरू सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभएको छ। मन्त्री तिमिल सिन्हाले सामाजिक सञ्जाल मार्फत पीड़ितको पहिचान र गोपनीयताको सम्मान गर्न तथा अपराधमाथि अर्को अपराध नगर्न संचार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको हो। यौन हिंसाका घटनामा पीड़ितको पहिचान सार्वजनिक गर्नु संवेदनशील र गम्भीर गैर कानूनी विषय भएको उहाँको भनाइ छ। विशेष गरी यौन हिंसाका पीड़ित बाल बालिकाको पहिचान सार्वजनिक गर्नु अझ गम्भीर कसुर हुने भन्दै उहाँले समाचार तथा अरू सामग्री सम्प्रेषण गर्दा पीड़ितको गरिमा, गोपनीयता, सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई ध्यान दिनुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। विमानले बनाउने लामो समय टिक्ने कन्ट्रेल अर्थात विमान आकाशमा उड्दा बन्ने बादल जस्तो धर्काबाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग, उडान मार्गमा सामान्य परिवर्तन गर्ने प्रविधिको ठूलो स्तरमा परीक्षण शुरू भएको छ। बेलायत सरकार, गुगल, एनएटीएस, क्याम्ब्रिज विश्वविद्यालय, इम्पेरियल कलेज लन्डन लगायतका संस्थाको सहकार्यमा अघि बढ़ेको अपरेशन ब्लू स्काइज कार्यक्रमले वास्तविक हवाई यातायातमा यसको प्रभावकारिता र सुरक्षा परीक्षण गरिरहेको छ। एआईले मौसम, तापक्रम, आर्द्रता र उपग्रहका तस्विर विश्लेषण गरी लामो समय टिक्ने कन्ट्रेल बन्न सक्ने क्षेत्र पहिचान गर्नेछ। त्यसपछि यस्ता क्षेत्रमा जाने विमानलाई सुरक्षित सीमाभित्र सामान्य उचाई परिवर्तन गराई कन्ट्रेल बन्ने सम्भावना घटाइने खबरमा उल्लेख छ। यसअघि सीमित उडानमा गरिएको परीक्षणले यस्तो प्रविधिबाट कन्ट्रेलको जोखिम पहिचान गरी विमानको मार्गमा न्यून परिवर्तन गर्न सकिने देखाएको थियो। नयाँ अनुसन्धानले यही प्रविधिलाई ठूलो हवाई मार्गमा लागू गरेर परीक्षण गरेको छ। परीक्षण सफल भए भविष्यमा उडान योजना बनाउँदा इन्धन र सुरक्षासँगै कन्ट्रेलबाट हुने जलवायु प्रभावलाई समेत ध्यानमा राख्न सकिनेछ। वैज्ञानिकहरूका अनुसार यसले उडान क्षेत्रको समग्र जलवायु प्रभाव कम गर्ने, व्यावहारिक र कम खर्चिलो नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छ। अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएल टोली काठमाडौँ गोर्खाजले पहिलो विदेशी खेलाड़ीको रूपमा भारतका विकेट किपर ब्याटर केएस भरतलाई अनुबन्ध गरेको छ। काठमाडौँले तेस्रो संस्करणको एनपीएलका लागि उनलाई अनुबन्ध गरेको हो। भारतीय घरेलु क्रिकेटका अनुभवी खेलाड़ी भरतले आफ्नो देशका लागि 7 टेस्ट खेलेका छन्। उनले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरूबाट इण्डियन प्रिमियर लीग आईपीएल समेत खेलिसकेका छन्। उनले प्रथम श्रेणी क्रिकेटमा 6,000 भन्दा बढ़ी रन बनाएका छन्। भरतले यही वर्षको जून महिनामा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। अनुभवी खेलाड़ी भरतको आगमनले टोली थप बलियो बनेको काठमाडौँ गोर्खाजले जनाएको छ। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि मंगसिर 5 गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जापानिज इन्सेफलाइटिसको जोखिम बढ़दो, सतर्क रहन स्वास्थ्य सेवा विभागको आग्रह। आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाड़ी भेगमा ठूलो पानी पर्ने सम्भावना। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिन महाशाखाको सुझाव। नाडा अटो शोमा गाड़ीका नयाँ प्रविधि र नयाँ ब्राण्डको प्रदर्शनी हुने। सरकारवाला बीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको समेत अवसर। एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरूको प्रयास। भविष्यमा जलवायु प्रभाव तथा खर्च घट्ने अपेक्षा। र भारतका केएस भरतले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
9: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
10: डिश होम, खुशीको कनेक्शन।
11: साली नदीको शिर,
12: मणिचूडको काख,
13: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
12: शान्ति र आनन्दको अनुभूति।
13: भेटभाडबाट टाढा,
12: सहरबाट नजिकै,
13: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
12: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
14: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। दिवंगत आफन्तको सम्झनामा नेवार समुदायले बाजागाजा सहित विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा 1 महिने परिक्रमा गरिरहेका छन्। बौद्ध धर्मावलम्बीहरूले 1 वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा परम्परागत बाजागाजा सहित स्वयम्भूमा पूजा आजा गर्ने परम्परा रहेको छ। सावन शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने गुला पर्व अन्तर्गत काठमाडौँ उपत्यका र आसपासका क्षेत्रबाट आएका भक्तजनले स्वयम्भू महाचैत्यको परिक्रमा गरी विधिपूर्वक पूजा आजा गरेका छन्। काभ्रेको बनेपामा 124 वर्षदेखि लगातार कन्यालाई देवीका रूपमा मान्दै पूजा गरिदिए आएको छ। यस वर्ष पनि भदौ 18 गते र 19 गते कृष्ण जन्माष्टमीका दिन कन्या पूजा हुने भएको छ। 124 वर्षदेखि परम्परा अनुसार बनेपाको पुरानो बजारमा वर्षेपछि सप्तमी र कृष्ण जन्माष्टमीका दिन पूजा गरिदिए आएको छ। रजसोला नभएका 10 वर्ष मुनिका कन्यालाई कन्या पूजा गर्ने गरिएको आयोजक सनातन कन्या पूजा प्रबन्ध समितिले जनाएको छ। ललितपुरको सप्तपुर महाविहार सिंह बहाली गुला महिनामा परम्परादेखि सञ्चालन हुँदै आएको चुली देह लक्ष्य चैत्य बनाउने कार्य भइरहेको छ। नेवा बौद्ध परम्परामा पवित्र गुला महिनामा मन्त्रोच्चारण गर्दै विशेष साँचो प्रयोग गरी माटो तथा सुगन्धित पदार्थबाट ससाना चैत्य बनाउने धार्मिक परम्परालाई लुची देह थयोग्य अर्थात लक्ष्य चैत्य बनाउने भनिन्छ। गएको साउन 28 गतेदेखि हरेक दिन बिहान सञ्चालन भइरहेको लक्ष्य चैत्य बनाउने कार्य भदौ 27 गतेका दिन व्रत बसेर चैत्य निर्माण तथा पूजा गर्ने परम्परा छ। र काभ्रेका झण्डै 10,000 व्यक्ति नियमित रूपमा उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन्। 2079 साल भदौ 17 गतेदेखि शुरू गरिएको अभियान अन्तर्गत जिल्लाका 13 पालिकाका 167 स्वास्थ्य संस्थाबाट उच्च रक्तचापका बिरामीको पहिचान उपचार र निगरानी भइरहेको छ। स्थानीय सरकार र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सहयोगमा 618 स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको छ। साथै काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोलिदेखि भ्रुकुटी मण्डपमा शुरू हुने नाटा अडो शोमा गाड़ीका नयाँ प्रविधि र नयाँ ब्राण्डको प्रदर्शनी हुने, व्यावसायिक अन्तर्क्रियाको समेत अवसर, दिवंगत प्रतिको सम्झनामा स्वयम्भूमा पूजा आज, काभ्रेको बनेपामा 10,000 बालिकाहरू कन्या पूजामा सहभागी हुँदै, र ललितपुरको सप्तपुर महाविहार चिंक बहालीमा लक्ष्य चैत्य निर्माण गरिँदै। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: तपाई उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सड़क र सवारी।

नमस्कार, कार्यक्रम सड़क र सवारीमा तपाईलाई स्वागत छ। प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईको साथमा छु मनोज केसी। कार्यक्रम सड़क र सवारी तपाईले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार अनि शुक्रबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई सिप्रदी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालो

जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: बागमती र कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै राप्रपाको विवादले बागमतीका मुख्यमन्त्री सकसमा।
0: प्रतिनिधि सभा बैठकमा आज उद्योग वाणिज्य मन्त्रीसँग प्रश्नोत्तर कर्णालीमा नेकपा भित्रकै किचलोले 3 मन्त्रीको शपथ रोकियो।
1: जनै पूर्णिमाको लागि बढ़ी मालिका यात्रा शुरू। सरकारी टोली पूजा सामग्री सहित प्रस्थान। सर्वसाधारणको उपस्थिति बढ़दै।
0: इरान विरूद्ध हालसम्मकै ठूलो आर्थिक आक्रमण गर्ने अमेरिकी चेतावनी। आफ्नो देशमा तेलको मूल्य वृद्धि गर्ने इरानको तयारी।
1: र अस्ट्रेलियामा जारी टप आइन T20 क्रिकेटमा नेपालले आज होवर्ड ह्यारिकेन्ससँग खेल्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
3: मिलाउँछ।
2: बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवनभरको।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिँदै हुनुहुन्छ। विश्वासको मतका लागि आज दिउँसो 1 बजे प्रदेश सभाको बैठक बोलाइएको छ। एमाले र सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी नेकपाले आफ्ना सांसदलाई पक्षमा मतदान गर्न व्हीप जारी गरेका छन्। सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाभित्र भने विवाद कायम छ। विश्वासको मतको विपक्षमा मतदान गर्न राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले व्हीप जारी गर्नुभएको छ। तर राप्रपाबाट 3 मन्त्रीसहित सरकारमा सहभागी भएका छन् नेकपा एमाले, नेकपा र राप्रपाको समर्थनमा थापा गत भदौ 4 मुख्यमन्त्री बन्नुभएको थियो। सरकारमा सहभागी राप्रपाका 3 मन्त्रीलाई समेत पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेको छ। राप्रपाले आफ्ना प्रदेशसभा सदस्य उद्धव थापालाई पार्टी सदस्य र प्रदेशसभा सदस्यबाट कार्यवाही गरेर अरू 3 प्रदेशसभा सदस्यलाई पनि कार्यवाहीको प्रक्रिया अघि बढ़ाएपछि मुख्यमन्त्री संकटमा पर्नु भएको छ। मुख्यमन्त्रीसँगै एमालेको 25 र नेपाली कम्युनिष्ट पार्टीको 26 सदस्य मात्रै छ। प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कंग्रेसका 36 सांसद मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न व्हीप जारी गरेका छन्। 110 सदस्यीय बागमती प्रदेश सभामा हाल 104 सदस्य छन्। मुख्यमन्त्रीलाई विश्वासको मत पाउन 53 मत आवश्यक पर्नेछ।
1: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आफ्नो कार्यकालमा तेस्रो पटक विश्वासको मत लिँदै हुनुहुन्छ। आज दिउँसो 2 बजे बस्ने प्रदेशसभाको बैठकमा उहाँले विश्वासको मत लिने तय भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ। एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच भएको 3 बजे सहमति अनुसार गएको सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहण भएको थियो। त्यस अगाडि नेपाली कांग्रेसले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो। कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन भदौ 3 गते नै फिर्ता लिएको पत्र संसद सचिवालयमा दर्ता गरिसकेको छ। गएको साउन 9 गते भएको एमाले र नेकपा बीच सरकार गठन गर्ने सहमति भएको थियो। संविधानको धारा 168(5) अनुसार 2081 वैशाख 27 गते मुख्यमन्त्री नियुक्त भएपछि कार्कीले 2081 वैशाख 31 गते पहिलो पटक विश्वासको मत लिनुभएको थियो। 92 सदस्यीय प्रदेशसभामा एमालेका 40 र कांग्रेसका 29 सदस्य रहेका छन्। यस्तै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीका 17, राप्रपाको सभामुख सहित 5 र जसपाका 1 सांसद छन्।
0: कर्णाली प्रदेशमा मन्त्रीहरूको नियुक्ति सत्तारूढ़ पार्टीभित्रकै किचल

0: ले रोकिएको छ। मुख्यमन्त्री मंगलबहादुर साईले आज आफ्नै पार्टी नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट तीनजना मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको थियो। बिहान 11 बजेका लागि प्रदेश प्रमुखको कार्यालयमा शपथको समेत समय मागिएको थियो, तर मन्त्री छनौटमा कुरा नमिलेपछि अन्तिम समयमा शपथ कार्यक्रमलाई स्थगित गरिएको छ। सत्ता साझेदार दल नेकपा एमाले र नेकपाबीच भएको सहमति अनुसार कर्णाली प्रदेश सरकारमा नेकपाले पाएका तीन मन्त्रालय रिक्त छन्। एमालेबाट एक साता अघि तीन मन्त्री नियुक्त भइसके पनि मुख्यमन्त्री साईले आफ्नै दलको किचलो मिलाउन सक्नु भएको छैन। नेकपाले भौतिक पूर्वाधार तथा शहरी विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएको छ। खास गरी साबिकको एकीकृत समाजवादी पक्षले सम्मानजनक भाग खोजेपछि विवाद उत्पन्न भएको हो। मुख्यमन्त्री साईले 28 दिन बित्दा पनि मन्त्री परिषदलाई पूर्णता दिन सक्नु भएको छैन।
1: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे बस्ने बैठकमा एक मन्त्रीसँग मौखिक प्रश्नोत्तर र विभिन्न विधेयक सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावहरू पेश गर्ने कार्यसूची छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ। यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले राहदेनी पहिलो संशोधन विधेयक 2083, महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण पहिलो संशोधन विधेयक बैठकमा विधेयक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
0: धार्मिक तथा पर्यटकीय धरोहर मानिने बढ़ीमालिकामा पूजा सामग्री सहित बाजुराको सरकारी टोली प्रस्थान गरेको छ। सदरमुकाम मार्तडी स्थित मालिका मन्दिर पूजाआजा गरी सरकारी टोली आज त्यसतर्फ प्रस्थान गरेको हो। सुरक्षाकर्मीको सलामी बाजागाजासहित फूलमालामा सजिएका जमराको टोकरी शिरमा राखेर पञ्चकन्या र महिलाले सरकारी टोलीको विदाई गरेका छन्। बढ़ीमालिका नगरपालिका का प्रमुख अमर बहादुर खड्का, उपप्रमुख नन्दा थापा, जिल्ला प्रहरी प्रमुख शैलेश्वरी बोहरा सहितको एकीकृत रूपमा सरकारी टोली बढ़ीमालिकातर्फ प्रस्थान गरेको प्रमुख जिल्लाधिकारी डोरेन्द्र निरोलाले बताउनुभयो। देशका विभिन्न जिल्ला सहित छिमेकी देश भारतबाट समेत सयौंको संख्यामा तीर्थयात्राका लागि केही दिनदेखि नै बढ़ीमालिका बुढ़ी नन्दा जान थाले पनि औपचारिक यात्रा भने आजबाट शुरू भएको हो। प्रमुख जिल्लाधिकारी निरोलाले प्रहरी प्रमुखको नेतृत्वमा नै टोली गएकाले बढ़ीमालिकामा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ। बुढ़ी नन्दामा भने आइतबार हिजो नै जिल्लाको सरकारी टोली हिँडिसकेको छ। बढ़ी मालिका र बुढ़ी नन्दा दुवै धार्मिक शक्तिपीठमा 3 दिन पहिला नै यात्रा प्रारम्भ गर्नुपर्ने मान्यता छ। जिल्लाको टोली बढ़ी मालिका प्रस्थान गरेको अवसरमा आज नगरपालिकाले सार्वजनिक विदा समेत दिएको छ। जनै पूर्णिमाको अवसरमा त्यहाँ मेला लाग्ने गरेको छ।
1: सुनको मूल्य साताको दोस्रो दिन आज पनि उकालो लागेको छ। आज सुनको मूल्य तोलामा 3200 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार मूल्य बढ़ेसँगै आज सुनको मूल्य प्रति तोला 322,700 रूपियाँ निर्धारण भएको छ। हिज 319,500 रूपियाँमा कारोबार भएको थियो। एकसाथमै सुनको भाव 15,700 रूपियाँले बढ़ेको छ। गत सोमबार सुनको भाव 3,06,800 रूपियाँ रहेको थियो। हिजो तोलामा 4,975 रूपियाँ रहेको चाँदी आज 4,965 रूपियाँमा झरेको छ। गत सोमबार चाँदी 4,770 रूपियाँमा कारोबार भएको थियो।
0: भेरी अस्पताल नेपालगंजमा एचआईभीका नयाँ रोगी फेला परेका छन्। आर्थिक वर्ष 2082/83 अन्त्यमा एचआईभी परीक्षण गर्दा 83 जनामा रोग पुष्टि भएको हो। 7,805 जनाको एचआईभी परीक्षण गरिएको थियो। अस्पतालका एचआईभी फोकल पर्सन डाक्टर संकेत कुमार रिसालले संक्रमितलाई शीघ्र एआरटी सेवा प्रदान गरिएको बताउनुभयो। अस्पतालले एचआईभी संक्रमितको पहिचानसँगै उपचारमा निरन्तरता, संक्रमण रोकथाम तथा आमाबाट शिशुमा संक्रमण सर्ने सम्भावना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सेवा सञ्चालन गरिरहेको जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-7180-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। म्याग्दीको बहुप्रतीक्षित राहु घाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्धक रहेको 40 मेगावाट क्षमताको र राहु घाट जलविद्युत आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको हो। रघु गंगा हाइड्रो पावरका प्रबन्ध संचालक गणेश केसीले राहु घाट जलविद्युत आयोजनामा विद्युत उत्पादनको तयारीमा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार बाँध डिसेन्डर सुरुङ स्विच यार्डको परीक्षण सफल भइसकेको छ। 20 मेगावाट क्षमताको एकवटा युनिटको परीक्षण पनि सकिएको छ। अर्को 20 मेगावाटको युनिटको पनि हिजोदेखि परीक्षण थालिएको छ। एक हप्तादेखि 10 दिनसम्म परीक्षण गर्न समय लाग्ने र त्यसपछि विद्युत उत्पादन शुरू गर्ने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको प्रबन्धक केसीले जानकारी दिनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिकाले इरानमाथि अहिलेसम्मकै ठूलो आक्रमण आर्थिक आक्रमण गर्न लागेको बताउनु भएको छ। आज बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै बेसेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति समाप्त गरिसकेको र अब आर्थिक मोर्चामा ठूलो अभियान शुरू हुने बताउनुभयो। बेसेन्टले राष्ट्रपति ट्रम्पले इरानका करिब 100% सैन्य कारखाना नष्ट गरिदिएको र उसको आणविक कार्यक्रम समाप्त गरिदिएको दावी समेत गर्नुभएको छ। बेसेन्टले लेख्नुभएको छ, अब हामी अन्तिम चरणमा पुगिसकेका छौं। बिहान हुनासाथ आर्थिक मोर्चामा ठूलो अभियान शुरू हुनेछ। कुनै पनि विरोधी विरूद्ध अहिलेसम्मकै ठूलो आर्थिक आक्रमण। इरानले सुरक्षाको टीका नाममा धम्की र दबावका माध्यमबाट शासन सञ्चालन गर्दै आएको बेसेन्टको आरोप छ। यद्यपि अमेरिकी अर्थमन्त्री बेसेन्टले आफ्नो एक्स पोस्टमा अमेरिकाले इरान विरूद्ध अब वास्तवमा यस्तो कदम चाल्न लागेको हो कस्तो कदम चाल्न लागेको हो भन्नेबारे कुनै जानकारी दिनुभएको छैन। यसैबीच अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई सम्हाल्न इरानले इन्धनको मूल्य बढ़ाउने संकेत गरेको छ। अमेरिकाले इरानी बन्दरगाहमा गरेको घेराबन्दी र बढ़दो आर्थिक संकटका बीच 9 करोड़ 30 लाख जनसंख्यालाई भारी अनुदानमा इन्धन उपलब्ध गराउन सरकारलाई धौधौ परिरहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् 2026 इरानको कुल घरास्त उत्पादन 5.4% खुम्चने प्रक्षेपण गरेको छ। इरानमा यसअघि पनि इन्धनको मूल्य वृद्धिका कारण देशव्यापी विरोध प्रदर्शन भएका थिए। त्यसैले आगामी केही साताभित्र अन्तिम निर्णय लिने तयारी गरिरहेको इरानी प्रशासन अहिले निकै सतर्क देखिएको छ।
1: र अब खेल समाचार। अस्ट्रेलियामा जारी टप आइन T20 सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल एले आज होबर्ट हरिकेन्स एकाडेमीसँग खेल्दैछ। नर्थन टेरिटोरीमा जारी प्रतियोगितामा नेपाल ए र होबर्ट बीचको खेल नेपाली समय अनुसार दिउँसो 3:15 शुरू हुनेछ। आफ्ना अघिल्ला दुवै खेलमा पराजित भएको नेपाल ए अंकविहीन रहँदै तालिकाको पुछारमा छ। शुक्रबार भएको पहिलो खेलमा एन्टी स्ट्राइकसँग पराजित भएको नेपाल ए शनिबार बंगलादेशको हाई पर्फर्मेन्स टोलीसँग पराजित भएको थियो। होबर्ट पनि हालसम्म जितविहीन छ। पहिलो खेलमा भिक्टोरियासँग पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेशको टोलीसँग पराजित भएको थियो। जारी सिरिजमा न्यूजील्याण्ड ए लगातार दुई खेलमा जित शीर्ष स्थानमा छ। बंगलादेश हाई पर्फर्मेन्स र भिक्टोरिया सीए ले पनि लगातार दुवै खेलमा जित निकालेका छन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: बागमती र कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै राप्रपाको विवादले बागमतीमा मुख्यमन्त्री संकटमा।
0: प्रतिनिधि सभा बैठकमा आज उद्योग वाणिज्य मन्त्रीसँग प्रश्नोत्तर कर्णालीमा नेकपाभित्रकै किचलोले 3 मन्त्रीको शपथ रोकियो।
1: जनै पूर्णिमाका लागि बढ़ीमालिका यात्रा शुरू। सरकारी टोली पूजा सामग्री सहित प्रस्थान सर्वसाधारणको उपस्थिति बढ़दै।
0: इरान विरूद्ध हालसम्मकै ठूलो आर्थिक आक्रमण गर्ने अमेरिकी चेतावनी। आफ्नो देशमा तेलको मूल्य वृद्धि गर्ने इरानको तयारी।
1: र अस्ट्रेलियामा जारी टप आइन T20 क्रिकेटमा नेपालले आज होबर्ट हरिकेन्ससँग खेल्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो

0: Extreme energy drink.
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: जस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ,

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता। सानीमा रिलायन्स लाइफ इन्सुरेन्स, खुलेर जियौ।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक छ बजे

0: मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
1: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। बलात्कारीलाई कड़ा सजायको माग सम्बन्धी खबरबाट। बलात्कार र हत्या जस्ता जघन्य अपराधमा दोषीलाई कड़ा सजाय दिनुपर्ने आवाज प्रतिनिधि सभामा उठेको छ। सांसदहरूले मृत्युदण्डदेखि अन्य कठोर सजायसम्मका विकल्पबारे बहस गर्नुपर्ने भन्दै कानून समयानुकूल परिमार्जन गर्नु सरकारको ध्यान आकर्षण गराएका छन्। तर अपराधीलाई सजायको मागसँगै पीड़ित र आरोपितको बयान तथा अनुसन्धानका क्रममा खिचिएका भिडियो सार्वजनिक गर्ने प्रवृत्तिमाथि पनि सांसदहरूले प्रश्न उठाएका छन्। तीन वर्षीय गरिमा चौधरीको बलात्कारपछि हत्या तथा सप्तरीमा बालिकाको हत्या भएको घटनालाई लिएर सांसदहरूले गम्भीर चिन्ता व्यक्त गरे। उनीहरूले यस्ता घटनाले राज्यको सुरक्षा व्यवस्था, कानूनी दण्ड प्रणाली र सरकारप्रतिको जनविश्वासमाथि प्रश्न उठाएको बताएका छन्। रासपा सांसद आशिका तामाङले बलात्कारका दोषीलाई कड़ा सजायको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो।
7: हाम्रो देशमा बलात्कारीलाई छुट्टै सजाय दिने कानूनमा के त्यस्तो व्यवस्था छ? उही जेलमा जाने ग्वाम ग्वाम मासु भात खाएर लामखुट्टे जस्तो सुके नाश ज्यान भएको बलात्कारी अर्ना भैँसी जस्तो भएर निस्किनु बाहेक अरू ठूलो उपलब्धि मैले केही देखिन। सभामुख महोदय, जब जब बलात्कारको घटनाहरू यो समाजमा सार्वजनिक हुन्छन् तब तब सडकमा भनिन्छ कडा सजाय दे, कडा सजाय दे, कडा सजाय दे। आज म भन्न गइरहेको छु, कडा सजाय भनेको के हो? सभामुख महोदय, नम्बर एक फाँसीको व्यवस्था, नम्बर दुई फाँसीको व्यवस्था गर्न नसके जेल लाने तर खान गर्न नदिने, नम्बर तीन माथिको दुईवटा व्यवस्था लागू गर्न नसके, बलात्कारीले आफ्नो शरीरको जुन अङ्ग प्रयोग गरेर बलात्कार गरेको हो सो अङ्गको छेदन।
6: यस्तै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले पछिल्ला घटनाहरूले सरकारको प्रभाव र जनतामा रहेको विश्वास घट्दै गएको देखाएको बताउनु भएको छ।
8: बाराको सिमराको बालिकाको घटना, सप्तरीको बालिकाको हत्याको घटना, यसले मर्माहत तुल्याएको छ। यो हाम्रो समाज, हाम्रो देश कता गइरहेछ? यो दुईटा घटनाले मात्र हेर्न मिल्दैन। हाम्रो सरकार बन्नेदेखि चाहे कप्तानगंजको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस्, या विभिन्न किसिमका आन्दोलन होस्, चाहे मिटर ब्याजको होस्, चाहे लघुवित्त पीड़ितको होस्, चाहे डाक्टरको होस, यो दिनका दिन यो भइरहेछ। यसले के देखाउँछ कि हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेछ। अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार, विभिन्न किसिमका आन्दोलनले के गइरहेछ भने नेपाली जनता दुःखमा छ, एंगरमा छ।
6: सांसद सोम शर्माले पछिल्ला घटनाले आफू पुरूष हौ भन्न पनि लाज लाग्ने अवस्था सिर्जना भएको बताउनुभयो।
9: गरिमा चौधरी र अर्की एक अबोध बालिकाको बलात्कार र निर्मम हत्याले हामी सबैको मुटु र छाती भटभती जलाएको छ। साना दुधे बालक उमेरका कलिला नानीहरूमाथि गिद्ध दृष्टि लगाउनेहरूलाई देख्दा लाग्छ हामीले हाम्रा छोरीहरूलाई निकै असुरक्षित संसार दिइरहेका रहेछौ। म एक पुरुष भएको नाताले म आज आफैलाई लाज लागिरहेको छ कि यो समाजमा यस्ता घृणा गर्न पनि लायक नभएका पुरुषहरू रहेछन् भनेर। केही वर्ष जेल मात्रै बसेर त निस्कने हो भन्ने मानसिकताले, मानसिकता अपराधीले मात्रै होइन कसैले सोध्छ भने मात्रै पनि ती सबैको मुटु काम्ने गरी कड़ा कानून बनाउनै पर्छ।
6: बलात्कारका दोषीलाई कड़ा सजाय दिनुपर्ने माग भइरहँदा बाह्र घटनाको अनुसन्धान प्रक्रियामाथि भने अर्को गम्भीर प्रश्न उठेको छ। हत्कड़ी लगाइएका आरोपित किशोरले प्रहरीकै उपस्थितिमा घटनाबारे बयान दिइरहेको भिडियो यतिखेर सार्वजनिक भएपछि अनुसन्धानका क्रममा संकलित बयान, प्रमाण र विवरणको गोपनीयता कसरी कायम गरियो भन्ने प्रश्न उठेको छ। संवेदनशील आपराधिक घटनाको अनुसन्धानका क्रममा पीड़ित, आरोपित र साक्षीका बयान तथा अन्य प्रमाण सुरक्षित र गोप्य राखिनुपर्ने मान्यता छ, तर अनुसन्धानकै क्रममा बयानको भिडियो बाहिरिनुले अनुसन्धान प्रक्रियाको संवेदनशीलता र गोपनीयतामाथि पनि प्रश्न खड़ा गरेको छ। यससँगै गरिमा चौधरीका आमा बुबाको भिडियो गृह मन्त्रालयमा खिचेर सार्वजनिक गरिएको विषय पनि आज प्रतिनिधि सभामा उठेको छ। रासपा महामन्त्री तथा सांसद विपिन कुमार आचार्यले पीड़ित परिवारको दुःखलाई भिडियो सामग्री बनाएर सार्वजनिक गर्ने प्रवृत्तिप्रति आपत्ति जनाउनुभयो।
10: हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेछौ जहाँ चाहिँ मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र कहीँ मेडिकल गर्दै गर्दाखेरि चाहिँ एउटा त्यो अक्युजले बोलेको कुराहरूलाई चाहिँ सार्वजनिक तरिकाले चाहिँ पब्लिकमा राखिन्छ। यस्तो समाज बन्द गरिनुपर्छ।
6: बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्या प्रकरणमा संलग्न आरोपित किशोरको बयान खिचेर सार्वजनिक गरेको अभियोगमा एकजना प्रहरी पक्राउ परेका छन्। अनुसन्धान कक्षमा किशोरले दिएको बयानको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालयले अनुसन्धान अघि बढ़ाएको छ। भिडियो खिच्ने व्यक्तिबाटै दृश्य बाहिरिएको भेटिएपछि ती प्रहरीलाई नियन्त्रणमा लिई फौजदारी कसुरमा कार्यवाही प्रक्रिया अघि बढ़ाइएको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभयो।
11: प्रतिनिधि सभाले विभिन्न चारवटा विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ। आज बसेको बैठकले संवैधानिक निकायका पदाधिकारीको सेवा सुविधा, राहदानी, मानव बेसिक नियन्त्रण तथा खानी र खनिज पदार्थ सम्बन्धी विधेयकहरूलाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो। विभिन्न मन्त्रीहरूले पेश गर्नुभएको ती विधेयकहरू अब समितिमा जानेछन् जहाँ प्राप्त संशोधनहरूमाथि सांसदहरूले विस्तृत छलफल गरी प्रतिवेदन तयार पार्नेछन्। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर मन्त्रीले दिनुभएको थियो। विधेयकहरूलाई समितिमा पठाउने कार्यसूची सकिएसँगै प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्ने गरी स्थगित भएको छ।
6: प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले भदौ 15-24 गतेसम्म बस्ने बैठकको संसदीय क्यालेण्डर स्वीकृत गरेको छ। सार्वजनिक क्यालेण्डरमा विभिन्न विधेयकमाथि छलफल र प्रस्ताव पेश गर्ने कार्यसूची रहे पनि भदौ महिनाभित्र कुनै पनि विधेयक पारित गर्ने कार्यसूची छैन। संसदमा भदौ 10 गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम र नेपाल भारत दीर्घकालीन विद्युत व्यापार सम्बन्धी सम्झौता पेश हुनेछ। भदौ 24 गते संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानून महासन्धि अन्तर्गतको सामुद्रिक जैविक विविधता सम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदन गर्ने कार्यसूची छ।
11: न्याय प्रशासन सुधारका लागि गठित उच्चस्तरीय अध्ययन समितिले आफ्नो वृहत प्रतिवेदन चालू साताभित्र बुझाउने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश टेक प्रसाद ढुंगानाको संयोजकत्वमा गठित समितिले सरकारवालासँगको परामर्शपछि प्रतिवेदनलाई अन्तिम रूप दिइरहेको हो। प्रतिवेदनमा मुद्दा पेशी व्यवस्थापन, विशिष्टीकृत अदालतको संरचना परिमार्जन र कानूनी सुधार सम्बन्धी विषयहरू समावेश गरिएका छन्। प्रधान न्यायाधीशलाई बुझाइने उक्त प्रतिवेदन सर्वोच्च अदालतको पूर्ण बैठकबाट स्वीकृत भएपछि कार्यान्वयन प्रक्रियामा जानेछ।
6: कोशी प्रदेशका मुख्यमन्त्री एकमत कुमार कार्कीले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ। आज भएको मत विभाजनमा 57 सांसदले कार्कीको पक्षमा मतदान गरेका छन् भने विपक्षमा 22 मत परेको छ। बहुमतका लागि 47 मत आवश्यक पर्नेमा 83 सांसद सहभागी रहेको बैठकबाट कार्कीले स्पष्ट बहुमत हासिल गर्नुभएको हो। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका सांसदहरूले मुख्यमन्त्रीको पक्षमा मतदान गरे। नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको थियो।
11: अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा सरकारले विश्वासको मत लिने प्रक्रिया अघि बढ़ाए प्रदेश सभा बैठक बहिष्कार गर्ने नेपाली कंग्रेस बागमती प्रदेश संसदीय दलले चेतावनी दिएको छ। मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिको वैधतालाई लिएर परेको रिटमा उच्च अदालत हेटौडा इजलासले भदौ 10 गतेका लागि अन्तरिम आदेश बारे छलफल तय गरिसकेकाले त्यसअघि विश्वासको मत लिनु संविधान विपरीत हुने कंग्रेसको ठहर छ। नवनियुक्त मुख्यमन्त्री थापाले आज प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची रहेको छ। आज दिउँसो 1 बजे बोलाइएको प्रदेश सभा बैठक साँझ 5 बजेलाई सारिए पनि अझै शुरू हुन सकेको छैन। विवादका कारण प्रदेश सभा प्रभावित हुने देखिएको छ। यता राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्गदेनले संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गरिएको पत्र बागमती प्रदेश सभामा दर्ता गराउन बताउनु भएको छ। राप्रपाले पनि मुद्दाको किनार नलागेसम्म मुख्यमन्त्रीले विश्वासको मत लिन नहुने जनाएको छ। तर मुख्यमन्त्री थापा मगरले भने संविधानको धारा 168 उपधारा 2 अनुसार नै प्रदेश सभाबाट विश्वासको मत लिने तयारी कायमै राख्नु भएको छ।
12: लुम्बिनी प्रदेश सरकारमा नेकपा औपचारिक रूपमा सहभागी भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ मन्त्रीहरू नियुक्त गर्नुका साथै केही साबिकका मन्त्रीको मन्त्रालय समेत फेरबदल गर्नु भएको छ। कार्यविभाजन अनुसार नेकपाका इन्द्रजीत थारूलाई आर्थिक मामिला, दिपेन्द्र कुमार पुनलाई स्वास्थ्य तथा कृष्ण कुष्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ। यस्तै सँगै कृषि मन्त्री रहनुभएका तुलसी प्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन, रामजी प्रसाद घिमिरेलाई सामाजिक विकास र सन्तोष कुमार पाण्डेलाई शहरी विकास, ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
11: प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले निजी क्षेत्रका समस्या र लगानी सुधारका उपायबारे 15 दिनभित्र लिखित सुझाव दिन निजी क्षेत्रका अगुवा संस्थाहरूलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ र नेपाल इण्डिया चेम्बरलाई नीतिगत र कानूनी सुधारका लागि सुझाव पेश गर्न भनेको हो। समितिले झन्झटिला प्रशासनिक प्रक्रिया हटाउन, लगानी र मुनाफा फिर्ता लैजाने व्यवस्था सहज बनाउन तथा एकद्वार प्रणालीलाई प्रभावकारी बनाउन निजी क्षेत्रको धारणा मागेको छ।
12: नेपाल र संयुक्त अरब इमिरेट्स यूएई बीचको श्रम सम्झौता प्रभावकारी रूपमा कार्यान्वयन गर्न संयुक्त कार्य समूहको बैठक छिट्टै बस्ने भएको छ। आज मन्त्रालयमा श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सईद मुबारक जारवान अल सामसी बीच भएको भेटमा उक्त सहमति भएको हो। भेटमा मन्त्री यादवले यूएई जाने नेपाली श्रमिकले झेल्दै आएको प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो प्रक्रियालाई सहज बनाउन राजदूतलाई आग्रह गर्नुभएको छ।
11: उदयपुरको बेलुका नगरपालिका 5 जहडामा अटो र स्कूल बस एक आपसमा ठोकिँदा 3 जनाको मृत्यु भएको छ, 2 जना घाइते भएका छन्। मृत्यु हुनेमा अटोमा सवार बेलुका नगरपालिका 5 करिब 34 वर्षीय मन्दिरा मगर, अटो चालक बेलुका 5 करिब 28 वर्षीय इन्द्र थापा र सुनसरीको बराहा क्षेत्र नगरपालिका 7 18 वर्षीय दिया राई रहेका छन्। दुर्घटनामा अटोमा सवार बेलुका 5 18 वर्षीय रोशन मगर गम्भीर घाइते र मोरङको विराटनगरका 19 वर्षीय अजित गुरूङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। कोशी प्रदेश 05001H0613 नम्बरको अटो र को 1H3516 नम्बरको सफल आदर्श इंग्लिस बोर्डिङ स्कूलको बस ठोकिएका प्रहरीले जनाएको छ।
12: अव्यवस्थित घरटहरा हटाउने क्रममा विस्थापित भएका मध्ये 12 जना सुकुम्बासीको मृत्यु भएको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले जनाएको छ। काठमाडौँ उपत्यकामा 10 र उपत्यका बाहिर 2 जना गरी 12 जनाको ज्यान गएको भन्दै मोर्चाले यस घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको हो। पीड़ितहरूले बल प्रयोग र विस्थापनको सट्टा संवाद मार्फत समस्याको दिगो समाधान खोज्न आग्रह गरेका छन्। थापा थलीबाट किर्तिपुर हुँदै भक्तपुरको बोडे स्थित होल्डिङ सेन्टरमा सारिएका विस्थापितले राज्यले अमानवीय व्यवहार गरेको र आधारभूत मानवाधिकारको समेत ख्याल नगरेको गुनासो गरेका हुन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सरकारी छाप तथा लेटर प्याड कृत्य गरेको आरोप लागेका नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। पक्राउपुर्जी जारी भएपछि फरार रहँदै आएका यादव आज जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा आफै उपस्थित भएका हुन्। पोखरी निर्माणका क्रममा सरकारी कागजात कृत्य गरेको आरोपमा यादव विरूद्ध जाहेरी परेको थियो।
3: आगामी आर्थिक वर्षदेखि मौद्रिक नीति हरेक वर्षको साउन 1 गते सार्वजनिक गर्ने तयारी गरिएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथिको छलफलका क्रममा बजेट जस्तै मौद्रिक नीति घोषणाका लागि पनि साउन 1 गतेको मिति निश्चित गर्ने सहमति जुटेको हो। बैठकमा बैंकका प्रमुख कार्यकारी अधिकृतले राष्ट्र बैंक ऐनको दफा 100 का केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै संशोधनको माग गरेका छन्।
2: प्रस्तावित पर्यटन विधेयक 2081 पर्वतारोहीको सुरक्षा बीमा तथा फेक रेस्क्यू नियन्त्रण सम्बन्धी कड़ा कानूनी व्यवस्था गर्न पर्यटन क्षेत्रका सरकारवालाहरूले सुझाव दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सहभागी व्यवसाय तथा संघ संस्थाका प्रतिनिधिहरूले पदयात्रा र आरोहण क्षेत्रका समस्या सम्बोधन हुने गरी कानून ल्याउन आग्रह गरेका हुन्। सगरमाथा आरोही संघले आरोहीको सुरक्षा र आरोही कोष स्थापनाको माग गरेको छ भने हिमालयन उद्धार संघले नक्कली उद्धार फेक रेस्क्यूको विकृति रोक्न स्पष्ट कानूनी प्रावधान हुनुपर्नेमा जोड़ दिएको छ।
3: मध्य प्रदेश सरकारले नेपाल प्रहरीलाई 12 नयाँ गाड़ी हस्तान्तरण गरेको छ। प्रदेशको गृह संचार तथा कानून मन्त्रालयले खरिद गरेका 12 पिकअप जीप आज एक कार्यक्रमका बीच मन्त्री फकीरा महतोले प्रहरीलाई हस्तान्तरण गर्नुभएको हो।
2: दुग्ध उत्पादक किसानहरूले पाउन बाँकी रहेको सम्पूर्ण रकम तत्काल भुक्तानी गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ। न्यायाधीश द्वयन नकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई किसानको बक्यौता रकम तुरन्त दिलाउन र अब उपरान्त नियमित रूपमा भुक्तानी हुने प्रणाली बसाउन परमादेश जारी गरेको हो। साथै अदालतले दुग्ध व्यवसायको प्रवर्धन र विकासका लागि आवश्यक कदम चाल्न पनि मन्त्रालयलाई भनेको छ। निजी डेयरी उद्योगहरूबाट करिब 6 अर्ब र सरकारी मित्रको दुग्ध विकास संस्थान डीडीसीबाट 90 करोड़ गरी किसानहरूले कुल 7 अर्ब रूपियाँ जति पाउन बाँकी रहेको छ।
3: नेपाल र ब्राजिल बीच दुग्ध उत्पादन बढ़ाउन र सर्पदंशक औषधि अनुसन्धानमा सहकारी हुने भएको छ। नेपालका लागि ब्राजिलका राजदूत क्लाउडियो राजा ग्लाभेन्स लिन्सले आज परराष्ट्र मन्त्री शिशिर खनालसँग भेट गर्दै दुग्ध उत्पादनको क्षेत्रमा काम गर्न ब्राजिलको प्राविधिक टोली नेपाल आइसकेको बताउनु भएको छ। दुई देशबीच दुग्ध उत्पादन सम्बन्धी समझदारी पत्रमा पुनरावलोकन भइसकेको छ। यस्तै काठमाडौँ विश्वविद्यालय र ब्राजिलको बुटान्टन इन्स्टिच्युट बीच सर्पदंश विरूद्धको प्रतिवेश एन्टीभेनम बनाउने अनुसन्धानमा सहकारी भइरहेको भेटका क्रममा बताइएको छ।
2: चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी जोड़ने अरनीको राजमार्गको इको खण्ड 1 महिनापछि आजबाट सञ्चालनमा आएको छ। सड़क डिभिजन कार्यालयले आफ्नै स्रोत साधन प्रयोग गरेर नयाँ ट्र्याक खोलेपछि अड्किएका कन्टेनर र अन्य सवारी साधन मनसारतर्फ जान थालेका छन्। सम्झौता अनुसार चिनिया कम्पनीले मरमतको काम शुरू नगरेपछि सड़क डिभिजनले जोखिमयुक्त क्षेत्रमा आफै काम अघि बढ़ाएको थियो। इको र डाकलाङ खण्डमा बाटो खुले पनि लिपिङ क्षेत्रको सड़क भाँचिएकाले तातोपानी नाका अझै पूर्ण रूपमा भने सञ्चालन हुन सकेको छैन।
3: नेपाल चीन सीमाको कोराला नाका हुँदै भित्रेका र मुस्ताङको जोमसोमबाट नियन्त्रणमा लिएका 8 कन्टेनर मध्ये 6 राजस्व अनुसन्धान विभागले छाड़िदिएको छ। भन्सार जाँच पास र कागजात प्रमाणीकरण भएपछि ती कन्टेनरलाई सम्बन्धित आयातकर्ताको जिम्मा लगाइएको विभागले जनाएको छ। विभागका अनुसार नियन्त्रणमा लिएका अन्य 2 कन्टेनरका कागजात र सामानको अनुसन्धान भइरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। म्याग्दीमा रहेको 40 मेगावाट क्षमताको राहुघाट जल विद्युत आयोजनाको भौतिक निर्माण सकेर विद्युत उत्पादनको परीक्षण शुरू भएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावरका अनुसार बाँध सुरुङ र विद्युत क्रियाका उपकरणको परीक्षण अन्तिम चरणमा पुगेको छ।
2: साताको पहिलो कारोबार दिन आज शेयर बजार परिसूचक नेप्से ओह्रालो लागेको छ। अघिल्लो दिनको तुलनामा 19.13 अंकले घटेर नेप्से परिसूचक 2599 बिन्दुमा कायम भएको छ। कारोबार रकममा पनि गिरावट आई आज 3.23 अर्ब रूपियाँ बराबरको शेयर किनबेच भएको छ। आज कुल 47 कम्पनीको शेयर मूल्य बढ़दा 229 कम्पनीको मूल्य घटेको छ भने दुई कम्पनीको मूल्य स्थिर रह्यो। जलविद्युत र निर्जीवन बीमा समूहमा बढ़ी गिरावट आउँदा अरू सबै समूहगत सूचकहरू पनि घटेका छन्।
1: अब विदेशका खबर। भारतको नयाँ दिल्ली र बिहारमा भएका जेएनजी प्रदर्शनका क्रममा सुरक्षा निकायले प्रदर्शनकारीमाथि अत्यधिक र गैर कानूनी बल प्रयोग गरेको मानवाधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले जनाएको छ। एमनेस्टीले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदन अनुसार प्रदर्शन दबाउन पेलेट गन, अश्रु ग्यास, लाठी र विद्युतीय झड्का दिने उपकरण समेत प्रयोग गरिएको छ।
2: इरानको संसदले होर्मुजल मार्ग भएर आवत जावत गर्ने विदेशी जहाजहरूबाट सेवा शुल्क असुल्ने नयाँ कानून स्वीकृत गरेको छ। संसदको राष्ट्रिय सुरक्षा तथा परराष्ट्र नीति समितिले यस सम्बन्धी विधेयकको धारा 3 अगाडि बढ़ाएको हो। नयाँ नियमअनुसार जलमार्ग प्रयोग गर्ने जहाजहरूले सामुद्रिक सुरक्षा, वातावरण संरक्षण र इन्धन जस्ता सेवा बापत इरानलाई शुल्क बुझाउनुपर्नेछ। यो शुल्क इरानी रियाल वा तोकिएको वैदेशिक मुद्रामा तिर्न सक्ने व्यवस्था गरिएको छ।
1: युक्रेनको 35 स्वतन्त्रता दिवसका अवसरमा युरोपेली संघ र बेलायतले युक्रेनलाई निरन्तर सैन्य सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन्। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेलले युक्रेनका लागि हवाई सुरक्षा तथा क्षेप्यास्त्र प्रणाली खरिद गर्न 6.10 अर्ब युरो बराबरको नयाँ वित्तीय सहायता स्वीकृत भएको घोषणा गरेका हुन्।
2: अब खेलकुद। अस्ट्रेलियामा जारी टफ एन्डी 20 सीरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल ए टोलीले होवर्ट हुरिकेन्स र एकाडेमी सामु 155 रनको लक्ष्य प्रस्तुत गरेको छ। डार्विनमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 154 रन बनाएको हो। नेपालका लागि कुशल फुर्तेले सर्वाधिक 39 रन बनाए भने मयन यादवले 31 र कप्तान अनिल कुमार शाहले 28 रनको योगदान दिए। अहिले होवार्टले जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा उसले 15.2 ओभरको खेल सकिँदा 5 विकेटको क्षतिमा 94 रन बनाएर खेलिरहेको छ। शुरूआती दुवै खेलमा पराजित भएका नेपाल र होवार्ट दुवै टोली आज पहिलो जितको खोजीमा रहेका छन्।
1: र विश्वभरका 21 पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूले पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा कप्तान इमरान खानको उचित स्वास्थ्य उपचारको माग गर्दै प्रधानमन्त्री शाहबाज शरीफलाई पुनः पत्र पठाएका छन्। सर्वोच्च अदालतको आदेश अनुसार निजी चिकित्सक र परिवारको उपस्थितिमा उपचार हुनुपर्नेमा राज्यले तोकेको टोलीले मात्रै जाँच र जेल पठाएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरिरहेका छन्। पत्रमा इमरान खानको दाहिने आँखाको दृष्टिमा समस्या आएको रिपोर्ट सार्वजनिक भएकाले अदालतको निर्देशन बमोजिम नै स्वतन्त्र मेडिकल वार्डबाट पूर्ण स्वास्थ्य परीक्षण गराउन माग गरिएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपल्ट।
2: बलात्कारीलाई कड़ा सजाय दिन सांसदको माग। मृत्युदण्डदेखि कठोर सजायसम्मका विकल्पबारे बहस। पीड़ितको बयान र अनुसन्धानका भिडियो सार्वजनिक गर्नेमाथि पनि प्रश्न।
1: कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त। बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यक्रम प्रभावित। लुम्बिनी प्रदेश सरकारमा नेकपा सहभागी।
2: पर्वतारोहीको फेक रेस्क्यू नियन्त्रण गर्न सरकारवालाको सुझाव। पर्यटन विधेयकमा कड़ा कानूनको माग। दुग्ध उत्पादक किसानको बाँकी बकेता तत्काल भुक्तानी गर्न सर्वोच्च।
1: भारतमा भएको जेएनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एमनेस्टीको दावी। हर्मुज जल मार्गमा सेवा शुल्क लिने इरानको निर्णय। यू र बेलायतद्वारा युक्रेनलाई थप सैन्य सहायताको प्रतिबद्धता।
2: र टफ एन्टी 20 सीरिजमा नेपाल र होवर्ट बीचको खेल जारी। इमरान खानको स्वास्थ्यलाई लिएर क्रिकेट जगत चिन्तित। पाकिस्तानी प्रधानमन्त्रीलाई 21 पूर्व कप्तानको पत्र।
1: अवस्त नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: Radio NRN 99.1.
1: ल यता नआउ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
0: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाई सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना।
0: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक 7 बज्यो।

नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको सोमबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम जीवन रक्षामा हामी विशेषतः शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिवर्तन

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक 7 बज्यो।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको सोमबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम जीवन रक्षामा हामी विशेषतः शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्रबाट भए गरेका काम कार्यवाही, देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम जीवन रक्षा प्रसारण गर्ने गर्छन्। आजको जीवन रक्षामा हामीसँग सम्वादका लागि सिन्धुपाल्चोकको चौतारा साँका चोक गढी नगरपालिकाका उपमेयर सीता थापा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ उपमेयर। पाँच वर्ष मध्ये 4 वर्ष झण्डै बित्यो, अब 1 वर्ष बाँकी रहँदाखेरि हामी यो ढंगबाट यसरी अगाडि बढ्दैछौ भन्ने अलि नयाँ खालको योजना हो कि जसरी 4 वर्ष बित्यो त्यसरी नै फेरि बाँकी 1 वर्ष पनि बित्ने गरी काम कुरो यहाँहरूले गर्दै हुनुहुन्छ?
1: 4 वर्षको समीक्षाको विषयमा त आफ्नै बाटो छँदैछ, तर हरेक वर्ष भनौं अथवा हरेक अन्तिम समयसम्म पनि जिम्मेवारी पूरा गर्ने सवालमा, योजना बनाउने सवालमा र कार्यान्वयन गर्ने सवालमा चाहिँ उस्तै नै हो। भन्न खोजेको मतलब कस्तो भन्दाखेरि यो अन्तिम हो, त्यही भएर अब सकि त हाल्यो भन्ने पनि विषय होइन। यो अन्तिम हो, बाँकी रहेका जम्मै काम अहिले गरिसकौं भन्ने पनि होइन।
0: तर कतिपय जनप्रतिनिधिको कुरा हामीले सुन्दाखेरि चाहिँ 4 वर्ष त गइहाल्यो, अब जाँदा जाँदै 1 वर्ष पनि के विवाद हुनु अथवा के दुश्मनी कमाउनु भन्ने ढंगबाट कतिपयमा त्यस्तो खालको पनि महसुस हुँदो रहेछ। तपाईँलाई चाहिँ कस्तो छ?
1: हाम्रोमा अब विवाद निम्त्याउने या दुश्मनी बढ़ाउने भन्ने त विषय नै आउँदैन। अब आफ्नो जिम्मेवारी पूरा गर्ने भन्ने मात्रै विषय आउँछ, र त्यो 1 वर्ष बाँकी छ या 1 महिना बाँकी छ वा 1 दिन बाँकी हुँदाखेरि पनि अन्तिम समयसम्म आफूले जानेको, बुझेको, सकेको इफोर्ट लाउने कुरा त रहि नै हाल्छ। त्यस कारणले गर्दाखेरि अन्तिम वर्ष हो, हातै छोडेर हिँडिहालौँ पनि होइन, अन्तिम वर्ष हो जम्मै गरिसकौँ भन्ने पनि होइन। जस्तो
0: भनेको सुधारको लागि अब 1 वर्षमा जो 4 वर्षमा हामीले त्यो गल्ती दोहोर्याएका थिएनौ, अब 1 वर्षमा यसबाट चाहिँ बच्नुपर्छ भनेर केही योजना बनाएर काम गर्दै हुन्छ कि कस्तो छ?
1: यस्तो चाहिँ हुन्छ, अब कस्तो भन्दाखेरि यो चुनावी वर्ष पनि हो। अब त्यसो हुँदाखेरि साविकको चाहिँ जनप्रतिनिधि, प्रमुख, उपप्रमुख या वार्ड अध्यक्षहरू सबैजनाको पब्लिकको लेभलबाट र अन्य फरक राजनैतिक पार्टीहरूबाट चाहिँ कमीहरू औल्याउने र खोजी गर्ने काम चाहिँ अलि धेरै हुन्छ जस्तो।
0: विरोधीहरूबाट
1: म त्यसलाई विरोधी पनि भन्न चाहदिन, जो सचेत जनताहरू अथवा सर्वसाधारण अथवा अन्य पार्टीका लिडरहरू, उहाँहरूले चाहिँ उहाँहरूको कमी अलि धेरै पत्ता लाउन पाए, अब उहाँहरूलाई चाहिँ होइन भन्दा फरक मान्छे अथवा आफू चाहिँ त्यो ठाउँमा पुग्ने एउटा अभिलाषा पनि होला, र अलिकति जनतामा अवेरनेस अनि सचेतना बढी पनि वृद्धि पनि भएको हुन सक्छ।
0: तपाईँलाई यस्तो कुरा चाहिँ 4 वर्ष अगाडि नै लागिराखेको थियो कि अरूले कुरा काट्ने अथवा विरोध गर्ने बाटो ठाउँ दिनु हुँदैन भन्ने, र समय बिताउँदै जाँदाखेरि त्यो कुरा चाहिँ थाहा हुँदै गयो?
1: अब म चाहिँ अलिक धेरै आलोचना स्वीकार गर्ने मान्छे हो, किनभने हामीलाई जो चौघेराभित्र हामी हुन्छौँ, जुन परिधिमा, त्यहाँनेरि चाहिँ अलि धेरै प्रशंसै प्रशंसा गर्ने, राम्रै राम्रो भन्ने, होइन यो पनि ठिक छ त्यो पनि ठिक छ भन्ने जस्तोको जमात चाहिँ अलि धेरै हुन सक्छ कि। तर ठ्याक्कै अगाडि आएर आलोचना गर्ने अथवा सामाजिक सञ्जालमा विरोध गर्ने मान्छेहरू चाहिँ एउटा सच्चा चाहिँ आलोचक जस्तो लाग्छ, र त्यो कुरा हिजोको दिनमा पनि थियो, आज पनि छ, त्यसलाई हामीले स्वीकार्नु नै पर्छ। किनभने काम गर्दै जाँदाखेरि राम्रोको लागि गर्ने हो, फेरि राम्रो भन्नेको संख्या पनि त धेरै हुनुहुन्छ नि त, जजमेन्ट या मूल्याङ्कन भने 2 वा 2 भन्दा बढीले मात्रै भन्ने हुँदैन नि त, नगरपालिकाभित्रकोले मात्रै भन्ने पनि हुँदैन होइन, नगरपालिका भन्दा बाहिरको राष्ट्रिय परिस्थितिको विषय अथवा अन्य नगरपालिकाले गरेको अथवा नगरेको कामहरू पनि हामीले गरिरहेका छौँ होइन। त्यसले गर्दाखेरि त्यो हिजो पनि थियो र अहिले पनि रहिरहन्छ, हुन्छ भनेर मानसिक हिसाबमा चाहिँ म चाहिँ तयार छु।
0: जस्तो अब हरेक आर्थिक वर्षको लागि हामीले बजेट बनाउने त्यो अनुसारको कार्यक्रमहरू सबै ल्याउने तर खर्च गर्दै जाँदाखेरि अथवा काम गर्दै जाँदाखेरि आर्थिक वर्षको अन्त्यमा अलि बढी काम गरेको जस्तो देखिने जसमा गुणस्तरको विषयलाई लिएर विभिन्न पाटोहरू पक्षबाट चाहिँ प्रश्नहरू आउने हुने गर्छ। यो चौतारा साँगाचोक गढी यो अरू ठाउँमा सुनिने गुनासो भन्दा केही फरक छ कि अथवा सिक्दै जाँदाखेरि भइराखेको अहिलेको बुझाइ अलि फरक अथवा कार्यक्रम अलि फरक हो?
1: यो तपाईँले भन्नुभएको यो आर्थिक वर्षको अन्तिममा चाहिँ बढी काम हुने भन्ने कुरा चाहिँ यो एउटा विडम्बना नै रहेछ। सबै ठाउँहरूमा त्यो समस्या छ, सबै स्थानीय तहमा मात्र होइन प्रदेश र संघीय सरकारमा पनि त्यो समस्या छ होइन। अब हामीले जति पनि नीति विधि कानून बनाए पनि त्यसलाई अन्तिम अवस्थामै लैजानुपर्ने अथवा पुग्ने कुराले चाहिँ गर्दाखेरि विकासमा, सुशासनमा, पारदर्शितामा अनि कामको चाहिँ गुणस्तर सबै कुरामा चाहिँ त्यसले असर गरिरहेको छ। हामी पनि त्योबाट अछुतो रहन सकेनौं।
0: अनि अहिले चाहिँ सुरुबाट नै काम गर्दै जाउँ भन्ने खालको त्यस्तो केही सरसल्लाह?
1: अहिले चाहिँ नि यस्तो छ, हो अहिले हामीसँग थोरै समय पनि छ, त्यसो हुँदाखेरि कामलाई अलिकति व्यवस्थित र अलिक नयाँ ढंगले लिएर जाउँ भन्ने हिसाबले हामीले त्यो चाहिँ शुरूआत गरेका छौँ। अघि तपाईँले मलाई जोड्न खोज्दै हुनुहुन्थ्यो कि यो हामीले के फरक ढंगले गर्यौं भन्दाखेरि यसपालि हामीले नगरपालिकाले चाहिँ विशेष अधिवेशन आह्वान गर्यो। किन भन्दाखेरि हाम्रो चाहिँ विगतको परम्परा यो जुन राजस्व वृद्धिको सवालमा हिजो चाहिँ हाम्रो यो 72-72 जुन ठेका प्रक्रियाबाट काम अगाडि बढेर हामीलाई राजस्व संकलन हुन्थ्यो, त्यो बेलामा हामीले आई प्रतिवेदनबाट जे आउँछ त्यसको रिपोर्ट त्यसकै आधारमा ठेका लगाउँथ्यौं। यो पटक चाहिँ हाम्रो अफिसको अलिकति सिस्टम चाहिँ हामीले परिवर्तन गर्यौं, जुन हिजो जीविसबाटै हुँदै हुँदै आएको भएर हामीले त्यसरी पनि गर्यौं, कति कुरा हामीलाई थाहा पनि थिएन। र अहिले चाहिँ हामीले जुन क्रसरमा स्टक रहेको माल हुन्छ गिटी ढुङ्गा बाल त्यसलाई चाहिँ यो स्टक प्रमाणित गरिरहँदाखेरि हामीले चाहिँ 7,21,00,000 रुपियाँ चाहिँ हामीले यो राजस्वको सुनिश्चितता स्रोतको खोजी गर्यौं हामीले। त्यसो हुँदाखेरि विशेष आन सभा गरेरै जाउँ भन्ने खालको एउटा हाम्रो समझदारी भयो र यो कानून सम्मत हिसाबले पनि हिजो स्रोत सुनिश्चित नभइसकेको होइन 1,19,00,000,000 बजेटको चाहिँ विनियोजन विधेयकमा हामीले पेश गरेको, त्यस कारणले गर्दाखेरि अब यसलाई चाहिँ खर्च चाहिँ एउटा यसलाई पारदर्शी भन्दा पनि एउटा सिस्टमेटिक हिसाबमा नियमसंगत हिसाबमा जाउँ भनेर पनि हामीले त्यसरी गर्यौं।
0: यो चाहिँ के पालिकाको लागि नगरपालिकाको लागि अलिक खतरा राम्रो हो कि अथवा सुशासनको हिसाबले यसलाई कमजोर भन्ने कि बलियो भन्ने?
1: यसलाई त अब कसरी कमजोर भन्न सकिन्छ र यसलाई त बलियो नै भन्नु पर्यो होइन। खतरा त अब त्यस्तो एकदमै खतरा भनेर भन्ने कुरा त त्यति सान्दर्भिक नहोला, तर के हो भन्दाखेरि हामी जब राजस्व वृद्धि गरेर एउटा चाहिँ होइन स्थानीय सरकारहरू स्वतः हिसाबले आत्मनिर्भर हुन्छन्, जति भन्दा जति धेरै चाहिँ राजस्व वृद्धि गरेर आफ्नो आमदानीको स्रोत बनाउन सक्यो त्यति नै एउटा विकास बाँड्ने अथवा आवश्यकताहरू पूरा गर्ने हो नि त। त्यसो हुँदाखेरि अब यति धेरै रकम एकैपटक होइन एउटा स्ट्राटेजीले एउटा प्लानले बढ्नु हुने त नगरपालिकाको लागि राम्रै कुरा हो नि होइन?
0: अनि यो कार्यक्रम चलाउँदै गर्दाखेरि 5 वर्ष मध्ये 4 वर्ष बित्यो र जस्तो महिलाको होला, बालबालिकाको होला, किसानको लागि होला, यो कार्यक्रम बनाउँदै गर्दाखेरि हरेक वर्ष उस्तै दोहोरिँदै जाँदो रहेछ कि अथवा एक वर्ष एउटा कुनै कार्यक्रम एउटा कुनै शीर्षक भयो भने अर्को पटक त्यसमा काम गरिसकेपछि फेरि काम नगर्न पर्ने रहेछ तपाईँको बुझाइ अनुभव?
1: होइन, यो हामीले देख्दाखेरि चाहिँ कस्तो देख्दो रहेछ भने ए पटक पटक किन चाहिँ यो गरिरहनु पर्यो अथवा सधैँभरि एउटै मोडालिटीको एउटै स्टाइलको किन कार्यक्रम गर्नु पर्यो भन्ने जस्तो लाग्दो रहेछ कि। तर एउटा कार्यक्रम त हामीले नगरभरि गर्दा त एउटा दुईटा तिनवटा पाँचवटा पो वडामा गर्न सक्छौँ त, हामी 14 वडामा जान सक्दैनौ नि होइन। हजुरले महिलाको कुरा गर्नुभयो, अब स्वास्थ्य शिविर गरौं 14 वडामा एउटै आर्थिक वर्षमा सबै चाहिँ महिलाहरूलाई अथवा सबै चाहिँ आङ खस्ने महिलाहरूलाई अथवा सबै ज्येष्ठ नागरिकलाई त्यो त हामी लैजान सक्दैनौ नि त. अनि उस्तै खालको कार्यक्रम देख्दाखेरि ए पहिला नि उस्तै थियो अहिले पनि उस्तै भन्ने जस्तो देखिन्छ. अब अझ यो सचेतनामूलक कामहरू होइन सामाजिक विकासका कामहरू त आज गर्यो अलिकति प्रोग्रेस हुन्छ, एक वर्ष गर्यो अर्को वर्ष गर्यो अलिकति त्यसले चाहिँ त्यसले पिकअप लिन्छ, अनि त्यसले अर्को वर्ष गर्दाखेरि बल्ल एउटा खालको मोडालिटीको कार्यक्रम चाहिँ कम्तीमा पनि तीन वर्ष गर्नुपर्ने हुन्छ कि.
0: भनेको जनताको काम चाहिँ पाँच वर्षभित्र पनि गर्न नसकिने रहेछ,
1: जनताको काम
0: अथवा सबैलाई पुग्ने गरी सबैको चित्त बुझ्ने
1: पुग्ने गरी सक्दैन कसैले, कुनै पनि पालिकाले सक्दैन, स्थानीय सरकारले. तपाईँ हामी उदाहरण दिउन, हाम्रो एउटा राम्रो प्रभाव पनि भएको, आवश्यकताको पहिचान पनि हामीले गर्न सकेको जस्तो लाग्छ. जस्तो मानसिक स्वास्थ्य समस्या भएका अथवा मनोसामाजिक समस्या भएका बिरामीहरूको लागि चाहिँ मनोसामाजिक परामर्शको कार्यक्रम एक वर्ष गरेर सकिन्छ त सकिँदैन नि. तपाईँको चाहिँ आज 10 लाख रुपियाँ हामीले विनियोजन गर्यौं, 10 लाख त निकै ठूलो अमाउन्ट हो. अब त भयो, पर्याप्त हुनुपर्ने नि, तर त्यसको झन् धेरै ठूलो माग भइरहेको हुन्छ कि होइन. एउटा सानो काउन्सिलिङले एउटा मनोसामाजिक परामर्शकर्ता उपस्थित भएको हिसाबले उसको ज्यान बचेको छ. अब देख्दा त त्यहाँ त ठूलो भवन बनाएको जस्तो अथवा कुलो बनाएको जस्तो अथवा अन्य स्ट्रक्चर बनाएको जस्तो त देखिँदैन, तर त्यो कार्यक्रमको सान्दर्भिकता र आवश्यकता कति हो भन्ने कुरा त त्यसलाई न्यूनी हामीले त त्यसलाई निमिट्यान्न त पार्न सक्दैनौ, सकेका छैनौ. हाम्रो काम, हाम्रो आशय र उद्देश्य त त्यसलाई न्यूनीकरण गर्ने हो. भनेपछि अब यस्तो कामलाई एक वर्ष गर्यो अर्को वर्ष नगरे पनि हुन्छ भन्न त हामी सक्दैनौ नि. त्यसो भएको कारणले गर्दाखेरि खास गरी सामाजिक विकासका कामहरू चाहिँ दोहोरिएको जस्तो देखिँदो रहेछ. जस्तो अब हामी वार्षिक समीक्षा, अर्ध वार्षिक समीक्षा गर्छौँ, पोहोर समीक्षा गर्यो यसपालि नगरौँ भन्ने हुन्छ त. जस्तो जेसी अडिटको कुरा आउँछ होइन, ए हामीले पोहोर गरिसकेका थियो यसपालि नगरे पनि त्यस्तो हुँदैन रहेछ कि. त्यस कारणले गर्दाखेरि आवश्यकता अनि त्यसको महत्वको वर्गीकरण गरेर त्यसलाई कति धेरै गर्ने या थोरै गर्ने भन्ने कुरा चाहिँ निर्धारण गर्न सकिन्छ. तर यसपालि गर्यो अर्को पालि नगरौं भन्ने चाहिँ हुँदो रहेछ.
0: अनि चार वर्ष बित्दै गर्दाखेरि चौतारा साँगोचोक गढी नगरपालिकाले गरेका राम्रा कामहरूको संख्या त्यो हिसाब गर्दै जाँदा खोज्दै जाँदाखेरि आठवटा पुग्छ कि अथवा चारवटैमै हो कि अथवा सोह्र पुग्ने हो कि त्यस्तो केही छ?
1: यस्तो तपाईँले भन्न खोज्नु भएको चाहिँ आँखाले सिन गर्नु सकिने कुरा हो अथवा
0: जो चाहिँ नगरपालिकाको कारणले अथवा नगरपालिकाले कार्यक्रम र बजेट खर्च गर्दाखेरि त्यो सम्भव भयो.
1: हामीले गरेको कामहरूमा चाहिँ नि भौतिक संरचनाको कुरा गर्नुहुन्छ भने हामीले कति ठाउँमा सड़क ढलान गर्यौं, कति ठाउँमा सड़क पिच गर्यौं, त्यसको एउटा लेखाजोखा र डाटा होला, त्यसलाई हामी काउन्टिङमा गर्न सक्छौ. अरू सामाजिक विकास र जनजीविकाको कुरा गर्ने हो भने हामीले दिएको कृषिमा एउटा चाहिँ ट्र्याक्टरले पनि एउटा किसानको जीवनमा त परिवर्तन त ल्यायो नि, उसलाई कृषि कर्म गर्न सहजता त भयो नि. आज दूधमा दिएको अनुदान, आलुमा दिएको अनुदान, घोलभेडामा दिएको अनुदान, यसले गर्दाखेरि कम्तीमा किसानहरू कृषि पेसा छोडेर पलायन हुने या अथवा उत्पादनमूलक कामलाई छोडेर चाहिँ खाडी मुलुक अथवा चाहिँ होइन अन्य जीविकोपार्जनको अन्य काममा त लाग्नु परेको छैन नि. त्यो एउटा भयो भन्दाखेरि फेरिस्ता गर्दाखेरि त हामीले धेरै नै संख्या पुर्याउन सक्छौ. तर संख्या पुर्याउनु भन्दा पनि आज हामीले गरेको मातृ शिशु सुरक्षा कार्यक्रमले गर्दाखेरि अथवा चाहिँ हाम्रो चाहिँ स्वास्थ्य शिविरहरूले गर्दाखेरि अथवा लक्षित वर्गबाट बाढिएका कतिपय तरकारी, व्यावसायिक तरकारी खेती र आइरन टनेलकै कारणले गर्दाखेरि कति धेरै दिदीबहिनीहरू आज

0: सँग प्रत्यक्ष प्रभाव राख्ने भनेको चाहिँ सिंचाई होइन. हामीले अब मलाई के लाग्छ भने अब सिंचाइको ट्याङ्कीहरू सिंचाइको पोखरीहरू बनाउनको लागि कमै बाँकी छ क्या. हामीले बरु हामीले चाहिँ 10 लाख रुपियाँ 5 लाख रुपियाँ चाहिँ बाटोमा नहालेर सिंचाइको सिंचाई कुलो अथवा सिंचाइको चाहिँ पोखरी बनाउनलाई हामीले प्राथमिकता दिएका छौँ क्या. एउटै ओडामा तपाईँको 27 वटासम्म पोखरी हामीले यो 4 वर्षको बीचमा बनाएका छौँ. ओडा नम्बर 12 जहाँ चाहिँ नि तपाईँको 5 लाखदेखि 6 लाखको अनुपातमा एकदम मजाको ठिक्कको पोखरी चाहिँ बनाउन सकिँदो रहेछ कि.
1: अनि त्यसो हुँदाखेरि यो स्रोतको दोहोरोपन अथवा कतै अभाव भइराख्ने कतै खन्नी राख्ने त्यस्तो खालको स्थिति त भएन.
0: यस्तो छ, हामी चाहिँ नि खास गरी सिंचाईको कार्यक्रमहरू छनौट गर्दाखेरि र सिंचाईको बजेटहरू राख्दाखेरि चाहिँ त्यो सिंचाई पोखरीले कति रोपनी खेतबारीहरू सिंचित गर्न सकिन्छ, त्यो ठाउँमा चाहिँ खेतीबारी बाँझो छ या उत्पादन गरिरहनु भएको छ, त्यो हेरेर चाहिँ हामी बजेट राख्छौँ कि. त्यो बजेट राखिसकेर त्यो पोखरी बनिसके पछाडि त्यो पोखरीमा पानी टिलटिल भइराख्ने तल खेत बाँझो भएर त काम भएन होइन. तपाईँको जहाँ चाहिँ कर्मशील किसानहरू हुनुहुन्छ त्यो ठाउँलाई हेरेर हामीले त्यसरी चाहिँ पोखरीको बजेटहरू चाहिँ विनियोजन गरेको.
1: भनेको विकास निर्माणमा कम प्राथमिकता हो कि अथवा 4 वर्षमा विकास निर्माण पनि उत्तिकै दरमा गर्नु पर्यो त्यसको लागि बजेट छुट्याउनु पर्यो अथवा प्राथमिकता निर्धारण गर्दा त फेरि विकास निर्माणमै पहिलो नै होला फेरि प्राय हरेक पालिका नगरपालिकाहरूको त्यस्तो
0: देखिँदा. त्यो अटोमेटिकली हुँदो रहेछ क्या विकास निर्माण चाहिँ है भनेको प्राथमिकतामा पर्दो रहेछ. जस्तो सामाजिक विकासको कुरा गर्दाखेरि हामी उदाहरणको लागि 10 छुट्याउँछौ भने तपाईँको भौतिक पूर्वाधार निर्माणको कुरा भयो भने 1 करोड छुटिन्छ क्या. कति गुणा 10 गुणा बढी गयो होइन. त्यसले गर्दाखेरि अब विकास निर्माणको प्राथमिकीकरण गर्दाखेरि हामीले कृषि शिक्षामा पनि हामीले गरेका छौँ. हुन त केलाई आधार मानेर हामीले राम्रो गर्यौं या राम्रो गरेनौं भन्ने त्यो चाहिँ अलिकति गाह्रो नै विषय छ. र हामीले स्वास्थ्यमा कृषिमा होइन पशुमा पनि हामीले ठिकै गरेका छौँ. बजेटको भोल्युम चाहिँ अलिकति कम.
1: सबभन्दा राम्रो गरेको चाहिँ कहाँ हो केमा हो?
0: सबैभन्दा राम्रो गरेको चाहिँ हामीले कृषिमा सिंचाइमा नै हो. र अब तपाईँको सिंचाइको कुरा गर्दाखेरि पहिले पनि तपाईँहरूले चाहिँ यो हाम्रो रिपोर्ट पनि बजाउनु भएको थियो यो जुन रिचार्ज पोखरीको प्र्याक्टिस चाहिँ कस्तो भयो भन्दाखेरि कुनै ग्राउन्ड खेल मैदान छ त्यहाँ अलिकति सम्म नभएर केही डोबिलको जस्तो भयो किनभने ठूलो हुन्छ नि त. र त्यहाँनेरि पानी जम्दाखेरि तपाईँको तल पानीको मुहान हुँदा त्यो पानीको मुहान चाहिँ बढेको यथार्थ त्यो प्र्याक्टिस पनि हामीले हेऱ्यौँ कि. अनि जहाँ सानो सानो डोबिल्काहरू या रिचार्ज पोखरीहरू हामीले बनाएका छौँ त्यहाँ तलतिर चाहिँ हरियो घाँसहरू पलाएको किनभने पानी बगेर गइसक्नुभन्दा जमेर बस्दाखेरि चाहिँ त्यो एकदमै इफेक्टिभ पनि हुँदो रहेछ. अनि जल र जमिनलाई चाहिँ सदुपयोग गरेर यो भोलि चाहिँ पछि पनि सिंचाई गर्न मिल्ने भन्ने हाम्रो ओडा नम्बर 11 को त एउटा कन्सेप्ट नै थियो. त्यो अहिले पनि चलिरहेछ. अब साइलेज मिसिनहरू प्रयोग गरेर पछिसम्म चाहिँ एउटा हरियो घाँस खुवाउने
1: त्यो विषयमा त हामीले ओडा अध्यक्षसँग
0: कुरा गर्नुभएको थियो होइन. त्यसरी चाहिँ हामीले गरेका छौँ. अब स्वास्थ्यमा अलि धेरै राम्रो गर्ने भन्ने थियो अनि यो चाहिँ हामीसँग नगरपालिकाको अस्पताल छैन, जिल्ला अस्पतालसँगै भएको कारणले गर्दाखेरि हामीले सुदृढीकरण गर्ने भनेको चाहिँ स्वास्थ्य संस्थाहरूलाई नै हो. त्यहाँ मार्फतै हामीले अपाङ्गताको शिविर, ज्येष्ठ नागरिक होइन, गाउँघर क्लिनिक, खोप कार्यक्रमहरू चाहिँ नियमित रूपमा सञ्चालन गरिरहेका छौँ.
1: विशेष त विभिन्न नगरपालिका अथवा स्थानीय तहमा हेर्ने हो भने मेयर र उपमेयर, अध्यक्ष र उपाध्यक्षको कामको कर्तव्य अधिकारको विषयलाई लिएर विभिन्न कुराहरू बाहिर आउँछन्। भलै उपमेयरसँग पनि विभिन्न अधिकारहरू जिम्मेवारी छ। अनुगमन समितिको नेतृत्व तपाईँले गर्नुपर्ने, न्यायिक समितिको नेतृत्व उपमेयर अथवा उपाध्यक्षले गर्ने भन्ने छ। यो अनुगमन समिति र न्यायिक समितिको नेतृत्वकर्ताको हिसाबले चाहिँ 4 वर्षको कस्तो भयो?
0: यो अनुगमन समितिको हकमा त मैले सुरुवातदेखि नै पहिले तपाईँहरूसँग कुरा गर्दाखेरि पनि यो प्राविधिक अनुगमन गर्नुहुन्छ हाम्रो कर्मचारी इन्जिनियर साथीहरूले. हामीले गर्ने भनेको पोलिटिकल अनुगमन भन्दा रहेछन् कर्मचारी बीच
1: राजनीतिक
0: किनभने चेक एण्ड ब्यालेन्सको लागि. र हामी प्राविधिक मान्छे होइनौँ, हामी टेक्निकल मान्छे नभएको कारणले गर्दाखेरि उहाँहरूले बनाएको चाहिँ इस्टिमेटमा

0: इस्टिमेट अनुसार काम भयो कि भएन र भोलि कार्य सम्पन्न प्रतिवेदनसम्म बनाइरहँदाखेरि तपाईँले बनाउनु भएको चाहिँ जे बनाउनु भएको थियो जे बनाउनु भन्नुभएको थियो त्यो बनेको छ त भन्दा बनेको छ भनेर चाहिँ भनेपछि र हामीले त्यसलाई चेक पनि गर्न सक्छौँ गरेपछि हामीले गर्ने हो। अब न्यायिक समितिको सवालको कुरा गर्दाखेरि त अब त्यहाँ मान्छेको जीवन पढ्न पाइन्छ मान्छेको द्वन्द अथवा विवाद होइन समग्रमा एउटा चाहिँ समाजको चित्र पढ्न पाइन्छ
1: भनेको अनुगमन समिति प्रभावकारी हुने नहुने विषयमा चाहिँ तपाईँले प्राविधिक रूपमा त्यो जनशक्तिबाट अथवा त्यो समूहबाट कति सहयोग पाउनुभयो भएन भन्ने कुरा
0: छ। अब यो चाहिँ अलिकति बहस पैरवीकै विषय छ बहस पैरवीको मानेमा अलिकति कानूनहरू नै यो प्रमुख उपप्रमुखको कार्यक्षेत्रको बारेमा चाहिँ त्यति धेरै न्यायसङ्गत छ जस्तो
1: भनेको त्यति प्रष्ट कानून नभएको भन्ने
0: प्रष्ट कानून नभएको त भन्न मिल्दैन कानून प्रष्ट नै छ तर के छ भन्नुहोला भन्दाखेरि त्यो कि त जम्मैमा अनुगमन हुनु पर्यो नि सबै कुरामा अनुगमन हुन्छ त आजको मितिमा ल हामीसँग भएका स्थानीय तहहरूमा सबैमा हामी हेर्दाखेरि सबै विषयमा अनुगमन हुन्छ त त्यो अनुगमन भनेको चाहिँ कस्तो भन्दाखेरि त्यो कामको बाँडफाँड गर्ने क्रममा भौतिक पूर्वाधारको मात्रै अनुगमन गर्नुपर्छ। अझ मेरो नगरपालिकामा तपाईँलाई म आज बताइदिउँ ठेक्का प्रक्रियाको कामको अनुगमनै हुँदैन रहेछ
1: त्यो कानूनमै त्यस्तो लेखिएको अथवा
0: व्याख्या त्यसरी गरिएको हेर्नुहोस् है कोटेसनको काममा त अनुगमनै नहुने कोटेसन कहाँबाट जान्छ के प्रयोजनको लागि जान्छ भनेर हेर्ने बुझ्ने अलिकति खोतल्ने हो भने त्यो अर्कै हिसाबले जाँदो रहेछ। तपाईँको ठेक्कामा किन अनुगमन पर्दैन भनेको त्यो चाहिँ अब त्यो परम्परा हिजो मेरो हाम्रो भन्दा अगाडिको कार्यकालमा ठेक्का सबैको गर्नुपर्छ नि अनुगमन परे नगरे कसैको पनि पर्दैन
1: त्यो लेखेको अधिकारको विषयमा लेखेको चाहिँ कतिसम्म छ अथवा सबैलाई अनुगमन गर्ने भन्ने आशय हो कि के कुराको तालमेल नमिलेर यस्तो अन्यल भयो त
0: एक त उपप्रमुखहरूले आफ्नो भूमिकाको बारेमा कामको बोझ धेरै लिएर अब्जस धेरै लिने भन्दा अलिकति ब्याकै बसौँ भन्ने पनि हुने काहीँ कतै त्यस्तो भावनाहरू पनि आउने काहीँ कतै कुनैको गर्नुपर्ने कुनैको नगर्नुपर्ने के हो यो भन्ने पनि आउने। अब अहिले चाहिँ तपाईँको अहिले अन्तिम वर्षमा आएर मैले यो पटकको भुक्तानी प्रक्रियामा ठेक्का प्रक्रियाबाट आएका चाहिँ जुन हाम्रो टेन्डरबाट आउँछन् त्यसको पनि अनुगमन गरेँ कि यो चाहिँ तपाईँको प्रमुख प्रशासकीय अधिकृत नगरको या गाउँको पालिकाको मेयर अध्यक्ष उपमेयर उपाध्यक्षको आपसी अन्डरस्ट्यान्डिङ कस्तो छ त्यही अनुसार हुँदो रहेछ क्या
1: कुरा यदि त्यो समझदारी कुराकानी सम्वाद राम्रो छ भने त्यहाँ अनुगमन प्रभावकारी हुने
0: भयो
1: नत्र भने
0: मैले त मेरो हाम्रो नगरपालिकामा प्रमुखज्यूलाई पनि प्रमुख प्रशासकीय अधिकारीज्यूलाई पनि उहाँहरूलाई पनि हामी संयुक्त अनुगमन गरौं किनभने एउटा सिग्नेचर गर्ने या सबै कुरामा अनुगमन गर्ने एउटा पार्ट हो त्यसलाई म गर्छु तर सबैजना भएर गरौं इट्स ओके इफेक्टिभ हुन्छ होइन अनुगमन चाहिँ उपमेयरको मात्रै हो या तपाईँहरूले किन हेर्न पर्यो भन्ने हिसाबले गयो भने चाहिँ अब त्यहाँ टिमवर्क पनि हुँदैन अनि त्यो प्रभावकारी पनि हुँदैन
1: त्यस्तो खालको मनस्थिति भनेको सबै सकारात्मक अथवा सबैले एकै ढंगबाट सोच्दाखेरि चाहिँ सजिलो हुँदो रहेछ त्यसो भए अनुगमनलाई
0: मैले त्यसरी सोच्छु र मैले आफ्नो काम र यो चार वर्षको बीचमा मैले त्यसरी नै समय पनि कार्यकाल पनि मैले अगाडि बढाउँदै
1: भनेको त्यसो बाँकी एक वर्षमा अनुगमनको पाटोमा थप मैले
0: अनुगमनको पाटोमा हाम्रो चाहिँ आफ्नो तर्फबाट हेर्दाखेरि चाहिँ हाम्रो यो जुन ल्याब टेस्ट गर्ने विषयहरू हामीले त अन्त पठाउने हुन्छ नि त त्यो कुराहरू चाहिँ हाम्रोमा छैन त्यो चाहिँ हामी आफ्नैमा लाग्दाखेरि चाहिँ अझ इफेक्टिभ हुने रहेछ त्यसो हुँदा त्यसको लागि चाहिँ तपाईँको जनशक्ति व्यवस्थापन होइन ल्याब चाहिँ स्थापना गर्ने कुराहरू ती कुराहरू चाहिँ छन्
1: अनुगमन समितिलाई अझ प्रभावकारी बनाउनको लागि जस्तो उपमेयर अथवा उपाध्यक्षले अथवा नगरपालिकाको सिङ्गो टिमले बाहेक नागरिकले जनस्तरबाट कसरी सहयोग गर्न सक्छन् यो अनुगमनलाई प्रभावकारी बनाउनको लागि कि उनीहरूको कुनै भूमिका नै हुँदैन
0: होइन उहाँहरूको भूमिका हुन्छ नि सर्वदलीय सर्वपक्षीय हिजो स्थानीय सरकार नहुँदाखेरि होइन सर्वदलीय हिसाबमा कामको अनुगमन हुन्थ्यो इभन बजेटहरू पनि बाँडफाँड हुन्थ्यो अहिले पनि स्थानीय स्तरमा आम सर्वसाधारणहरूको भूमिका हुन्छ नहुने होइन र अहिले मलाई चाहिँ यो यदि उपप्रमुखले नै यो ऊ गर्ने हुँदाखेरि पूर्वाधार भौतिक पूर्वाधार लगायतको अनुगमन गर्ने कानूनी अधिकार भएको हुँदाखेरि केही खालका पैसा तिरेर अथवा पैसा दिएर या नदिएर पनि केही सल्लाहकारहरू राख्न सकिने नगरपालिकाले नै जस्तो नगरपालिकाले सल्लाहकार राख्छ, कानुनी सल्लाहकार राख्न मिल्ला, प्राविधिक सल्लाहकार, त्यस्तो खालको एउटा टेक्निकल टिम राख्यो भने चाहिँ उहाँहरूले गाइड गर्न सक्नुहुन्छ नि त। उहाँहरू
1: राखिन्छ अब एक वर्षमा,
0: यो बीचमा चाहिँ राखिँदैन सर,
1: हुँदैन
0: यो बीचमा। अब किन भन्दाखेरि यो सल्लाहकार लगायतको कतिपय कुराहरू पनि कार्यविधि अथवा नियम कानूनले मिल्ने नमिल्ने अलिकति विवादका विषयहरू पनि हुँदो रहेछन्। अब अहिले त्यसरी सल्लाहकार राखेर जाने भन्दा पनि भएको साथीहरूसँग सल्लाह लिने काम चाहिँ हुन्छ।
1: न्यायिक समिति कतिको प्रभावकारी भयो तपाईँको?
0: न्यायिक समितिको बारेमा चाहिँ म सन्तुष्ट छु, किनभने जे जति निवेदनका प्रक्रियागत हिसाबमा जे जति उजुरीहरू आउँछन्, निवेदनहरू आउँछन्, तीलाई चाहिँ हामीले एकदमै प्राथमिकतामा राखेर किन भन्दाखेरि जुन काम गरेर बिग्रिएको परिवार हामीले मिलाउन सफल भएका।
1: चार वर्षमा कति परिवार मिलाउनु तपाईँले?
0: नसकेका उदाहरणहरू पनि छन् होइन, तर झगडा भएका विषयहरूलाई होइन, जस्तो एउटा कुरा हाम्रो नगरपालिकामा एउटा स्वास्थ्यको चाहिँ भवन बनाउनु पर्ने थियो कि, त्यो चाहिँ हाम्रो एउटा संस्थाले बनाइदिने थियो, अनि त्यहाँनेरि चाहिँ टोल टोलको बीचमा ठूलो विवाद भयो। त्यो काम पहिल्यै कार्यकालमा पनि अगाडि बढेको थियो, तर हिजो बहुसरकारवाला केस भयो, अनि फिल्डको निरीक्षणदेखि लिएर त्यो हामीले एक महिनासम्म दुईटा टोललाई सँगै राखेर बहुसरकारवाला केस भएकोले हाम्रो मेलमिलापकर्ताहरू बस्नु भएर न्यायिक समिति हामी पनि उपस्थित भएर उहाँहरूलाई कन्भिन्स गरेर उहाँहरू राजी भएर अहिले हामीले हाम्रो वडा नम्बर 3 खालेमा चाहिँ स्वास्थ्य संस्थाको भवन बनाएको छ। दुवैतिर जग्गा दिन राजी, तर आफ्नो ठाउँमा बन्नु पर्यो उहाँहरूको माग, तर उहाँहरूलाई पछि हामीले कन्भिन्स गरेर त्यसरी स्वास्थ्य संस्था बनायौं। अनि त्यसपछि ज्येष्ठ नागरिकको हकमा चाहिँ नि कस्तो एउटा इन्ट्रेस्टिङ भने, उहाँको तीनजना छोरा, अनि तीनजना छोरा चाहिँ अब सबैले बराबरी माया गर्ने बुबा मात्रै हुनुहुन्थ्यो, अनि त्यसपछि एउटा छोरा, सबै छोरालाई अंश लगाएर दिइसक्नु भएको रहेछ, एउटा छोराले चाहिँ आफ्नो पारिवारिक समस्या पर्यो, बिरामी पनि भए, त्यसो हुँदाखेरि यो जग्गा बेचेर चाहिँ अलिकति ऋण निखन्नु पर्यो, ऋण तिर्नु पर्यो भनेर लाग्नु भएछ। अनि बा आउनुभयो, भाएर रुवावासी गर्नुभयो, हेर्नुहोस् है, अनि हामी तपाईँको कुरा सुन्छौँ के हो विषय भनेर भन्दाखेरि, अनि होइन मेरो छोराले मेरो सम्पत्ति चाहिँ मेरै पालामा अर्कोलाई बेच्न लागे, म त्यो त कहाँ दिन्छु, अनि हजुरको हो त यो चाहिँ जग्गा भन्दा, होइन मैले उसलाई दिइसकेँ, अनि त्यसो भयो त अनि पायो नि त, उहाँलाई समस्या भयो यता भयो भन्दाखेरि, होइन म रौन्जेल यो जग्गा उसले बेच्न पाउँदैन भनेर। कारण के रहेछ भन्दाखेरि, जसलाई जग्गा उहाँले बेच्ने तयारी गर्नुभयो उहाँसँग चाहिँ बुवाको अलिकति पुरानो तिक्तता रहेछ।
1: कुराकानीको लागि, समयको लागि धेरै धन्यवाद छ उपमेश यहाँलाई,
0: यो समय यो संवादको लागि हजुरलाई पनि धेरै धेरै धन्यवाद।
1: यो सँगै आजलाई जीवन रक्षा कार्यक्रमको समय सकिन लागेको छ। कार्यक्रम जीवन रक्षाको आजको अंकमा विशेषतः जनप्रतिनिधिहरूको 5 कार्यकाल मध्ये 4 सकिएको छ र बाँकी 1 बनाइएका योजना र विगतको 4 समीक्षाको हिसाबले सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिकाका उपमेयर सीता थापाज्यूसँग कुराकानी गर्यौं। हामी अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका अरू सामग्री लिएर उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि तितालालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। गरिमा र खुशी हत्या प्रकरणमा सरकारमाथि सांसदहरूको प्रश्न, छोरी बचाओ राष्ट्रिय जागरण अभियान चलाउन सरकारसँग माग, अमर्यादित शब्द संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन।
1: गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यान आकर्षण गराउँछु।
0: काठमाण्डुमा एसिया प्रशान्त क्षेत्रका करिब 150 प्रसारण कर्मी भेला, एआईको जिम्मेवार प्रयोगबारे छलफल, पोषण स्वास्थ्यका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण।
2: सुगर स्वीटन बेभरेज चकलेट भन्छ नि, यो विषयमा चाहिँ त्यस्तो खालको छैन। यदि छैन भने कानून बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रोपरली त्यो विषयमा आवाज उठाइरहेछौ।
0: कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पाए तेस्रो पटक विश्वासको मत, फ्री भिसा फ्री टिकटमा अझै पनि असुली, श्रमिकमाथि शोषण रोक्न सरकारलाई दबाव, मलेसियाको प्रणालीबाट 25 म्यान पावर हट्दै।
3: मन्त्रालय गरेको निर्णय हामी मान्न गएका छौँ, सम्पूर्ण व्यवसायीहरू समान तरिकाले व्यवसाय गर्न पाउनुपर्छ भन्ने खालको प्रतिबद्धता भन्ने जनाउनु भएको छ।
0: र अस्ट्रेलियामा जारी टप एन T20 श्रृंखलामा नेपालको पहिलो जीत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: नेपाली समाजमा बलात्कार लगायतका अपराध रोक्न कानूनको कड़ाई मात्र पर्याप्त हुँदैन, सामाजिक चेतना पनि उत्तिकै आवश्यक छ। पीड़ितलाई दोष दिने प्रवृत्ति अन्त्य गरी अपराधीलाई कड़ा सजाय सुनिश्चित गर्नुपर्छ। विद्यालयदेखि नै लैंगिक शिक्षा, सम्मान र नैतिकता, आत्मरक्षाको विषयको अध्ययन र प्रहरी प्रशासनलाई संवेदनशील र उत्तरदायी बनाउनु पनि उत्तिकै आवश्यक छ। परिवार, समाज र राज्य सबैको संयुक्त प्रयासबाट मात्रै यस्ता जघन्य अपराध नियन्त्रण सम्भव छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रयोग गरेका अमर्यादित र असंसदीय शब्दहरू संसदको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ। सभामुख अर्यालले भदौ 1 र भदौ 3 गतेका बैठकमा बोलिएका केही शब्दहरू संसदको गरिमा विपरीत रहेको ठहर गर्दै संसदीय संसद संघीय संसद सचिवालयलाई ती शब्द हटाउन निर्देशन दिनुभएको हो। निर्देशन अनुसार भदौ 1 गतेको बैठकमा रासोपा सांसद इन्दिरा राणा मगरले बोलेका शब्दलाई अमर्यादित तथा अनावश्यक शब्दहरू भन्दै संसदको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको थियो। त्यसै गरी बैठक भदौ 3 गतेको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सम्बोधनका क्रममा प्रयोग गर्नुभएका केही शब्द र वाक्यांशहरू पनि हटाउन निर्देशन दिनुभएको छ। बैठकमा बोल्दा मर्यादित भाषाको प्रयोग गर्नुपर्ने र कसैको मानमर्दन हुने गरी शब्द चयन गर्न नहुने भन्दै सांसदहरूको ध्यानकर्षण समेत गराउनुभयो।
1: मिति 2083 भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। त्यही बोल्ने क्रममा अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
5: यसैबीच आजको बैठकमा गरिमा चौधरीको बलात्कार र हत्याको घटनाबारे सत्तापक्ष र विपक्षी दलका सांसदहरूले सरकारको गम्भीर ध्यानकर्षण गराएका छन्। आजको बैठकमा आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरूले सरकारले पीड़ितलाई न्याय दिनुको सट्टा सस्तो लोकप्रियता देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सांसद विपिन कुमार आचार्यले गृह मन्त्रालयले गरिमाका बुवा आमालाई काठमाण्डु बोलाएर धन्यवाद भन्न लगाएको भिडियो सार्वजनिक गरेको प्रति आपत्ति समेत जनाउनु भएको छ।
6: हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेछौं जहाँ चाहिँ मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र कहीँ मेडिकल गर्दै गर्दाखेरि चाहिँ एउटा त्यो अक्युजले बोलेको कुराहरूलाई चाहिँ सार्वजनिक तरिकाले चाहिँ पब्लिकमा राखिन्छ। यस्तो समाज बन्द गरिनुपर्छ।
5: प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसका सांसद प्रमिला गच्छेदारले अबोध बालिकाको जीवनको मोल केही पैसामा तौल नहुने समेत उहाँले तर्क गर्नुभएको छ।
7: जब घटना घट्छ, सडक तात्छ, अनि सरकार र परिवार बीच दुई बुधे, तीन बुधे, सात बुधे सहमति हुन्छ। गरिमाको हत्यामा पनि यस्तै भएको छ। गरिमाको परिवारसँग सरकारको तीन बुधे सहमति भएको छ। म सरकारलाई सोध्न चाहन्छु, एउटा शालिक ठर्याएर तीन वर्षीय बालिकाको जीवन फिर्ता आउँछ? सम्मान्य सभामुख महोदय, सहमति पत्रले तत्काल आन्दोलन रोक्न त सक्ला, तर राहतले क्षणिक पीड़ा त कम गर्ला, तर यसले दीर्घकालीन न्यायको अनुभूति र राज्यको विश्वास पुनः स्थापित गर्न सक्दैन।
5: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद खुशबु ओलीले बलात्कार जस्तो जघन्य अपराधमा न्याय प्राप्तिको बाटोमा हदम्यात बाधक बन्न नहुने समेत तर्क गर्नुभएको छ। बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले छोरी बचाओ राष्ट्रिय जागरण अभियान शुरू गर्न सरकारसँग उहाँले माग समेत गर्नुभयो।
8: छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ, त्यसकारणले प्रिभेन्सन इज बेटर देन केयर। छोरी बचाउ राष्ट्रिय जागरण अभियान राजनैतिक, शैक्षिक, स्वास्थ्य सबै हिसाबले सबै पक्षबाट सञ्चालन गरौं भन्ने आह्वान गर्न चाहन्छु। सरकार बिनाको राज्य र प्रधानमन्त्री बिनाको सरकारको परिकल्पना एक सेकेण्ड पनि गरिएको हुँदैन। निजी जीवन भए तापनि प्रधानमन्त्री सार्वजनिक पदबाट कहिले पनि मुक्त भएको मानिँदैन। त्यसकारणले म हाम्रो देशका प्रधानमन्त्रीलाई राष्ट्रिय सुरक्षा भीभीआईपी को सुरक्षा प्रोटोकलमा आफ्नो यात्रा गर्न, कार्य सम्पादन गर्न र राज्यका स्रोत र साधनहरूको सदुपयोग गरेर अगाडि बढ्नको लागि आह्वान गर्न चाहन्छु।
5: एसिया प्रशान्त क्षेत्रका प्रसारकहरूको विशेष क्षेत्रीय कार्यशाला काठमाडौँमा आजदेखि शुरू भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालको सह आयोजनामा शुरू भएको कार्यशालाको मुख्य आयोजक एसिया प्यासिफिक इन्स्टिच्यूट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआईबीडी रहेको छ। कार्यशालाको उद्घाटन सत्रमा बोल्दै युनेस्कोका आवासीय प्रतिनिधि याको डु टोइले युनेस्को र एआईबीडीको बीचको 50 वर्ष लामो सहकार्यको चर्चा गर्दै उहाँले सूचनालाई सार्वजनिक सम्पत्ति मान्नुपर्नेमा विशेष जोड़ दिनुभएको छ। एआईबीडीका सीईओ फिलोमेना न्याना प्रकाशमले प्रविधिमा आएको परिवर्तन र डिजिटल रूपान्तरणले विश्वभर इन्टरनेट प्रयोगमा वृद्धि ल्याएको उल्लेख गर्दै उहाँले एआई र डिजिटल रूपान्तरणको युगमा सुरक्षित र समावेशी समाज निर्माणका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने धारणा समेत राख्नुभयो। एआईको प्रयोग र यसका चुनौतीको सामना गर्ने बारेमा पनि यो कार्यशालाले सहयोगी भूमिका खेल्ने उल्लेख गर्दै उहाँले जिम्मेवार रूपमा एआईको कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि दुई दिन छलफल हुने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा अकुर्याबका निर्देशक श्रीमणि ढुङ्गानाले कतिपय प्रसारण संचार माध्यमको युग सकिन लागेको भनी चर्चा गरे पनि अस्वीकार गर्दै प्रविधि बदलिए पनि संचार माध्यमको मुख्य धर्म नफेरिएको बताउनु भएको थियो। कार्यशालाको पहिलो दिन संसदलाई पारदर्शी, खुलापन र जनसहभागिता बढ़ाउन संचार माध्यमको भूमिका, समाचारमा तथ्य जाँच र त्यसका लागि एआईको प्रयोग, बालबालिकाको डिजिटल सुरक्षा र अनलाइन दुरूपयोग रोक्न संचार माध्यमको भूमिका र बाल पोषणमा संचार माध्यमको भूमिका विषयमा सरकारवाला बीच छुट्टा छुट्टै छलफल भएको छ। पत्रकार प्रवीण ढकालले संचार माध्यमले पोषण स्वास्थ्यका लागि सम्झौता गर्न नसकिने धारणा राख्नुभयो।
8: छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ, त्यसकारण
2: नेपालमा यो खालको विज्ञापन राख्न पाउने, एडभर्टिजमेन्ट दिन पाउने नपाउने के हो भन्ने खालको प्रोपर कानून पनि छैन। त्यो हुँदाखेरि आइरहेछ, जसरी अल्कोहल र टोबाको प्रडक्टमा चाहिँ विज्ञापन गर्न नपाइने भन्ने छ। यो ट्रान्सफ्याट, सुगर स्वेटन बेभरेज, चकलेट हुन्छ नि, यो विषयमा चाहिँ त्यस्तो खालको छैन। यदि छैन भने कानून बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रोपरली त्यो विषयमा आवाज उठाइरहेछौँ। अनि त्यसपछि कानून बनाउन टाइम लाग्ने, अरू मिडियाहरूले पनि यो त हाम्रो विज्ञापन पाउनुपर्छ भन्ने खालको लबिङ पनि ठुलो छ। त्यसो हो भने यसमा ट्याक्स रेज गरौँ न त, ट्याक्स रेज गरेर अलिकति महँगो बनाउँदै गयो भने अलिकति खाने कम हुन्छ कि।
5: छलफलमा सहभागी हुँदै डाक्टर नम्रता पाण्डेले पोषणका लागि परम्परागत राम्रा अभ्यासलाई निरन्तरता दिनुपर्ने र खराब अभ्यास छोड्नुपर्ने बताउनुभयो।
9: नेपाल आफैमा पनि हिमाल, पहाड़, तराई, यो विविध तरिकाका खाद्यान्न, फलफूल, तरकारी, जडीबुटीहरू पाइन्छन् यहाँ। त्यसैले यो चीजलाई चाहिँ अब फेरि हामीले ब्याक टु द नेचर, एकदमै हाम्रै पुर्खौली, हाम्रो परम्परागत खाना र हाम्रो जीवनशैली, स्वस्थ जीवनशैली, स्वस्थ विचार, स्वस्थ ज्ञानमा जानुपर्नेछ। यो कुराहरूलाई मिडियाहरूले कभर गरिदिनुहोला भनेर म चाहिँ त्यही अनुरोध गर्न चाहन्छु।
5: पहिलो दिनको कार्यशालाको समापन गर्दै अकोराबका अध्यक्ष अर्जुन गिरीले आज दिनभरमा भएका छलफल सरकारवाला निकायका लागि उपयुक्त भएको समेत उल्लेख गर्नुभयो।
10: यो अवसर नेपालमा भोलि महत्वपूर्ण दिन हो. हामीले चाहिँ यो एआइबिडी ले 50 वर्षमा प्रवेश गर्दैछ. यो एसिया प्रशान्त क्षेत्रमा एउटा मिडिया सेक्टरमा थिङ्क ट्याङ्ककै रूपमा रहेको छ. यसले चाहिँ यो सन् 2012 यस्तै प्रकारको कन्फरेन्स चाहिँ नेपालमा भएको थियो र 14 वर्ष पछाडि यो पटक हामीले चाहिँ नेपालमा यो कार्यक्रम गर्न पायौं. त्यसका लागि एआइबिडी सम्पूर्ण परिवारप्रति पनि हार्दिक आभार व्यक्त गर्दै खास गरी अन्तर्राष्ट्रिय विभिन्न देशहरूबाट पाल्नुभएका अतिथि महानुभावहरू यहाँको सांस्कृतिक भौगोलिक रमणीय वातावरणमा यहाँहरूको यो सन्ध्याकालीन समय बितोस् त्यसका लागि शुभकामना छ.
11: एसिया प्रशान्त क्षेत्रका 30 भन्दा बढ़ी देशका करिब 200 प्रसारणकर्मी तथा संचार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने उक्त अन्तर्राष्ट्रिय कार्यक्रम नेपालमा पहिलो पटक आयोजना गरिएको हो. कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशबाट तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ. उहाँले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा 57 मत पाउनु भएको थियो. त्यस्तै प्रस्तावको विपक्षमा 22 मत पर्यो भने मत दिन्न भने सांसदको संख्या 4 रहेको थियो. मुख्यमन्त्री कार्कीले पाएको उक्त मत 92 प्रतिशत प्रदेशसभाको बहुमत 47 भन्दा बढ़ी हो. मत विभाजनमा 83 जना सांसद सहभागी हुनुभएको थियो. प्रदेशसभामा जसपाकी सांसद निर्मला लिम्बू भने अनुपस्थिति हुनुभएको छ. मलेसियाको वैदेशिक श्रमिक केन्द्र बिन्दु व्यवस्थापन प्रणालीमा सूचीकृत नेपालका 25 म्यान पावर कम्पनीले प्रणालीबाट आफ्नो नाम हटाउने भएका छन्. युवा श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलमा 25 कम्पनीले तत्काल एफडब्ल्यूसीएमएसबाट नाम हटाउने सहमति गरेका हुन्. सीमित कम्पनीलाई मात्रै मलेसियाली रोजगारदातासँग जोड्ने व्यवस्था सिन्डिकेट हुन सक्ने भन्दै वैदेशिक रोजगार व्यवसायले यसका विरूद्धमा विरोध जनाएको वैदेशिक रोजगार विभाग संघका महासचिव हरि डाङ्गीले सीआईएनसँग बताउनुभयो.
12: मन्त्रालयमा श्रीमान सचिवज्यू अनि त्यसै गरी मन्त्रालय मन्त्रीज्यूको चाहिँ सल्लाहकार होइन अनि त्यसै गरी महानिदेशकज्यू लगायत हामी व्यवसायजीहरू नेपाल वैदेशिक व्यवसाय संघको कार्य समिति विभिन्न घरक संस्थाका अध्यक्षज्यूहरू र सल्लाहकारज्यूको रोभरमा जो 25 एडब्ल्यूसीएमएसमा समावेश भएका थिए यी व्यवसायजीहरू उहाँहरूले सम्पूर्ण व्यवसायको माझमा र मन्त्रालयको माझमा हामी मन्त्रालयले गरेको निर्णय र व्यवसाय संघले गरेको मान्छौँ. हामी थाहा नभएर त्यहाँको नाम आयो. यसमा चाहिँ हामीले चाहिँ आत्मलोचना गर्दै संघले गरेको निर्णय र हाम्रो मन्त्रालयले गरेको निर्णय हामी मान्न गएका छौँ. सम्पूर्ण व्यवसायीहरूले समान्तर गरेर व्यवसाय गर्न पाउनुपर्छ भन्ने खालको प्रतिबद्धता उहाँले जनाउनु भएको छ.
11: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकबाट म्यान पावर कम्पनीले तोकिएका भन्दा बढ़ी रकम असुल्ने प्रविधि अझै नरोकिएको भन्दै संसदमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ. साझा खबरमा अब खेल खबर. अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एण्ड टी 20 सीरिजमा नेपालले पहिलो जीत हासिल गरेको छ. आज भएको खेलमा नेपालले रोबर्ट हरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गरेको हो. नेपालले दिएको 155 रनको लक्ष्य पछ्याएको रोबाटा 18.3 ओभरमा 115 रनमा अल आउट भयो. यसअघि नेपालले शुरूआत दुई खेलमा हार बेहोरेको थियो. नेपालले आफ्नो चौथो खेल बुधबार एसीटी कोमेन्ट्ससँग खेल्ने भएको छ.
13: सन्तोष गन्धर्व राप्ती सुनारी अस्पतालमा 24 घण्टा सेवा पाएपछि स्थानीय खुशी.
14: मलाई त थाहा पनि थिएन अहिले डाक्टरहरू आउनु भएको छ भनेर. बिहान आइसकेपछि अनि थाहा भयो. एकदमै एक्टिभ देखेँ. परामर्श सल्लाह सुझाव एकदमै राम्रो दिनुभयो. धेरै खुसी लाग्यो.
13: उपचारका लागि नेपालगंज र कोहलपुर धाउनुपर्ने बाध्यता हट्दै रिपोर्ट. नेपालमा खुला संसदको अभ्यासका लागि संघीय संसदले गरेको र बनाएको थप योजना विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
15: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्. शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि.
16: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ. बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्. दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
17: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
16: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
17: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
18: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
19: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
18: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
19: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
18: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
19: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
18: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र OARC, सामुदायिक रेडियो उदयपुर र CIN।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
13: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बाँकेको राप्ती सुनारी गाउँपालिका चारमा रहेको 1500 राप्ती सुनारी अस्पताल भदौदेखि 24 घण्टा सञ्चालनमा आएपछि बिरामीलाई सजिलो भएको छ। गाउँमै 24 घण्टा सेवा पाउन थालेपछि स्थानीय वासिन्दा उपचारका लागि नेपालगंज र कोहलपुर धाउनुपर्ने बाध्यताबाट हटेको छ।
20: बाँकेको राप्ती सुनारी गाउँपालिका तीनका रामकृष्ण चौधरीकी श्रीमतीको केही समय अघि नेपालगंज स्थित भेरी अस्पतालमा अपरेशन मार्फत सुत्केरी गराइएको थियो। अपरेशनको घाउ पाकेपछि थप उपचारका लागि उहाँलाई राप्ती सुनारी अस्पतालमा रेफर गरिएको छ। गाउँमै रहेको 1500 अस्पतालबाट सेवा पाएपछि खुशी लागेको उहाँको भनाइ छ।
21: टाँगा खोलाएर घर लगाउँला भनेर आएको, अनि खोल्ने बेला पाकेको थियो, त्यही भएर डाक्टरहरूको सल्लाह अनुसार हिँडिराखेको छु। मलाई त थाहा पनि थिएन अहिले डाक्टरहरू आउनु भएको छ भनेर, यहाँ आइसकेपछि अनि थाहा भयो, एकदमै एक्टिभ देखेँ, परामर्श सल्लाह सुझाव एकदमै राम्रो दिनुभयो, धेरै खुसी लाग्यो। अब हाम्रो घर पनि नजिकै, गाउँठाउँ नजिकै, बाहिर जाँदा जाने बेला चाहिँ अलिकति बढी खर्च हुने, नजिक भएपछि एकदमै सहज भयो।
20: राप्ती सुनारीकी बिन्दु थारू देउरानीलाई सुत्केरी गराउन यही अस्पताल आइपुग्नु भयो। उहाँले अस्पतालमै सामान्य प्रस्तुतिबाट छोरालाई जन्म दिनु भएको छ। राप्ती सुनारी गाउँपालिकाले सञ्चालन गरेको यो अस्पतालमा भदौ 1 गतेदेखि 24 घण्टा सेवा दिन MBBS डाक्टर, एनेस्थेटिक, मेडिकल अधिकृत र 2 जना स्टाफ नर्स गरी 5 जना स्वास्थ्य कर्मी परिचालन गरिएको छ। अस्पतालमा एक्सरे, ल्याब र अल्ट्रासाउण्ड सेवा उपलब्ध छन्। अस्पतालकी सिनियर अनामी बबिना नगरकोटी। राप्ती सुनारी गाउँपालिका, लुम्बिनी प्रदेश र संघीय सरकारको करिब 1 करोड़ रूपियाँ लगानीमा अस्पतालमा आवश्यक पूर्वाधार र उपकरण व्यवस्थापनको प्रक्रिया अघि बढ़ाइएको छ। अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका राप्ती सुनारी चारका वडाध्यक्ष मिनराज खड्का,
22: यो साल हामीले पालिका र प्रदेश संघ सरकारको 1 करोड़ लगानीमा अहिले थप सेवा विस्तार गरिराखेका छौँ। सम्भवतः हामीले असोजदेखि CS-का जुन अपरेशन, डेलिभरी अपरेशनहरू, हड्डी फ्र्याक्चर भएका र अन्य जनरल ओपिडीका सेवाहरू सेवा विस्तार गर्ने तयारी छौ।
20: हाल अस्पतालमा तीनवटा ओपिडी सञ्चालनमा छन्। राप्तीसोनारी गाउँपालिकाले अस्पतालमै गाउँभित्र रहेका आधारभूत स्वास्थ्य केन्द्रको समेत स्तर वृद्धि गरी स्थानीय स्तरमै गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराएर उपचारका लागि नेपालगंज र कोहलपुर जानुपर्ने बाध्यता अन्त्य गर्ने गरी काम गरिरहेको गाउँपालिकाका अध्यक्ष तप्त पौडेल बताउनुहुन्छ।
0: नेपालगंज जानुपर्ने बाध्यता कोहलपुर जाने बाध्यताको अन्त गर्दछ। स्वास्थ्य मौलिक अधिकार हो। आधारभूत स्वास्थ्य केन्द्रहरूमा पनि हामीले क्षमता अभिवृद्धि गरेका छौं। हाम्रा हर वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रहरूमा ल्याबको व्यवस्थापन गरेका छौं, बर्थिङ सेन्टरको व्यवस्थापन गरेका छौं, अल्ट्रासाउण्डको व्यवस्थापन गरेका छौं।
20: अस्पतालमा शल्यक्रिया सहितको सेवा विस्तारका लागि राप्तीसोनारी गाउँपालिका, निक साइमन इन्स्टिच्युट र राप्तीसोनारी अस्पताल विकास समिति बीच सम्झौता भएको छ। निसु जोशी, सीआईएन रेडियो कृष्णसार, नेपालगंज।
19: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सर्वसाधारणका लागि नयाँ संसद भवनमा खुला राख्न खोजिएको व्यवस्था।
1: हामी नयाँ भवनमा सरिसके पछाडि हामी संचारकर्मी साथीहरूलाई भित्र नै सिट एभाइलेबल गराउँछौ। हामीले कोही नागरिकहरू पनि हेर्न चाहनुहुन्छ सदन भने हामी त्यसलाई पनि उपलब्ध गराउँछौ।
19: खुला संसदको आवश्यकता र सुधारका लागि गरिएको प्रयास कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
19: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब संसदको खुलापन र यसको प्रभाव। नेपाली संसदको स्थापनाको करिब 30 वर्ष पूरा भएको छ। नयाँ संविधान जारी भएपछि सातै प्रदेश सभा र संघीय संसदको अभ्यास भइरहेको छ। खुला संसदको अवधारणा र यसको व्यावहारिक कार्यान्वयनका लागि भएको प्रयासका बारेमा साथी लील प्रकाश चन्दले नागरिकको सवाल सहित संवाद गर्नुभएको छ।
1: नागरिकसँग संसद, संसदको गतिविधि, संसद भन्नाले समितिको बैठकहरू, समितिका क्रियाकलापहरू, त्यसबाहेक संसदले गर्ने अन्य क्रियाकलापहरू पुग्न जरूरी छ भन्ने मान्यता संघीय संसद सचिवालयले पनि राख्छ।
23: यो पनि हामीले गरेका थियौँ भन्न पाए हुन्थ्यो भन्ने लागेको छ भने त्यतातिर लाग्नु
1: होइन, हामीले धेरै आस्पेक्टहरूमा गइरहेछौँ। हामीले गर्न नसकेको चाहिँ भनौँ बरु, हामीले गर्न नसकेको चाहिँ अहिले सोसियल मिडियामा हामी गइरहेका छैनौँ। खास गरी पछिल्लो समयमा सोसियल मिडियाको क्रेज अलिक बढी छ नेपालमा, धेरै मान्छेहरू यसमा संलग्न पनि भएको देखिन्छ। त्यस सन्दर्भमा हामी सोसियल मिडियामा अलिक कमजोर छौँ। अरूमा त हामी वेबसाइटमा हाम्रो अपटुडेट सूचना प्रवाह छ। अझ यसलाई प्रभावकारी बनाउनका लागि सदस्यहरूको हाजिरी लगायत अन्य कुराहरूलाई वेबसाइटमा लाइभ रूपमै अपडेट गर्ने पनि हाम्रो योजना छ। आगामी दिनमा भएका कुनै त्यस्ता समस्याहरू पनि खास गरी सोसियल मिडियालाई पनि हामी कभरेज गर्ने तरिकाबाट अगाडि बढ्दैछौँ।
23: भविष्यको लागि संघीय संसद सचिवालयले यो पनि ल्याउन खोजिराखेका छौं। यदि यो खालको व्यवस्था गरियो भने खुला संसदको अभ्यास साँच्चै प्रभावकारी र तपाईँहरू स्वयंलाई पनि सन्तोषजनक रहन्छ भन्ने लाग्छ।
1: हामी नयाँ भवनमा सरिसके पछाडि हामी संचारकर्मी साथीहरूलाई भित्र नै सिट एभाइलेबल गराउँछौ। हामीले कोही नागरिकहरू पनि हेर्न चाहनुहुन्छ सदन भने हामी त्यसलाई पनि उपलब्ध गराउँछौ। हामी इभन स्कूलका स्टुडेन्टहरूका लागि पनि हामीले उपलब्ध गराइआएकै हौ। त्यो पनि विगत लामो समयदेखि हामीले उपलब्ध गराएकै छौं र आगामी दिनमा पनि गराउँछौ। हामी अहिलेको सूचना प्रविधिको जुन सुविधा छ त्यो सुविधालाई अझ बढी व्यापक प्रयोग गर्न चाहन्छौ। पारदर्शिता, अर्को सिभिक पार्टिसिपेसन यानि कि नागरिक सहभागिता, अर्को सार्वजनिक जवाफदेहिता पब्लिक एकाउन्टेबिलिटी, यी तीनटा कुरालाई आधार मानेर हामीले चाहिँ आगामी दिनमा खास गरी सूचनाको पहुँचमा आम नागरिकहरूको पहुँच अभिवृद्धि गर्नका लागि चाहिँ हामीले गरिरहेका छौँ। म पार्लियामेन्टको कुरा चाहिँ एउटा छुट्याइरहनु भएको थियो। हामी इभन संसद सचिवालय नै विभिन्न दुर्गम जिल्लाहरूमा गएर विद्यार्थीहरूसँग पनि नमुना संसद कस्तो हुन्छ भनेर हामीले त्यो सम्बन्धी जानकारी पनि प्रवाह गरिरहेका छौँ।
23: पछिल्लो पटक संसदको बाहिरपट्टिको दृश्य हेर्ने हो भने कतै यो एउटा छिटो छरितोको नाममा हतारले मेन स्ट्रिम मिडियाको ध्यान कतै विमुख हुने हो कि भन्ने जस्तो पनि कतिपय ठाउँमा हामी चिन्ताहरू देख्छौँ। त्यो खालको भिडभाड हुँदाखेरि यसलाई व्यवस्थापनको लागि तपाईँहरू के सोच्दै हुनुहुन्छ, केही छ कि छैन,
1: यस्तो
23: अथवा यो ठिक हो भन्ने पनि लागेको हुनसक्छ संघीय संसद सचिवालयलाई?
1: पहिलो कुरा त लोकतान्त्रिक प्रणालीमा सञ्चार माध्यमहरूको विकास जरुरी छ, त्यो विकास भनेको संख्यामा अभिवृद्धि पनि हो। मीडिया खास गरी मास मीडियाको सन्दर्भमा त अहिले पछिल्लो चरणमा पहिला जति हुनुहुन्थ्यो त्यति नै स्थिर भएको जस्तो देखिन्छ भने सोसियल मीडियाप्रति आम नागरिकको बढी चासो र सोसियल मीडियाका कन्टेन्ट क्रिएटरहरूले त्यसलाई संसद र नागरिक बीचको पुलको कामको रूपमा डेलिभरी दिन खोजेको जस्तो मैले कन्फर्म चाहिँ भनेको छैन, जस्तो भनेको छु किनभने त्यो सम्बन्धी हामीले अहिले गाइडलाइन बनाउने क्रममा छौँ, त्यसकारण गरेको जस्तो देखिएको त्यो सम्बन्धी हामी अहिले अध्ययनकै क्रममा छौँ। तर सोसियल मीडिया पनि मीडिया नै हो भनेर पहिचान गर्नुपर्ने अहिलेको अवस्था चाहिँ खास गरी सूचना प्रविधिको कारणले चाहिँ त्यो अवस्था सिर्जना हुन पुगेको तथ्यलाई चाहिँ सचिवालयले केही हदसम्म स्वीकार गर्दछ, पहिलो कुरा। दोस्रो कुरा, मीडियालाई चौथो अङ्गको रूपमा 1787 एडमन्ड ब्रुकले बेलायतको पार्लियामेन्टमा भन्नुभयो।

0: अङ्ग मान्ने अवस्थामा हामी छौ छैनौ भनेर अहिले विश्लेषणकै चरणमा छ. तर संसदको बाहिरपट्टि जुन सोसियल मिडियाहरूको उपस्थिति छ त्यसलाई हामीले अहिले इन्करेज पनि गरेका छैनौ, डिस्करेज पनि गरेका छैनौ. तर त्यसका केही ड्रब्याक्सहरू छन्, त्यसलाई कसरी न्यूनीकरण गरेर त्यसको सदुपयोग गर्न सकिन्छ भन्ने पक्षमा हामी अध्ययनरत छौ. यसको मतलब अहिलेको मास मिडियालाई हामीले प्रतिस्थापन गर्न विस्थापन गर्न खोजेका चाहिँ होइनौ.
1: म अरुणा जोशी, म युनेस्कोबाट गाइडलाइनको बारेमा चाहिँ थोरै जानकारी. कस्तो खालको गाइडलाइन भन्नुभएको, सोसियल मिडिया गाइडलाइन भन्नुभएको कि कस्तो गाइडलाइन चाहिँ भन्नुभएको भने त्यो बारेमा चाहिँ अलिकति भन्नुभयो हुन्थ्यो भने.
0: प्रश्नको लागि धन्यवाद. मैले सिधै प्रश्न यता लिलसल्ला मौकै नदेखिन आफैले बोल्न थाले. कस्तो भन्दाखेरि जस्तो मिडियाहरूको चाहिँ काउन्सिल छ होइन, अब सरकारले पनि कानूनी रूपमा नियमन गरेकै छ, सूचना विभाग छ, विभिन्न छ, सोसियल मिडियाको के छ त? केही पनि छैन. नेपाल सरकारलाई चाहिँ अनुरोध गरिरहेको अवस्था के हो भन्दाखेरि चाहिँ यो सब भन्ने एउटा नियमन गर्ने कानून चाहिन्छ भनेर हो. बाई द वे भएन, कानून अन्त ढिलो हुन्छ. त्यस्तो अवस्थामा हामी कसरी व्यवस्थापन गर्ने? अब जस्तो विभिन्न अब शेरफेरो .com भन्नुहोस् अथवा कुनै युट्युब च्यानलहरू होला जसले राम्रो कभर गरिरहेको छ, ठिक छ, त्यसलाई किन प्रमोट नगर्ने? त्यस्तोलाई आम नागरिकहरू अहिले मल्टिमिडियामा अभ्यस्त छन्, खास गरी भिडियो दृश्य सामग्रीहरूमा अझ बढी अभ्यस्त छन्, उनीहरू हेर्न चाहन्छन्, त्यसमा उहाँहरूको बडी ल्याङ्ग्वेज हेर्न चाहलन्. त्यो पक्ष समेतमा सचिवालय संवेदनशील छ. नेपाल सरकारसँगै छैन अहिले त्यो सम्बन्धी सोसियल मिडियालाई नियमन गर्ने गाइडलाइन. तर सचिवालयले अहिले पत्रकारहरूका लागि नै एउटा संचारकर्मीका लागि नै एउटा नयाँ निर्देशिका जस्तो बनाएको छ. यदि त्यो एप्रुभ भएको छैन त्यसको संयोजक मैले त्यहाँ अहिले हामीले त्यसको पास वितरणदेखि लिएर सिट व्यवस्थापनदेखि लिएर सबै सबै कुरा त्यसैमा आधारित भएर एउटा संसदको मात्रै डेडिकेटेड रूपमा गर्न चाहनेको सोसियल मिडिया छन्, तिनीहरूले चाहिँ डेडिकेटेड रूपमा गर्छन्, उनीहरूको राम्रो प्लेटफर्म छ, उनीहरू रजिस्टर छन्, उनीहरू वैधानिक रूपमा नेपाल सरकारलाई आएको कुराहरूको कर तिर्छन् लगायतका विभिन्न पक्षहरूलाई हेरेर चाहिँ हामी अगाडि बढ्नुपर्छ भनेर विचार गरिएको हो पहिलो कुरा. दोस्रो कुरा, अघि नै मैले भनेको गाइडलाइन चाहिँ दुई खालको गाइडलाइन छन्, एउटा अर्को चाहिँ खुला संसदको बारेमा विभिन्न सूचकाङ्क छन्, ती सूचकाङ्क गाइडलाइन भनेको हो मैले. ती गाइडलाइनहरू भनेको चाहिँ अब एउटा गाइडलाइनको त खास गरी एसियाली संसदहरूको खुलापनको सूचकाङ्कको त यही अगस्तको अन्तिमसम्ममा रिपोर्ट आउँछ, त्यसमा नेपाल कुन स्थानमा पर्छ त्यो हेर्न बाँकी नै छ. जस्तो अर्को पनि छ, खुला बजेट गाइडलाइन के इन्डेक्स पनि छ, एउटा ओपन बजेट इन्डेक्स पनि छ, त्यसमा नेपाल 2017 चाहिँ 52 रेङ्किङमा परेको थियो. यसको मतलब भारत 47 थियो. त्यो गाइडलाइनहरू भनेको हामीले त्यसरी पनि डेभलप गरिरहेका हुन्छौँ, उताका हेरेर पनि गरिरहेका हुन्छौँ.
2: गरिमा र खुशी हत्या प्रकरणमा सरकारमाथि सांसदहरूको प्रश्नै प्रश्न. छोरी बचाओ राष्ट्रिय जागरण अभियान चलाउन सरकारसँग माग गरिएको छ. अमर्यादित शब्द संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन छ. काठमाडौँमा एसिया प्रशान्त क्षेत्रका करिब 150 प्रसारणकर्मीको भेला शुरू भएको छ. एआईको जिम्मेवार प्रयोगबारे छलफल भएको छ. पोषण स्वास्थ्यका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने विज्ञको भनाइ छ. कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ. फ्री भिसा फ्री टिकटमा अझै पनि असुली. श्रमिकमाथि शोषण रोक्न सरकारलाई दबाव दिएका छ. मलेसियाको प्रणालीबाट 25 म्यान पावर हट्दैछन् र अस्ट्रेलियामा जारी टप एण्ड टी20 श्रृंखलामा नेपालले पहिलो जीत हासिल गरेको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. भोलि भदौ 9 बिहान 6 साझा खबरमा फेरि भेटौंला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 8 बज्यो।

0: को टिप्पणीमा खुशबुको नियमापत्ति,
1: देउबार खड्काका छुट्टा छुट्टै पूरक निवेदन सर्वोच्चले भोलि मात्रै दर्ता गर्ने, बागमतीमा मुख्यमन्त्री नियुक्तिको न्यायिक निरूपण नहुँदै विश्वासको मत लिने प्रक्रिया अघि बढाए प्रदेशसभा बैठक बहिष्कार गर्ने कंग्रेसको चेतावनी,
0: स्याङ्जामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु दशजना घाइते, भारतीय कुखुराको तस्करी रोक्नु पर्ने माग गर्दै पोल्ट्री किसानद्वारा माइती घर मण्डलामा प्रदर्शन,
1: अमेरिका इरान युद्ध रोक्न पाकिस्तानको कूटनीतिक प्रयास जारी, युक्रेनलाई सैन्य सहायता गर्ने यू र बेलायतको प्रतिबद्धता,
0: र टप 2020 क्रिकेटमा नेपालको पहिलो जीत, होबार्ट हरिकेन्स 39 रनले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्याली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाह संचार नेटवर्कमा समाचार अब विस्तारमा। संसदमा जथाभावी बोल्ने क्रम बढ़ेको छ। देशको मूल कानून बनाउने थलो संघीय संसदमा प्रमुख दलका सांसदहरूले नै संसदको गरिमा कायम राख्न सकेका छैनन्। संसदमा घण्टौं भाषणबाजी भएको र कानून निर्माणले तीव्रता नपाएको भन्दै आएको नयाँ दल सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद झन आलोचित बनेका छन्। कानून निर्माणमा होइन आरोप प्रत्यारोपमा केन्द्रित रासपाका सांसदहरूका कारण पार्टीमाथि नै गम्भीर प्रश्न उठ्न थालेको छ। रासपाले आफ्ना सांसदलाई मर्यादित बन्न पटक पटक तालिम दिए पनि सांसदहरूको रवैया उस्तै देखिएको छ। पुराना र स्थापित दलका शीर्ष नेताहरू पनि अशोभनीय र अमर्यादित शब्द बोलेर लज्जित भएका छन्। आजको बैठकमा सभामुख डीपी अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल र रासपाका सांसद इन्दिरा राणा मगरले प्रतिनिधि सभामा बोलेका शब्द रेकर्डबाट हटाउन निर्देशन नै दिनु परेको छ। गत भदौ 1 गते र 3 गते सांसद दोयले बोलेका अमर्यादित र अनावश्यक शब्दहरू संसदको रेकर्डबाट हटाउन सभामुख अर्यालले सचिवालयलाई आज निर्देशन दिनुभएको हो।
3: मिति 2083 भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका भालु बेस्या र साइबर सेना भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि पाकिस्तानी मोडल नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।
1: साथै अबदेखि सांसदहरूलाई बोल्ने क्रममा अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न सभामुखले ध्यानाकर्षण समेत गराउनु भएको छ। सभामुखको निर्देशन अघि श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङले केही महिलाहरूले मन मिले चमत्कार रिसुटे बलात्कार भन्दा पुरूषहरू पनि पीड़ित भएको टिप्पणी गरेपछि नजिकै बसेकी राप्रपाकी सचेतक खुशबु ओलीले नियमापत्ति गर्नुभएको थियो।
4: एकदमै मन मिलेका श्रीमान श्रीमतीको बीच पनि श्रीमतीले सम्बन्ध राख्न चाहेनन् भने नो मिन्स नो भन्ने कुरा हामीले बुझ्न आवश्यक छ र यो कुरा पुरूषहरूलाई पनि लागू हुन्छ र यो जबरजस्ती गर्दाखेरि कुनै चमत्कार हुँदैन। सम्बन्ध जति नै समृद्ध सुखी होस् राम्रो होस् तर जब सम्बन्धमा जबरजस्ती आउँछ त्यो गलत हुन्छ, त्यसमा कुनै चमत्कार हुँदैन। यस्ता गम्भीर विषयमा यस्ता किसिमको टिप्पणीलाई सदनबाट सदनको रेकर्डबाट हटाउनको लागि म सभामुख महोदयसँग निवेदन गर्न चाहन्छु।
0: आजको बैठकमा बोलेका अधिकांश सांसदले बारासिमराकी 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याका दोषीलाई कड़ा कार्यवाहीको माग गरेका छन्। गरिमाका आमा बाबुसँग गृह मन्त्रालयले 3 बुँदे सहमति गरिसके पनि सड़कदेखि संसदमा यो विषय सेलाएको छैन। रासपाका सांसद आशिका तामाङले उसै गरी बलात्कार सम्बन्धी अहिलेको कानूनमा आपत्ति जनाउँदै कड़ा सजाय नभएसम्म गरिमा र निर्मलाहरूले न्याय नपाउने बताउनुभयो।
4: हाम्रो देशमा बलात्कारीलाई छुट्टै सजाय दिने कानूनमा के त्यस्तो व्यवस्था छ? उही जेलमा जाने ग्वाम ग्वाम मासु भात खाएर लामखुट्टे जस्तो सुके नासज्यान भएको बलात्कारी अर्ना भैँसी जस्तो भएर निस्किनु बाहेक अरू ठुलो उपलब्धि मैले केही देखिनँ। सभामुख महोदय, जब जब बलात्कारको घटनाहरू यो समाजमा सार्वजनिक हुन्छन् तब तब सडकमा भनिन्छ कडा सजाय दे, कडा सजाय दे, कडा सजाय दे। आज म भन्न गइरहेको छु कडा सजाय भनेको के हो? सभामुख महोदय, नम्बर एक फाँसीको व्यवस्था, नम्बर दुई फाँसीको व्यवस्था गर्न नसके जेल लाने तर खानपिन गर्न नदिने।
0: रासपाका सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई घटनास्थलमै गोली ठोक्ने कानून लागू गर्न माग गर्नुभएको छ। रासपाका महामन्त्री विपिन कुमार आचार्यले गरिमा हत्याका आरोपीको भिडियो र गरिमा चौधरीका आमा बाबुको भिडियो गृह मन्त्रालयमा खिचिएको प्रति आपत्ति जनाउनु भएको छ। हाम्रो समाज अराजकतातर्फ गइरहेको भन्दै वहाँले संवेदनशील घटनाको भिडियो सार्वजनिक गर्ने कार्य बन्द गरिनुपर्ने बताउनुभयो।
5: गरिमा चौधरीको हत्याकाण्डको बारेमा अथवा जे भयो त्यसका बारेमा धेरै बोलिन, तर हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेछौँ जहाँ चाहिँ मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र कहीँ मेडिकल गर्दै गर्दाखेरि चाहिँ एउटा त्यो अक्युजले बोलेको कुराहरूलाई चाहिँ सार्वजनिक तरिकाले चाहिँ पब्लिकमा राखिन्छ। यस्तो समाज बन्द गरिनुपर्छ।
0: बालिकाको बलात्कार र हत्या आरोपमा पक्राउ परेका 16 वर्षीय किशोरले हातमा हतकडी लगाएकै अवस्थामा निर्धक्क अपराध स्वीकारेको भिडियो र अस्ति बेलुका गृह मन्त्रालयमा भएको वार्ताको भिडियो र तस्विर नै सार्वजनिक गरिएको थियो। किशोरको बयान सार्वजनिक गर्ने एक प्रहरी अधिकारी पक्राउ परिसकेका छन्। आचार्यले काठमाडौँको शंखमूलको एक होस्टेलमा भएको युवक हत्यातर्फ पनि सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभयो। रासोपा सांसद अमरेश कुमार सिंहले कप्तानगंज घटनादेखि गरिमा प्रकरणसम्म आइपुग्दा सरकारप्रति जनताको आशा मरेको र अराजकता बढ़ेको देखिएको टिप्पणी गर्नुभएको छ।
6: हाम्रो सरकार बन्नेदेखि चाहे कप्तानगंजको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस् या विभिन्न किसिमका आन्दोलन होस्, चाहे मिटर ब्याजको होस्, चाहे लघु वितरितको होस्, चाहे डाक्टरको होस्, यो दिनका दिन यो भइरहेछ। यसले के देखाउँछ कि हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेछ। अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार, विभिन्न किसिमका आन्दोलनले के गरिरहेछ भने नेपाली जनता दुःखमा छ, एंगरमा छ। जब समाजमा व्यथिति हुन्छ, जब विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ।
1: रासपाका सांसद मनिष झाले पनि जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा सबैमाथि समान व्यवहार गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले डोजर प्रहार गरीब र निमुखाको आवासमा मात्र नभई उच्च घरनामाथि पनि हुनुपर्नेमा जोड़ दिनुभयो। सांसद झाले जनकपुरको 950 बिघा अतिक्रमित जमीन संरक्षण गर्ने सवालमा सरकार सफल र सजग हुनुपर्नेमा जोड़ दिनुभएको हो।
7: जनकपुर नेपालको सम्भवत उपमहानगरपालिकाहरूमध्ये सबैभन्दा धेरै सार्वजनिक जमीन भएको ठाउँ हो। 2062 सालमा भोजराज घिमरेज्यूको नेतृत्वमा निकालिएको प्रतिवेदनमा लगभग 950 बिघा जमीन अपचलन गरिएको, अधिग्रहण गरिएको र दुरूपयोग गरिएको भन्ने रिपोर्ट आएको थियो। त्यही रिपोर्टको आधारमा अहिले हटाउने काम भइरहेको छ। संघीय सरकारको तर्फबाट प्रधानमन्त्रीज्यूको पनि विशेष ध्यान राखेर जुन काम भइराखेको छ त्यसप्रति हामी कृतज्ञ छौं जनकपुरवासीको तर्फबाट। तर फेरि पनि हामी एउटा अनुरोध गर्न चाहन्छौ कि यो लक्ष्य र यो प्रहार केवल गरीबहरूमाथि मात्र नहोस्।
1: सरकारले शनिबारदेखि पोखरीको डिल खाली गराउन शुरू गरेको थियो। गुठी संस्थान जनकपुर धामले गिर नारी कुटी नजिक रहेको गोरधाई पोखरीको अतिक्रमित डिल खाली गराएको छ।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले प्रधानमन्त्री जस्तो सार्वजनिक पदमा रहेका व्यक्तिको निजी जीवन नहुने टिप्पणी समेत गर्नुभयो। आजै मात्रै प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ फर्किसक्नु भएको छ। शुक्रबार स्थलमार्ग हुँदै पोखरा पुग्नुभएका प्रधानमन्त्री शाह शनिबार मुस्ताङ पुग्नु भएको थियो। हिजो मुस्ताङबाट फर्किनुभएका उहाँ पोखरामै बास बस्नु भएको थियो। साम्पाङले प्रधानमन्त्री एक्लै नभई सुरक्षा संयन्त्र सहित जाने भएकाले यसलाई पूर्ण रूपमा निजी भ्रमण भन्न नमिल्ने समेत बताउनुभयो।
8: प्रधानमन्त्री एक्लै जानुभएको होइन, उहाँले चाहिँ नि सरकारी सुरक्षा संयन्त्र उहाँसँग आफै अटोमेटिकली तपाईँको चाहिँ एक्टिभ भएर जाने गर्छ, र उहाँ निजी जानुभएको मन्त्री परिषदलाई चाहिँ सूचना नदी, संसदलाई सूचना नदी जानुभएको, के खानु जानुभएको? हावा थिएन भने काठमाडौँमा हावा छ, मुस्ताङमा स्याउ पनि फल्या छैन होला अहिले, कि के चाख्नुभयो जानुभयो हो त्यो पनि उहाँले भन्नुपर्छ, सदनमा जवाब दिनुपर्छ।
0: श्रम संस्कृति पार्टीकी अर्की सांसद अम्बिका देवी संगौलाले सरकारको चालू आर्थिक वर्षको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले 36 देशलाई चिनेको भनी दावी गर्ने गरिएका अर्थमन्त्री स्वर्णिम मगलेले आफ्नै देशलाई चिन्न नसकेको आरोप लगाउनुभयो।
9: अर्थमन्त्री विश्वकै विज्ञ अर्थशास्त्री 36 देशले चिनेको र मानेको भनेर सत्ता पक्षका मानिने जीवहरूले भन्नुहुन्छ, तर उहाँले 36 देशलाई चिनेर आफ्नै देशलाई चिन्न सक्नु भएन। उहाँले ल्याएको बजेटको असफलता पहिलो महिना सकिँदा नै देखिन थाल्यो, किनभने नेपालको इतिहासमा कहिल्यै पनि अर्थतन्त्रमा यति धेरै समस्या र कमजोरी देखिएको थिएन।
0: बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदा हुँदै पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नदेखिनु सरकारको आर्थिक नीतिप्रति अविश्वास भएको संकेत भएको उहाँको भनाई थियो। सरकार गठन भए यता पूँजी बजारमा 6 खर्ब रूपियाँ डुबेको दावी गर्दै उहाँले पूँजी बजारमा देखिएको समस्या समाधान गर्नुको सट्टा अर्थमन्त्री वागले चिट्ठा खेलाउनमा व्यस्त रहेको टिप्पणी गर्नुभयो।
9: अर्थतन्त्रको समस्या समाधान नगरी देश विकास हुन्छ र? नेपाली युवालाई विदेश जानबाट रोक्न देशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ होइन त? यी विषयमा सरकारको ध्यान जानुपर्छ। संख्या पुगिसकेको छ तर काम चाहिँ पुगेको छैन।
1: नेपाल परिवेशमा कोशी प्रदेशका मुख्यमन्त्रीले लिए तेस्रो पटक विश्वासको मत, लगायतका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
10: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
11: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन घरको।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: साङ्जामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। गल्याङ नगरपालिका 8 करादी स्थित भित्री सड़क खण्डमा बुलेरो जीप दुर्घटना हुँदा दुई यात्रुको घटनास्थलमै मृत्यु भएको हो भने अन्य 10 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आज साँझ गल्याङबाट गल्याङ नगरपालिका 9 साङ्लियातर्फ जाँदै गरेको G1J6534 नम्बरको बुलेरो दुर्घटनामा परेको हो। उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। चालक सहित घाइते 10 यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बोलेरोमा कतिजना सवार थिए भन्ने यकिन हुन बाँकी रहेको छ। मृतक र घाइतेको परिचय खुल्न पनि बाँकी रहेको प्रहरीले जनाएको छ।
3: नेपाली कंग्रेसको विवादमा पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएका छुट्टा छुट्टै पूरक निवेदन सर्वोच्च अदालतले भोलि मात्रै दर्ता गर्ने भएको छ। यसअघि शुक्रबार पनि सर्वोच्च पुगेका देउवाका वारिस प्रक्रिया नमिलेपछि रिट फिर्ता लिएर गएका थिए। आज देउवा र खड्काको तर्फबाट छुट्टा छुट्टै पूरक निवेदन पेश भएको छ। कंग्रेसले घोषणा गरेको 15 महाधिवेशन रोक्न माग गर्दै परेका निवेदन आज दर्ता नभएको र भोलि दर्ता हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। अध्ययनकै क्रममा रहेकाले आज दर्ता हुन नसकेको उहाँको भनाइ छ। विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्य समितिले 15 महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। देउबा र खड्काले महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गरेका छन्। पार्टी आधिकारिकताको विवाद सर्वोच्चमै रहेकाले त्यसको छिनोभानो नभएसम्म महाधिवेशन रोक्नुपर्ने दुवै नेताको माग छ।
4: बागमतीमा मुख्यमन्त्रीको नियुक्ति विरूद्ध परेको रिटको न्यायिक निरूपण नहुँदै विश्वासको मत लिने प्रक्रिया अघि बढ़ाए प्रदेशसभा बैठक बहिष्कार गर्ने चेतावनी कंग्रेसले दिएको छ। न्याय निरूपणको क्रममा रहेको अवस्थामा प्रदेशसभाको विषय अघि बढ़ाएको खण्डमा बहिष्कार गर्ने चेतावनी नेपाली कंग्रेस बागमती प्रदेश संसदीय दलले दिएको हो। यो विषयमा कंग्रेसले उपसभामुख अप्सरा चापागाईलाई पत्र बुझाउने तयारी समेत गरेको छ। मुख्यमन्त्री थापा मगरको नियुक्ति विरूद्ध उच्च अदालत पाटन हेटौडा इजलासमा दायर दुई छुट्टा छुट्टै रिटमा आज प्रारम्भिक सुनवाई गर्दै अदालतले विपक्षीहरूका नाममा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले मुख्यमन्त्री नियुक्तिको निर्णय बदर हुनुपर्ने वा नपर्ने आधार कारण र प्रमाणसहित 15 दिनभित्र लिखित जवाब पेश गर्न विपक्षीलाई आदेश गरेको हो। अदालतले रिट निवेदकले माग गरे बमोजिम तत्काल अन्तरिम आदेश भने जारी गरेको छैन। अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षलाई छलफलका लागि आगामी भदौ 10 गते उपस्थित हुन समेत आदेश दिइएको छ। बागमतीमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिएको थियो। अदालतको आदेशपछि प्रदेशसभा बैठक पनि सारिएको छ।
3: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भने तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 57 मत पर्यो। उहाँलाई नेकपा एमालेका 40 र नेपाली कम्युनिष्ट पार्टी नेकपाका 17 सांसदले मत दिए। विपक्षमा 22 मत खस्यो। जसपाकी निर्मला लिम्बू अनुपस्थित रहिन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका 4 सांसद मतदान प्रक्रियामै सहभागी भएनन्, तटस्थ बसे। कंग्रेसले सरकारलाई दिएको समर्थन गत भदौ 3 गते फिर्ता लिएपछि एमालेका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनुभएको हो।
4: लुम्बिनी प्रदेशको मन्त्री परिषद भने पुनर्गठन गरिएको छ। लुम्बिनी प्रदेश सरकारमा 3 मन्त्री थप गरिएको हो। आज प्रदेश प्रमुख कृष्ण बहादुर घरतीमगरले 3 मन्त्री नियुक्त गर्नुभएको हो, जसमा देवेन्द्र कुमार पुनलाई स्वास्थ्य, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना र कृष्णा कुष्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाको सत्ता साझेदारी गर्ने सहमति भएपछि लुम्बिनीमा पनि मन्त्री परिषद पुनर्गठन गरिएको हो। नवनियुक्त मन्त्रीको शपथ भने भोलि हुनेछ।
3: प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले पूर्वाधार विकास सार्वजनिक निजी साझेदारी पीपीपीमा देखिएका समस्या समाधान गर्नका लागि सुझाव दिन निजी क्षेत्रलाई आग्रह गरेको छ। आज बसेको बैठकले 15 दिनभित्र समितिमा निजी क्षेत्रका विभिन्न संस्थासँग एकीकृत सुझाव माग गर्ने निर्णय भएको समिति सभापति आशिष गजुरेलले जानकारी दिनुभयो।
5: निजी क्षेत्रले विद्यमान ऐन कानून तथा प्रक्रियाका कारण भोग्नु परेका समस्या र सरकारबाट अपेक्षित सहजीकरणका क्षेत्रहरू विशेषत वान विन्डो पोलिसी ब्युरोक्रेसीका झन्झट प्रक्रियाहरू न्यूनीकरण गर्ने सम्बन्धमा लगानी भित्र्याउने लगानी तथा मुनाफा फिर्ता लैजाने र पुनर्लगानी गर्न सहज वातावरण बनाउने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ नेपाल चेम्बर अफ कमर्स नेपाल उद्योग परिसंघ र नेपाल इण्डिया चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजबाट 15 दिनभित्र लिखित धारणा तथा सुझाव माग गर्ने
3: साथै लगानी बोर्डबाट पीपीपी अन्तर्गत सज्जीकरण तथा स्वीकृत भएका जल विद्युत र फोहोर मैला व्यवस्थापन सम्बन्धी आयोजना र परियोजनाको वर्तमान अवस्था आयोजना कार्यान्वयनमा देखिएका समस्या सम्बन्धी विवरण पनि 15 दिनभित्र समिति समक्ष पेश गर्न भनिएको छ। यसैगरी लगानी बोर्ड सम्बन्धी ऐन तथा कानूनी व्यवस्थामा गर्नुपर्ने सुधार र बोर्डको भावी भूमिका बारे पनि बोर्डसँग स्पष्ट सुझाव मागिएको छ। बोर्डले लगानी सहजीकरण समन्वय र अनुमति पत्र प्रदान गर्ने कुन भूमिकालाई प्राथमिकता दिने भन्ने विषयमा 15 दिनभित्र सुझाव पेश गर्नुपर्नेछ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। अविरल वर्षा र पहिरोका कारण करिब एक महिनादेखि अवरूद्ध रहेको अरणीको राजमार्गको कोदारी खण्ड संचालनमा आएको छ। सड़क डिभिजन कार्यालय चरिकोटको निरन्तर प्रयासपछि उक्त सड़क खण्डको अवरोध हटेको हो। सड़क डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायण दत्त भण्डारीका अनुसार राजमार्ग सुचारू गर्ने क्रममा एक हप्तादेखि सोही सड़क खण्डको अर्को पहिरो सफा गरिएको थियो। हाल टोलीले सीमा क्षेत्र नजिकै रहेको लिपिङ पहिरो पन्छ्याउने कार्यलाई तीव्र बनाएको छ। लिपिङ क्षेत्रमा पहिरोका कारण 10-12 घरहरू उच्च जोखिममा रहेको उहाँले बताउनुभयो।
3: वर्षायामका कारण गत जेठ 18 गतेदेखि बन्द रहेको पोखरा जमसम हवाई उडान आजदेखि पुनः शुरू भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोद सिंह राउतका अनुसार आज समेट एयरको विमानले पोखरा जमसम उडान 3 गरेको छ। कम भिजिबिलिटीका कारण हरेक वर्षायाममा पोखरा जमसम हवाई उडान बन्द हुने गरेको छ। पर्यटक आवागमनको याम शुरू हुन लागेकाले उडान पुनः सञ्चालन गरिएको हो। मुस्ताङको पर्यटन प्रवर्धनमा यो उडानले टेवा पुग्ने विश्वास लिइएको छ।
4: उद्घाटन भएको एक महिनापछि नागढुङ्गा सुरुङ मार्ग आजदेखि निजी सवारी साधनका लागि खुल्ला गरिएको छ। नागढुङ्गा सुरुङ मार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठका अनुसार बिहान 9 नै 9 यात्रु क्षमता भएका कार, जीप, भ्यान जस्ता निजी सवारी साधनलाई काठमाडौँ धादिङ आवागमनका लागि अनुमति दिइएको हो। यो हप्ता सुरुङ सञ्चालनका क्रममा चालकहरूले भोगेका समस्या र अनुभव बुझ्ने काम हुनेछ। सुरुङमा साँझ 6 मात्र सवारी चलाउन पाइनेछ। आज बिहानैदेखि गर्जुधारा स्थित फ्लाइओभरको बाटो पनि सञ्चालनमा ल्याइएको छ। सुरुङभित्र सवारी चलाउन निश्चित नियमको पालना गर्नुपर्नेछ। सवारीको अधिकतम गति प्रति घण्टा 40 तोकिएको छ। यस्तै अनिवार्य रूपमा हेडलाइट बाल्नुपर्ने, टनेलभित्र गाड़ी रोक्न वा ओभरटेक गर्न नपाइने नियम बनाइएको छ। पैदल यात्री, दुई पांग्रे सवारी र प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई भने सुरुङ प्रवेशमा रोक लगाइएको छ।
3: भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने माग गर्दै नेपाल पोल्ट्री किसानको लगानी संरक्षण गर्नुपर्ने लगायतका माग गरेर पोल्ट्री किसानले आज प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीगर मण्डलामा आज गरिएको प्रदर्शनमा चल्ला बोकेर सहभागी किसानले भारतीय कुखुरा र कुखुराजन्य वस्तुको अवैध आयातले नेपाली पोल्ट्री व्यवसाय प्रभावित भएको भन्दै तत्काल तस्करी नियन्त्रण गर्न माग गरे। उनीहरूले बिचौलियाका कारण किसानले उचित मूल्य नपाउने अवस्था रहेको भन्दै पोल्ट्री क्षेत्रमा किसानको लगानी सुरक्षित हुने गरी प्रभावकारी नीति र अनुगमनको व्यवस्था गर्नुपर्ने बताए। किसानले नेपाली पोल्ट्री उद्योगलाई संरक्षण गर्दै उत्पादन लागत अनुसार उचित मूल्य सुनिश्चित गर्न समेत जोड़ दिए।
4: डडेलधुराको आलिताल गाउँपालिका 5 स्थित भगवती माध्यमिक विद्यालय पर्से रावलमा कार्यरत बाल विकास सहजकर्ता मंजू देवी बोहरा विरूद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार बोहराले उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद भारतबाट सन् 2010 हाईस्कूल परीक्षा उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र तयार गरी विद्यालयमा पेश गरेको अनुसन्धानबाट खुलेको हो। उक्त नक्कली प्रमाणपत्रकै आधारमा बाल विकास सहजकर्ता पदमा नियुक्ति लिएर बहाल रहँदै पारिश्रमिक भत्ता लगायतका सुविधा लिएको आयोगको दावी छ। आयोगले बोहरा विरूद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको जनाएको छ। बोहराको उक्त कार्य भ्रष्टाचार निवारण ऐन 2059 दफा 16 उपदफा 1 बमोजिमको कसूर भएको ठहर गर्दै आयोगले सोही दफा बमोजिम कैद र जरिवानाको माग दावी गरेको छ।
3: शेयर बजारमा नेप्से परिसूचक आज 19.13 अंक घटेर 2599 बिन्दुमा कायम भएको छ। साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक घटेर बन्द भएको। आज 350 कम्पनीको शेयर खरिद बिक्री हुँदा 3,23,97,00,000 रूपियाँको कारोबार भयो। आज 229 कम्पनीको शेयर मूल्य घटेको छ भने 47 कम्पनीको शेयर मूल्य बढ़्यो। 2 कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका इरान युद्ध रोक्न पाकिस्तान पाकिस्तानले कूटनीतिक प्रयास जारी राखेको छ। अमेरिका, इजरायल र इरान बीच जारी युद्धको कूटनीतिक समाधान खोज्ने प्रयास स्वरूप पाकिस्तानका सेना प्रमुख आसिम मुनिर आज पुनः तेहरान प्रस्थान गर्नुभएको छ। युद्ध शुरू भएको करिब छ महिना यता मुनिरको यो तेस्रो इरान भ्रमण भएको इरानी विदेश मन्त्रालयले पुष्टि गरेको छ। पाकिस्तानी गुप्तचर तथा सैन्य अधिकारीका अनुसार भ्रमण अघि मुनिर र इरानी विदेश मन्त्री अब्बास अराघची बीच टेलिफोन संवाद समेत भएको थियो। मुनिरको भ्रमण पाकिस्तानको मध्यस्थतामा जून 17 हस्ताक्षर भएको 60 दिने इस्लामाबाद समझदारी पत्रको समय सीमा समाप्त भइसकेपछि भएको हो। इरानले अमेरिकाले लगाएको 9 सैनिक नाकाबन्दी हटाउनुका साथै तेलमाथिको प्रतिबन्ध फुकुवा र रोक्का सम्पत्ति खुल्ला नगरेसम्म हुर्मुज जलमार्ग खुला नगर्ने अडान दोहोर्याउँदै आएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान विरूद्ध थप कड़ा प्रतिबन्ध घोषणा गर्ने तयारी गरिरहेको बताएपछि तेहरानले त्यसलाई आर्थिक युद्धको संज्ञा दिएको छ।
3: युक्रेनको 35 स्वतन्त्रता दिवसका अवसरमा युरोपेली संघ यू र बेलायतले किबलाई निरन्तर सहयोग र थप सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। युरोपेली काउन्सिलका अध्यक्ष एन्टोनियो कोस्टाले जारी गरेको वक्तव्यमा युद्ध जारी रहँदा शान्तिवार्ता भइरहँदा र पुननिर्माणको चरणमा समेत आवश्यक परेसम्म युक्रेनलाई सहयोग जारी राख्ने उल्लेख छ। यसैबीच युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेनले युक्रेनका लागि नयाँ रक्षा प्रणाली खरिद गर्न थप 6.1 अर्ब युरो बराबरको वित्तीय सहायता स्वीकृत गरिएको घोषणा गर्नुभएको छ। उक्त रकम युक्रेनलाई तत्काल आवश्यक पर्ने हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली, क्षेप्यास्त्र, गोलाबारूद र रडार खरिदमा खर्च गरिने बताइएको छ। यता प्रधानमन्त्री पदको पदभार ग्रहण गरेपछिको पहिलो विदेश भ्रमणका क्रममा बेलायती प्रधानमन्त्री एन्डी बर्नहम आज युक्रेनको राजधानी किव पुग्नु भएको छ। रेल स्टेशनमा युक्रेनी विदेश मन्त्री एन्डी सिबिहाले उहाँको स्वागत गर्नुभएको छ। बर्नहमले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नुका साथै कोलिसन अफ द विलिङको बैठकको सह अध्यक्षता गर्ने कार्यक्रम छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। अस्ट्रेलियामा जारी टप एण्ड टी20 सिरिजमा नेपालको ए टोलीले पहिलो जित दर्ता गरेको छ। नेपालले आज भएको खेलमा होवार्ड हरिकेन्स एकाडेमीलाई 39 रनले पाखा लगाएको हो। नेपालले दिएको 155 रनको लक्ष्य पछ्याएको हरिकेन्स 18 ओभर 3 बलमा 115 रनमै समेटिएको थियो। उसका लागि नितिश स्यामुएलले 37, टिम वार्डले 23, कप्तान निवेथन राधाकृष्णनले 20 र ज्याक कर्टनले 12 रन बनाएका थिए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि नारायण जोशीले 3, पवन सराफ र साहब आलमले 2-2 तथा विपिन खत्रीले 1 विकेट लिएका थिए। यसअघि डर्बिनको मरारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 154 रन बनाएको थियो। नेपालका लागि कुशल भोर्तेलले सर्वाधिक 39 रनको योगदान गरेका थिए। मयन यादवले 31 रन बनाउँदा कप्तान अनिल शाहले 28 रन जोडेर आउट हुन पुगेका थिए। लोकेश पमले 20 रन बनाउँदै अभिजित रहेका थिए।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: संसदमा नयाँ पुराना सांसदको अमर्यादित शब्द चयनले सभामुख हैरान। इन्दिरा र बादलको अभिव्यक्ति रेकर्डबाट हट्ने, हर्कको टिप्पणीमा खुशबुको नियमापत्ति।
3: देउबा र खड्काका छुट्टा छुट्टै पूरक निवेदन सर्वोच्चले भोलि दर्ता गर्ने। बागमतीमा मुख्यमन्त्री नियुक्तिको न्यायिक निरूपण नहुँदै विश्वासको मत लिने प्रक्रिया अघि बढाए प्रदेशसभा बहिष्कार गर्ने कंग्रेसको चेतावनी।
4: स्याङ्जामा चेप दुर्घटना हुँदा 2 जनाको मृत्यु, 10 जना घाइते। भारतीय कुखुराको तस्करी रोक्नुपर्ने माग गर्दै पोल्ट्री किसानद्वारा माइती घर मण्डलामा प्रदर्शन।
3: अमेरिका इरान युद्ध रोक्न पाकिस्तानको कूटनीतिक प्रयास जारी। युक्रेनलाई सैन्य सहायता गर्ने यू र बेलायतको प्रतिबद्धता।
4: र टप एण्ड टी20 क्रिकेटमा नेपालको पहिलो जीत, होवार्ड हरिकेन्स 39 रनले पराजित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। दिनेश र जगत विदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
7: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद घिसिको नमस्कार। आज कार्यक्रममा बालिका बलात्कार र हत्याको प्रसंगमा मृत्युदण्डको मागले तात्यो संसद,
1: सघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्नुपर्छ,
2: हत्यारा र बलात्कारीलाई प्रमाणित भए मृत्युदण्ड दिने कानून तत्काल निर्माण गरौं,
1: मृत्युदण्डको सजाय किन कायम हुन सक्दैन।
0: तर एक कानूनविद भन्छन्,
3: फाँसिएर मात्रै पनि त यो समाधान हुने विषय होइन, सेक्सुअल भायोलेन्सका अपराधहरूमा चाहिँ स्पेसल टास्क फोर्स नै गरेर अनुसन्धान गर्नुपर्छ।
0: अनि युक्रेनलाई सहयोग जारी राख्ने ब्रिटिस प्रधानमन्त्रीको प्रतिबद्धता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। किएव भ्रमणमा रहेका ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमले रूसको तर्फबाट खतरा हुँदाहुँदै युक्रेनलाई सहयोग जारी राख्ने बताएका छन्। युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा किएवमा आयोजित कार्यक्रममा उनले प्रहार गर्नु अघि रूसी क्षेप्यास्त्रहरूलाई ध्वस्त पार्ने नयाँ प्रविधिहरूको विकासमा युक्रेनलाई साझेदारहरूले सघाउने बताए। ब्रिटेनले खास गरी लामो दूरीका क्रूज क्षेप्यास्त्र बनाउनका लागि सघाउने बर्नमले वाचा गरे। उनका अनुसार त्यस्ता क्षेप्यास्त्रहरूले रूसको भित्र भूभागसम्म मार हान्न सक्नेछन्। बर्नमले भने, तपाईहरूले शान्तिपूर्ण रूपमा बाँच्न पाउने अवसरको माग गरिरहनु भएको छ। आफ्नो र आफ्ना बालबच्चाको सुन्दर भविष्य बनाउने तपाईहरूको अधिकार हो। त्यो दिन नआएसम्म हामी तपाईहरूसँगै हुनेछौं। ब्रिटिस प्रधानमन्त्री एन्डी बर्नम। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेन नझुक्ने भन्दै कड़ा अभिव्यक्ति दिए। संयुक्त राज्य अमेरिकाले अर्को महिनाका लागि निर्धारित एउटा ठूलो संयुक्त जल तथा स्थल सैनिक अभ्यास रद्द गरेको दक्षिण कोरियाले जनाएको छ। इरानसँग युद्धका लागि अमेरिकी फौजहरू पुनः परिचालित हुँदा उक्त सैनिक अभ्यास प्रभावित भएको दक्षिण कोरियाको मरिन कोरले उल्लेख गरेको छ। ट्विन ड्रयागन्स नाम दिइएको संयुक्त सैनिक अभ्यास दशकौंदेखि हुँदै आएको छ। यसै महिनाको शुरूतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतासँग एकदमै राम्रो सम्बन्ध भएका कारण दक्षिणसँग संयुक्त सैनिक अभ्यासबाट पछि हट्न लागेको बताएका थिए। सिरियाको एउटा अदालतले एक उच्च मुस्लिम धर्मगुरूलाई आफ्नो पदको दुरूपयोग गरेको र हिंसा भड़काएको अभियोगमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ। पूर्व राष्ट्रपति बसर अल असदको पालामा अहमद हासुन सिरियाका अति प्रभावशाली धार्मिक व्यक्तित्व थिए। तत्कालीन शासनप्रति उनको दृढ़ समर्थनलाई लिएर आलोचकहरूले उनीहरूकै शब्दमा हासुनलाई ब्यारेल बम मुफ्ती भन्ने गर्थे। सन् 2024 डिसेम्बरमा नयाँ सत्ता आएपछि सजाय पाउने असदकालका उनी दशौं ठूला व्यक्ति हुन्। पाकिस्तानका सेना प्रमुख आसिम मुनिरले इरान र अमेरिका बीच पुनः शान्तिवार्ता गराउने प्रयास स्वरूप तेहरानमा इरानी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। वाशिङटनले इरान विरूद्ध थप आर्थिक प्रतिबन्धहरू लगाउने तयारी गरिरहेका बेला मुनिर तेहरान पुगेका हुन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान विरूद्ध लगाउन खोजिएको प्रतिबन्धलाई कुनै पनि शत्रु विरूद्धको सबैभन्दा ठूलो आर्थिक कार्यवाही भनी व्याख्या गरेका छन्। र यसै महिनाको शुरूतिर एक पाकिस्तानी टिकटक इन्फ्लुएन्सरको हत्या गरेको अभियोगमा प्रहरीले उनको परिवारका पाँचजना सदस्यलाई गिरफ्तार गरेको छ। पंजाब प्रान्तको तक्षशिलामा सामसु बीबीको गोली हानी हत्या गरिएको थियो। आयसा गिलमाना नामले अनलाइनमा परिचित सामसु बीबीका 13 लाख फलोअर थिए। प्रहरीको गिरफ्तारीमा पर्नेमा सामसु बीबीका बुवा र भाई समेत छन्। पीड़ितको फोन र 100 भन्दा बढ़ी सीसीटीभी क्यामेराको जाँच गरेपछि संदिग्ध बारे निष्कर्षमा पुगिएको प्रहरीले बीबीसीलाई बताएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा तपाईलाई स्वागत छ। बारा जिल्लामा एकजना 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर संघीय संसदको प्रतिनिधि सभाको आजको बैठकमा कानूनमा मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग चर्किएको छ। त्यसमा सत्तापक्ष र विपक्षी दलका सांसदहरू एकमुख देखिएका छन्। बलात्कार र हत्याका घटनापछि यसअघि पनि यस्ता मागहरू उठ्ने गरेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक विशेष र शून्य समयमा बोल्ने सांसदहरूले देशमा बलात्कारपछि हत्याका घटना बढ़दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले त्यस्ता घटनाहरूमा दोषीलाई कड़ा कानूनी कार्यवाही हुनुपर्ने व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। त्यसमा सत्तापक्षकै सांसदहरू पनि थिए। सांसद प्रकाश पाठक,
2: अब हत्यारा र बलात्कारीलाई राज्यले जेलमा राखेर राशन खुवाउने होइन, प्रमाणित भए मृत्युदण्ड दिने कानून तत्काल निर्माण गरौं।
0: नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले पनि मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग गरिन्।
1: हाम्रा छोरीहरू घरबाट बाहिर निस्किँदा सुरक्षित फर्किन्छन् भन्ने विश्वास हामीले कहिले गर्न पाउने? संविधान र मानव अधिकारका प्रचलित मान्यता सहित आवश्यक कानूनी प्रक्रिया पूरा गर्दै यस्ता जघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्ने गरी कानून परिमार्जन गर्नुपर्छ।
0: सत्तापक्षीय अर्की सांसद आशा झा
5: भन्छन्, आवश्यकता नै आविष्कारको जननी हो, अनि एक ज्यान जानुको बदला मृत्युदण्डको सजाय किन कायम हुन सक्दैन?
0: नेपालको संविधानले मृत्युदण्डको व्यवस्था गर्ने गरी कानून बनाउन बन्देज लगाएको छ, तर राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीको तर्क छ,
6: एउटी नेपाली छोरीको जीवन भन्दा ठूलो कुनै संविधानको धारा वा कुनै प्रोटोकल हुन सक्दैन। हाम्रा छोरीहरू गुमाइरहने र प्रोटोकलका पाना र संविधानका धारा पल्टाइरहने हो। भारतलाई यस्तो प्रोटोकल आवश्यक परेन, त्यहाँ मृत्युदण्डको व्यवस्था छ। नेपाललाई किन यस्तो प्रोटोकलको आवश्यकता पर्यो र मृत्युदण्ड किन छैन? यदि अन्तर्राष्ट्रिय प्रतिबद्धता न्यायको बाटोमा बाधक बन्छ भने सरकारले त्यसको पुनरावलोकन र कानूनी समाधान खोज्ने राजनीतिक साहस देखाउन म आग्रह गर्न चाहन्छु।
0: बाराको उक्त घटनाको अनुसन्धानको क्रममा दुई नाबालक सहित अहिलेसम्म 9 जनालाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ। के अहिलेको नेपालको कानूनमा दण्डको व्यवस्था अपर्याप्त नै छ? त्रिभुवन विश्वविद्यालय केन्द्रीय कानून विभागकी प्रमुख तथा वरिष्ठ अधिवक्ता विष्णुमाया भूषाल भन्छन्,
3: हाम्रो कानूनमा ग्याप छैन, त्यति धेरै फितलो कानून चाहिँ होइन, सजायमा पनि हामी कहाँ कमजोर छैन, सजाय पनि सफिसियन्ट रूपमै छ, तर हामी कहाँ जुन अनुसन्धान गर्ने प्रक्रिया नै असत्यै फितलो, एकाउन्टेबल नहुने, संवेदनशील नहुने, होइन, अनुसन्धान गर्ने मेकानिजमको जुन खालको प्रभावकारिता चुस्तता हुनुपर्थ्यो नि त्यो नै छैन कि। अनि त्यस पछाडि समाजमा जुन प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुराहरू, अवेरनेसका कुराहरू, अहिले त हरेक स्थानीय तहमा प्रहरीहरू छ नि त, होइन, स्थानीय तह र प्रहरी मिलेर यस्तो घटना भयो भने तुरन्त कम्प्लेन मेकानिजमहरू अलिक स्ट्रङ बनाउने, कम्प्लेन गर्न लगाउने, त्यसको बारेमा जानकारी तुरन्त दिनु भन्ने त्यो खालको चाहिँ भएन कि। हामी एडभोकेसी त गऱ्यौँ, अलिक सबै एडभोकेसी भयो जस्तो छ कि, सजायमा मात्रै केन्द्रित भएर फाँसी दिएर मात्रै पनि त यो समाधान हुने विषय होइन नि त।
7: सामाजिक सञ्जाल हेर्ने हो भने अधिकांशले चाहिँ होइन मृत्युदण्ड नै दिनुपर्छ यस्तो अपराधमा भनेका छन्, केमा चाहिँ तपाईँको धारणा?
3: मेरो त के हो भने अब नेपालले चाहिँ 1998 मृत्युदण्ड उन्मूलन गर्ने गरी चाहिँ अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिमा हस्ताक्षर गरेका छ, होइन, अनुमोदनै गरेको छ। त्यसो हुँदा तत्काल नेपालले मृत्युदण्ड दिने गरी कानून बनाउन सक्दैन। अब मैले दिनुपर्छ भन्ने भन्दा पनि हाम्रो दिनै सक्दैन, बनाउनै सक्दैन अहिले तत्कालको अवस्थामा, त्यसको प्रोसेस लामो हुन्छ, होइन। तर अब त्यो एउटा पाटो छ, मैले भने कानून कमजोर छैन, हामी कहाँ अनुसन्धान गर्ने निकायलाई चाहिँ अलिक प्रभावकारी रूपमा काम लाउनुपर्छ, उनीहरूको संवेदनशीलता, पीड़ितको संवेदनशीलता अनि प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुरामा चाहिँ प्रहरीहरूको जुन खालको भूमिका हुनुपर्छ, जसरी अरू देशहरूमा जस्तो खालको भूमिका देखिन्छ, हामी कहाँ त देखिएन के।
7: वर्षे नै तथ्याङ्क हेर्ने हो भने पटनाहरू न्यूनीकरण गर्न नसक्नुको कारण चाहिँ यो जुन
3: मैले एकाउन्टेबलै नभएको हो, एकदमै कम्प्लेन मेकानिजम स्ट्रङ भएन। अनि तपाईँको अहिले त प्रहरीमा गयो, जारी दरखास्त लिँदैन तुरन्त प्रहरीले, तर कम्प्लेन सुन्ने, त्यसलाई पेन्डिङ राखेर पनि त त्यसको संवेदनशीलतालाई अलिकति सूक्ष्म रूपमा अध्ययन गर्न सक्छ नि त। प्रहरीमा हाम्रो ह्युमन रिसोर्स त्यो तालिम लिएको, त्यो हाई कमान्ड लेभलका मान्छेहरूले एकदमै ट्रेनिङहरू लिएका छन्, तर जुन फिल्डमा खट्ने मान्छेहरू छन् नि, जुन तल्लो लेभलमा जुन अनुसन्धानमा संलग्न हुने फोर्सहरू, उहाँहरूसँग त्यो संवेदनशीलताको तालिम पनि छैन र कसरी व्यवहार गर्नुपर्छ भन्ने नै छैन। मैले प्रहरीलाई दोष लाउँदिन, स्टेटले जुन प्रहरीलाई लगानी गर्नु पर्थ्यो, जुन खालको स्रोत साधन सम्पन्न गराउनु पर्थ्यो, क्यापेसिटी बिल्डिङका कुरा, सबै कुरा चाहिँ त्यो चाहिँ अनुसन्धान निकायलाई चाहिँ अलिक चुस्त दुरुस्त एकदम प्रभावकारी रूपमा स्टेटले जबसम्म त्यो गराउन सक्दैन नि, तबसम्म पीड़ितले न्याय पनि पाउँदैन र पीड़ितको न्यायमा पहुँच पनि हुँदैन कि। अहिले त स्थानीय तहमा धेरै अधिकारहरू छ, उसले पनि यस्ता संयन्त्रहरूको विकास गर्नुपर्छ, स्कूल लेभलमा अवेरनेस कार्यक्रमहरू गर्नुपर्छ, यस्ता घटना घट्यो भने तुरन्त कहाँ जाने, कसलाई समाउने, होइन, सोच मात्रै होइन, कानून त राम्रो बनाएर मात्रै हुँदैन, कानूनलाई चलाउने संयन्त्रहरू, ल इन्फोर्स मेकानिजमहरू चाहिँ एकदमै सक्षम हुनु पर्यो, अनुसन्धान गर्ने निकायलाई स्रोत सम्पन्न गराउनु पर्यो, एकाउन्टेबल बनाउनु पर्यो।
7: यो तपाईँले अघि जाहेरी पनि लिन मान्दैनन् भन्नुभयो नि, त्यो किन?
3: अब कति हो नमान्नेमा त एउटा कुरा के हुन सक्छ भने, कतिपय ठाउँमा फेक जाहेरीहरू पनि लिएर जाने, होइन, त्यस्तो खालको पनि छ नि त, धेरै भन्दिनँ म, तर केही फेक जाहेरीहरू लिएर जाने कारणले जाहेरी दरखास्त दर्ता गर्दा बित्तिकै त फेरि त्यसको लिगल प्रोसिड्युर त प्रहरीले अगाडि लानै पर्छ नि, त्यस्तोमा बरु ठाडो उजुरीहरू लानलाई इन्करेज गर्ने बरु, तर त्यो ठाडो उजुरीको आधारमा चाहिँ अनुसन्धान गरेर मात्रै पक्राउ पक्राउ गर्ने, किनभने मान्छेको त राइट टु एउटा डिग्निटी पनि हो नि त, लिबर्टीका कुराहरूलाई पनि हेक्का गरेर अनुसन्धान गर्न सकियो भने त प्रभावकारी हुन्छ।
7: तपाईँले हेर्दा चाहिँ अहिले विद्यमान जुन सजाय व्यवस्था छ त्यो चाहिँ पर्याप्त छ भन्ने नै लाग्छ?
3: त्यहाँ तीन चारवटा क्याटेगोरी छ। रेप गरेर मारेको छ भने हाम्रो मुलुकी अपराध संहिताको 141 नै भन्छ, रेप गरेर यदि कसैलाई मारेको छ भने उसको आजीवन कारावास हो, कहिले बाहिर आउनै पाउँदैन, जिन्दगीभरि उपासन जेल हो नि त, जन्म कैद अर्को पनि छ, त्यो चाहिँ 25 वर्ष हो।
7: अनि यो रेप गरेर मारेकोमा आजीवन कारावास, अब यसमा त झन् 3 वर्षीय बालिका होइन?
3: त्यही त, 10 वर्ष भन्दा मुनिको बालिकालाई यदि कसैले रेप गर्यो भने त यसै पनि 20 वर्ष कैद छ हाम्रो सजाय। 20 वर्ष भनेको त यसमा त गरेर मारेको अवस्था भन्दा बित्तिकै त आजीवन कारावास हो।
7: भनेपछि यो व्यवस्था हेर्दाखेरि सुधार गर्नुपर्ने पनि छैन अहिले कानुनी?
3: मेरा बात त्यो कानुनी सुधार गरेर यो अपराध नियन्त्रण हुँदै हुँदैन भन्ने मेरो चाहिँ बुझाइ हो। जो जो स्टेक होल्डरहरू छन् त्यहाँ सुधार हुनुपर्ने छ, के संवेदनशीलता नै भएन क्या। हामी सेक्सुअल भायोलेन्स खालका अपराधहरूमा चाहिँ स्पेसल टास्क फोर्स नै गरेर चाहिँ अनुसन्धान गर्नुपर्छ, छुट्टै त्यसको चाहिँ मेकानिजमै खडा गर्नुपर्छ के।
0: उनी थिइन् त्रिभुवन विश्वविद्यालय केन्द्रीय कानून विभागकी प्रमुख तथा वरिष्ठ अधिवक्ता विष्णुमाया भुसाल।
7: भनेपछि यो व्यवस्था हेर्दाखेरि सुधार गर्नुपर्ने पनि छैन अहिले कानुनी?
3: मेरा बात त्यो कानुनी सुधार गरेर यो अपराध नियन्त्रण हुँदै हुँदैन भन्ने मेरो चाहिँ बुझाइ हो। जो जो स्टेक होल्डरहरू

0: पख सुनिरहनु भएको छ। एउटा संक्षिप्त प्रसंग, सभामुखले आज दुईजना सांसदको अभिव्यक्तिका केही अंश संसदको रेकर्डबाट हटाउन आदेश दिएका छन्। त्यसमा सत्तापक्ष र विपक्षी सांसद छन्। सभामुख डोलप्रसाद अर्याल।
1: मिति 2083 भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।
0: उनले सांसदहरूलाई सचेत गराउँदै भने,
1: अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
0: बेला बखत सांसदहरूका अभिव्यक्ति चरम विवादमा आउने गरेका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, ब्रिटिस प्रधानमन्त्री एन्डी बर्नमले रूसबाट चरम खतराको सामना गर्नु परेको भए पनि आफ्नो देशले युक्रेनलाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन्। युएको भ्रमणमा रहेका उनले रूस र युक्रेनबीचको द्वन्दका कारण सबै सुरक्षाहरू दाउमा परेको टिप्पणी गरेका छन्। बीबीसीका विवरणहरूमा आधारित यस सम्बन्धी रिपोर्ट गनी अन्सारीबाट।
2: आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका क्रममा ब्रिटिस प्रधानमन्त्री बर्नमले किएभलाई सहयोग गर्ने मामिलामा युकेले सुदृढ नीति अवलम्बन गर्नुपर्ने बताएका छन्। युक्रेनलाई सहयोग गर्ने विषयमा रूसको चेतावनी बारे बोल्दै उनले भने, हामीले युक्रेनलाई गर्ने सहयोग बारे हामी दृढ छौं र युक्रेनको स्वतन्त्रता दिवसका दिन युक्रेनी नागरिकहरूलाई यही सन्देश दिनका निम्ति म यहाँ आएको हुँ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ब्रिटेनले आगोमा घिउ थप्न लागेको भन्ने आरोप लगाएपछि बर्नमले त्यसको जवाब फर्काएका छन्। आगो कसले लगायो त्यो चाहिँ प्रश्न हो, होइन र? किएभमा पत्रकारहरूसँग उनले भने। बर्नमले साझेदारसँगको बैठकमा क्षेप्यास्त्र प्रतिरोधको मुद्दा मुख्य विषय हुने बताए। किएभ आफैले लामो दूरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्र बनाउन सकोस् भनेर युकेले युक्रेनलाई ब्लू प्रिन्टहरू दिन लागेको जनाएको छ। रूसका बलिस्टिक क्षेप्यास्त्रहरूको सामना गर्न युक्रेनले थप प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्रहरू प्राप्त हुने आशा राखेको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ती क्षेप्यास्त्रहरू उपलब्ध गराइदिन अनुरोध गरिसकेका छन्। युक्रेन प्याट्रियट क्षेप्यास्त्रका लागि अमेरिकामाथि निर्भर रहँदै आएको छ, तर इरानमा जारी युद्धका कारण यो क्षेप्यास्त्रको मौजदात घट्दै गएकाले युक्रेन रूसले गर्ने आक्रमणको जोखिममा परेको बताइन्छ।
0: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो गनी अन्सारीबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 99.4 रेडियो थाहा संसार स्टुडियो टाइम
1: इट्स 9 p.m.

21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

0: AIO.
1: AIO?
0: Yes, AIO. All in one mart. The best place for shopping.
1: के छ र हो खास त्यहाँ?
0: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
1: वाउ, कहाँ छ र यो?
0: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in one mart, helping make your life easier.
3: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
4: मार्बल। मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भर।

पानी जीवन को आधार हो तर स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालयज अन टप लाङटाङ हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171-4780-724 वा हिमालयज वाटर .com.np लगइन गर्नुहोस्।

0: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
1: It's 10 p.m.

0: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छाना मुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुन सम्मका सामानहरू एउटै छाना मुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको सोमबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम जीवन रक्षामा हामी विशेषतः शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्रबाट भए गरेका काम कार्यवाही, देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम जीवन रक्षा प्रसारण गर्ने गर्छन्। आजको जीवन रक्षामा हामीसँग सम्वादका लागि सिन्धुपाल्चोकको चौतारा साँका चोक गढी नगरपालिकाका उपमेयर सीता थापा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ उपमेयर। पाँच वर्षमध्ये 4 वर्ष झण्डै बित्यो, अब 1 वर्ष बाँकी रहँदाखेरि हामी यो ढंगबाट यसरी अगाडि बढ्दैछौं भन्ने अलि नयाँ खालको योजना हो कि जसरी 4 वर्ष बित्यो त्यसरी नै फेरि बाँकी 1 वर्ष पनि बित्ने गरी काम कुरो यहाँहरूले गर्दै हुनुहुन्छ?
1: 4 वर्षको समीक्षाको विषयमा त आफ्नै पाटो छँदैछ, तर हरेक वर्ष भनौं अथवा हरेक अन्तिम समयसम्म पनि जिम्मेवारी पूरा गर्ने सवालमा, योजना बनाउने सवालमा र कार्यान्वयन गर्ने सवालमा चाहिँ उस्तै नै हो। भन्न खोजेको मतलब कस्तो भन्दाखेरि यो अन्तिम हो, त्यही भएर अब सकि त हाल्यो भन्ने पनि विषय होइन। यो अन्तिम हो, बाँकी रहेका जम्मै काम अहिले गरिसकौं भन्ने पनि होइन।
0: तर कतिपय जनप्रतिनिधिको कुरा हामीले सुन्दाखेरि चाहिँ 4 वर्ष त गइहाल्यो, अब जाँदा जाँदै 1 वर्ष पनि के विवाद हुनु अथवा के दुश्मनी कमाउनु भन्ने ढंगबाट कतिपयमा त्यस्तो खालको पनि महसुस हुँदो रहेछ। तपाईँलाई चाहिँ कस्तो छ?
1: हाम्रोमा अब विवाद निम्त्याउने या दुश्मनी बढाउने भन्ने त विषय नै आउँदैन। अब आफ्नो जिम्मेवारी पूरा गर्ने भन्ने मात्रै विषय आउँछ, र त्यो 1 वर्ष बाँकी छ या 1 महिना बाँकी छ वा एकै दिन बाँकी हुँदाखेरि पनि अन्तिम समयसम्म आफूले जानेको, बुझेको, सकेको इफोर्ट लाउने कुरा त रहि नै हाल्छ। त्यस कारणले गर्दाखेरि अन्तिम वर्ष हो, हातै छोडेर हिँडिहालौँ पनि होइन, अन्तिम वर्ष हो जम्मै गरिसकौँ भन्ने पनि होइन। जस्तो
0: भनेको सुधारको लागि अब 1 वर्षमा जो 4 वर्षमा हामीले त्यो गल्ती दोहोर्याएका थिएनौ, अब 1 वर्षमा यसबाट चाहिँ बच्नुपर्छ भनेर केही योजना बनाएर काम गर्दै हुनुहुन्छ कि कस्तो छ?
1: यस्तो चाहिँ हुन्छ, अब कस्तो भन्दाखेरि यो चुनावी वर्ष पनि हो। अब त्यसो हुँदाखेरि साबिकको चाहिँ जनप्रतिनिधि प्रमुख, उपप्रमुख या वार्ड अध्यक्षहरू सबैजनाको पब्लिकको लेभलबाट र अन्य फरक राजनैतिक पार्टीहरूबाट चाहिँ कमीहरू औल्याउने र खोजी गर्ने काम चाहिँ अलिक धेरै हुन्छ जस्तो लाग्छ।
0: विरोधीहरूबाट
1: म त्यसलाई विरोधी पनि भन्न चाहदिन, जो सचेत जनताहरू अथवा सर्वसाधारण अथवा अन्य पार्टीका लिडरहरू, उहाँहरूले चाहिँ उहाँहरूको कमी अलि धेरै पत्ता लाउन पाए, अब उहाँहरूलाई चाहिँ होइन भन्दा फरक मान्छे अथवा आफू चाहिँ त्यो ठाउँमा पुग्ने एउटा अभिलाषा पनि होला, र अलिकति जनतामा अवेरनेस अनि सचेतना बढी पनि वृद्धि पनि भएको हुन सक्छ।
0: तपाईँले यस्तो कुरा चाहिँ 4 वर्ष अगाडि नै लागिराखेको थियो कि अरूले कुरा काट्ने अथवा विरोध गर्ने बाटो ठाउँ दिनु हुँदैन भन्ने, र समय बिताउँदै जाँदाखेरि त्यो कुरा चाहिँ थाहा हुँदै गयो।
1: अब म चाहिँ अलिक धेरै आलोचना स्वीकार गर्ने मान्छे हो, किनभने हामीलाई जो चौघेराभित्र हामी हुन्छौँ, जुन परिधिमा, त्यहाँनिर चाहिँ अलिक धेरै प्रशंसै प्रशंसा गर्ने, राम्रै राम्रो भन्ने, होइन यो पनि ठिक छ त्यो पनि ठिक छ भन्ने जस्तोको जमात चाहिँ अलिक धेरै हुन सक्छ कि। तर ठ्याक्कै अगाडि आएर आलोचना गर्ने अथवा सामाजिक सञ्जालमा विरोध गर्ने मान्छेहरू चाहिँ एउटा सच्चा चाहिँ आलोचक जस्तो लाग्छ, र त्यो कुरा हिजोको दिनमा पनि थियो, आज पनि छ, त्यसलाई हामीले स्वीकार्नु नै पर्छ। किनभने काम गर्दै जाँदाखेरि राम्रोको लागि गर्ने हो, फेरि राम्रो भन्नेको संख्या पनि त धेरै हुनुहुन्छ नि त, जजमेन्ट या मूल्याङ्कन भन्ने दुई वा दुई भन्दा बढीले मात्रै भन्ने हुँदैन नि त, नगरपालिकाभित्रकोले मात्रै भन्ने पनि हुँदैन होइन, नगरपालिकाभन्दा बाहिरको राष्ट्रिय परिस्थितिको विषय अथवा अन्य नगरपालिकाले गरेको अथवा नगरेको कामहरू पनि हामीले गरिरहेका छौँ होइन। त्यसले गर्दाखेरि त्यो हिजो पनि थियो र अहिले पनि रहिरहन्छ, हुन्छ भनेर मानसिक हिसाबमा चाहिँ म चाहिँ तयार छु।
0: जस्तो अब हरेक आर्थिक वर्षको लागि हामीले बजेट बनाउने, त्यो अनुसारको कार्यक्रमहरू सबै ल्याउने, तर खर्च गर्दै जाँदाखेरि अथवा काम गर्दै जाँदाखेरि आर्थिक वर्षको अन्त्यमा अलि बढी काम गरेको जस्तो देखिने, जसमा गुणस्तरको विषयलाई लिएर विभिन्न पाटोहरू पक्षबाट चाहिँ प्रश्नहरू आउने हुने गर्छ। यो चौतारा साँगाचोक गढी यो अरू ठाउँमा सुनिने गुनासो भन्दा केही फरक छ कि अथवा सिक्दै जाँदाखेरि भइराखेको अहिलेको बुझाइ अलिक फरक अथवा कार्यक्रम अलिक फरक हो?
1: यो तपाईँले भन्नुभएको यो आर्थिक वर्षको अन्तिममा चाहिँ बढी काम हुने भन्ने कुरा चाहिँ यो एउटा विडम्बना नै रहेछ। सबै ठाउँहरूमा त्यो समस्या छ, सबै स्थानीय तहमा, स्थानीय तहमा मात्र होइन प्रदेश र संघीय सरकारमा पनि त्यो समस्या छ होइन। अब हामीले जति पनि नीति विधि कानून बनाए पनि त्यसलाई अन्तिम अवस्थामै लैजानुपर्ने अथवा पुग्ने कुराले चाहिँ गर्दाखेरि विकासमा, सुशासनमा, पारदर्शितामा अनि कामको चाहिँ गुणस्तर सबै कुरामा चाहिँ त्यसले असर गरिरहेको छ। हामी पनि त्योबाट अछुतो रहन सकेनौं।
0: अनि अहिले चाहिँ सुरुबाट नै काम गर्दै जाउँ भन्ने खालको त्यस्तो केही सरसल्लाह?
1: अहिले चाहिँ नि यस्तो छ, हो अहिले हामीसँग थोरै समय पनि छ, त्यसो हुँदाखेरि कामलाई अलिकति व्यवस्थित र अलिक नयाँ ढंगले लिएर जाउँ भन्ने हिसाबले हामीले त्यो चाहिँ शुरूआत गरेका छौँ। अघि तपाईँले मलाई जोड्न खोज्दै हुनुहुन्थ्यो कि यो हामीले के फरक ढंगले गर्यौं भन्दाखेरि, यसपालि हामीले नगरपालिकाले चाहिँ विशेष अधिवेशन आह्वान गर्यो। किन भन्दाखेरि हाम्रो चाहिँ विगतको परम्परा यो जुन राजस्व वृद्धिको सवालमा हिजो चाहिँ हाम्रो यो 72-72 जुन ठेका प्रक्रियाबाट काम अगाडि बढेर हामीलाई राजस्व संकलन हुन्थ्यो, त्यो बेलामा हामीले आई प्रतिवेदनबाट जे आउँछ त्यसको रिपोर्ट त्यसकै आधारमा ठेका लगाउँथ्यौं। यो पटक चाहिँ हाम्रो अफिसको अलिकति सिस्टम चाहिँ हामीले परिवर्तन गर्यौं, जुन हिजो जीविसबाटै हुँदै हुँदै आएको भएर हामीले त्यसरी पनि गर्यौं, कति कुरा हामीलाई थाहा पनि थिएन। र अहिले चाहिँ हामीले जुन क्रसरमा स्टक रहेको माल हुन्छ गिटी ढुङ्गा बाल त्यसलाई चाहिँ यो स्टक प्रमाणित गरिरहँदाखेरि हामीले चाहिँ 7,21,00,000 रुपियाँ चाहिँ हामीले यो राजस्वको सुनिश्चितता स्रोतको खोजी गर्यौं हामीले। त्यसो हुँदाखेरि विशेष आन सभा गरेरै जाउँ भन्ने खालको एउटा हाम्रो समझदारी भयो र यो कानून सम्बन्ध हिसाबले पनि हिजो स्रोत सुनिश्चित नभइसकेको होइन 1,19,00,000,000 बजेटको चाहिँ विनियोजन विधेयकमा हामीले पेश गरेको, त्यस कारणले गर्दाखेरि अब यसलाई चाहिँ खर्च चाहिँ एउटा यसलाई पारदर्शी भन्दा पनि एउटा सिस्टमेटिक हिसाबमा नियमसंगत हिसाबमा जाउँ भनेर पनि हामीले त्यसरी गर्यौं।
0: यो चाहिँ के पालिकाको लागि नगरपालिकाको लागि अलिक खतरा राम्रो हो कि अथवा सुशासनको हिसाबले यसलाई कमजोर भन्ने कि बलियो भन्ने?
1: यसलाई त अब कसरी कमजोर भन्न सकिन्छ र, यसलाई त बलियो नै भन्नु पर्यो होइन। खतरा त अब त्यस्तो एकदमै खतरा भनेर भन्ने कुरा त त्यति सान्दर्भिक नहोला, तर के हो भन्दाखेरि हामी जब राजस्व वृद्धि गरेर एउटा चाहिँ होइन स्थानीय सरकारहरू स्वतै हिसाबले आत्मनिर्भर हुन्छन्, जति भन्दा जति धेरै चाहिँ राजस्व वृद्धि गरेर आफ्नो आमदानीको स्रोत बनाउन सक्यो त्यति नै एउटा विकास बाँड्ने अथवा आवश्यकताहरू पूरा गर्ने हो नि त। त्यसो हुँदाखेरि अब यति धेरै रकम एकैपटक होइन एउटा स्ट्राटेजीले एउटा प्लानले बढ्नु भने त नगरपालिकाको लागि राम्रै कुरा हो नि होइन?
0: अनि यो कार्यक्रम चलाउँदै गर्दाखेरि 5 वर्ष मध्ये 4 वर्ष बित्यो र जस्तो महिलाको होला, बालबालिकाको होला, किसानको लागि होला, यो कार्यक्रम बनाउँदै गर्दाखेरि हरेक वर्ष उस्तै दोहोरिँदै जाँदो रहेछ कि, अथवा एक वर्ष एउटा कुनै कार्यक्रम एउटा कुनै शीर्षक भयो भने अर्को पटक त्यसमा काम गरिसकेपछि फेरि काम नगर्न पर्ने रहेछ तपाईँको बुझाइ अनुभव?
1: होइन, यो हामीले देख्दाखेरि चाहिँ कस्तो देख्दो रहेछ भने ए पटक पटक किन चाहिँ यो गरिरहनु पर्यो अथवा सधैँभरि एउटै मोडालिटीको एउटै स्टाइलको किन कार्यक्रम गर्नु पर्यो भन्ने जस्तो लाग्दो रहेछ कि। तर एउटा कार्यक्रम त हामीले नगरभरि गर्दा त एउटा दुईवटा तीनवटा पाँचवटा पो वडामा गर्न सक्छौँ त, हामी 14 वडामा जान सक्दैनौँ नि होइन। हजुरले महिलाको कुरा गर्नुभयो, अब स्वास्थ्य शिविर गरौं, 14 वडामा एउटै आर्थिक वर्षमा सबै चाहिँ महिलाहरूलाई अथवा सबै चाहिँ आङ खस्ने महिलाहरूलाई अथवा सबै ज्येष्ठ नागरिकलाई त्यो त हामी लैजान सक्दैनौँ नि त। अनि उस्तै खालको कार्यक्रम देख्दाखेरि ए पहिला नि उस्तै थियो अहिले पनि उस्तै भन्ने जस्तो देखिन्छ। अब अझ यो सचेतनामूलक कामहरू होइन सामाजिक विकासका कामहरू त आज गर्यो अलिकति प्रोग्रेस हुन्छ, एक वर्ष गर्यो अर्को वर्ष गर्यो अलिकति त्यसले चाहिँ त्यसले पिकअप लिन्छ, अनि त्यसले अर्को वर्ष गर्दाखेरि बल्ल एउटा खालको मोडालिटीको कार्यक्रम चाहिँ कम्तीमा पनि 3 वर्ष गर्नुपर्ने हुन्छ कि।
0: भनेको जनताको काम चाहिँ पाँच वर्षभित्र पनि गर्न नसकिने रहेछ,
1: जनताको काम
0: अथवा सबैलाई पुग्ने गरी सबैको चित्त
1: पुग्ने गरी सक्दैन, कसैले कुनै पनि पालिकाले सक्दैन, स्थानीय सरकारले. तपाईँ हामी उदाहरण दिउन, हाम्रो एउटा राम्रो प्रभाव पनि भएको, आवश्यकताको पहिचान पनि हामीले गर्न सकेको जस्तो लाग्छ. जस्तो मानसिक स्वास्थ्य समस्या भएका अथवा मनोसामाजिक समस्या भएका बिरामीहरूको लागि चाहिँ मनोसामाजिक परामर्शको कार्यक्रम एक वर्ष गरेर सकिन्छ त सकिँदैन नि. तपाईँको चाहिँ आज 10 लाख रुपियाँ हामीले विनियोजन गर्यौं, 10 लाख त निकै ठूलो अमाउन्ट हो. अब त भयो, पर्याप्त हुनुपर्ने नि, तर त्यसको झन् धेरै ठूलो माग भइरहेको हुन्छ कि होइन. एउटा सानो काउन्सिलिङले, एउटा मनोसामाजिक परामर्शकर्ता उपस्थित भएको हिसाबले उसको ज्यान बचेको छ. अब देख्दा त त्यहाँ त ठूलो भवन बनाएको जस्तो अथवा कुलो बनाएको जस्तो अथवा अन्य स्ट्रक्चर बनाएको जस्तो त देखिँदैन, तर त्यो कार्यक्रमको सान्दर्भिकता र आवश्यकता कति हो भन्ने कुरा त त्यसलाई न्यूनी हामीले त त्यसलाई निमिट्यान्न त पार्न सक्दैनौ, सकेका छैनौ. हाम्रो काम, हाम्रो आशय र उद्देश्य त त्यसलाई न्यूनीकरण गर्ने हो. भनेपछि अब यस्तो कामलाई एक वर्ष गरे अर्को वर्ष नगरे पनि हुन्छ भन्न त हामी सक्दैनौ नि. त्यसो भएको कारणले गर्दाखेरि खास गरी सामाजिक विकासका कामहरू चाहिँ दोहोरिएको जस्तो देखिँदो रहेछ. जस्तो अब हामी वार्षिक समीक्षा, अर्ध वार्षिक समीक्षा गर्छौँ, पोहोर समीक्षा गरौँ यसपालि नगरौँ भन्ने हुन्छ त. जस्तो जेसी अडिटको कुरा आउँछ होइन, ए हामीले पोहोर गरिसकेका थियौँ यसपालि नगरे पनि त्यस्तो हुँदैन रहेछ कि. त्यस कारणले गर्दाखेरि आवश्यकता अनि त्यसको महत्वको वर्गीकरण गरेर त्यसलाई कति धेरै गर्ने या थोरै गर्ने भन्ने कुरा चाहिँ निर्धारण गर्न सकिन्छ. तर यसपालि गर्यो अर्को पालि नगरौं भन्ने चाहिँ हुँदो रहेछ.
0: अनि चार वर्ष बित्दै गर्दाखेरि चौतारा साँगोचोक गढी नगरपालिकाले गरेका राम्रा कामहरूको संख्या त्यो हिसाब गर्दै जाँदा खोज्दै जाँदाखेरि 8 वटा पुग्छ कि अथवा 4 वटैमै हो कि अथवा 16 पुग्ने हो कि त्यस्तो केही छ?
1: यस्तो तपाईँले भन्न खोज्नु भएको चाहिँ आँखाले सिन गर्न सकिने कुरा हो अथवा
0: जो चाहिँ नगरपालिकाको कारणले अथवा नगरपालिकाले कार्यक्रम र बजेट खर्च गर्दाखेरि त्यो सम्भव भयो.
1: हामीले गरेको कामहरूमा चाहिँ नि भौतिक संरचनाको कुरा गर्नुहुन्छ भने हामीले कति ठाउँमा सड़क ढलान गर्यौं, कति ठाउँमा सड़क पिच गर्यौं, त्यसको एउटा लेखाजोखा र डाटा होला, त्यसलाई हामी काउन्टिङमा गर्न सक्छौं. अरू सामाजिक विकास र जनजीविकाको